0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने। मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति।
3: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन राष्ट्रपाको प्रस्ताव, राष्ट्रिय पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति।
2: बाँकेमा लामो खडेरीले सुक्न थाले बालीनाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउँदै सरकार, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा।
3: हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी नहुने राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमनले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा।
2: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जीत, उज्बेकिस्तान 5-0 पराजित, इंग्ल्याण्ड र घाना गोल रहित बराबरीमा रोके, अहिले पानामा र क्रोएसिया खेल्दै, 7:45 कोलम्बिया अनि डीआर कंगो खेल्ने।
4: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा, देशका विभिन्न जिल्लामा फैलिँदै गएको बर्ड फ्लूको संक्रमण र विज्ञको सुझावको प्रसंग।
3: पश्चिममा लाग्ने बर्ड फ्लू 11 जिल्लामा फैलिएको छ। पशु सेवा विभागको तथ्याङ्क अनुसार पछिल्लो पटक काभ्रेमा पनि बर्ड फ्लू पुष्टि भएको छ। काभ्रेको साँगा र पनौतीमा रहेका 2 फार्ममा कुखुरा र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका कुल 82 स्थानमा बर्ड फ्लू पुष्टि भएको छ। अहिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित 5,69,858 पक्षी नष्ट गरिएको विभागको तथ्याङ्क छ। त्यस्तै 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ। केही दिन अघि जावलाखेल स्थित सदर चिडियाखानामा समेत पक्षीमा बर्ड फ्लू पुष्टि भएपछि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको छ। विभागका अनुसार 4 चैतमा मोरङको सुन्दर हरैचा 4 र उर्लाबारी 8मा बर्ड फ्लू देखिएको थियो। रोग नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष पनि

0: स्थापना गरिएको छ। यसै विषयमा हामीले पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई सोधेका छौं।
1: हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौं भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने अथवा मरेका पन्छीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौं। एकदमै भनौँ न खोर पुरानो भए पनि केही फरक नपर्ने तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पन्छीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पन्छीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। 7 असार 2079 घोषणा गरिएको रासोपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको चितवनका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। प्रस्तावमा पार्टीका संस्थापक सदस्य तथा प्रदेश सभापति सँगै यसअघिको केन्द्रीय सचिवालयमा रहेका नेताहरूले समर्थन जनाएका थिए। रासोपा सभापतिका लागि एक प्रस्तावक र 51 समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो। सभापतिमा लामिछानेको प्रस्तावक शाह बन्नुले पार्टीमा समायोजनको प्रक्रिया सार्थक भएको नेता शिशिर खनालले पत्रकारसँग बताउनुभयो। प्रतिनिधि छनौटमा देखिएको विवादका कारण सोमबारका लागि तय गरिएको बन्द सत्र हिजो मात्रै शुरू भएको छ। 900 केन्द्रीय सदस्यको निर्वाचन आज हुँदैछ। मतदान सकिएको 2 घण्टामा परिणाम दिने निर्वाचन आयोगमा रहेका पदाधिकारीहरूले बताएका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाएर त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले रासोपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनुभयो। सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएको छ र छलफल चलिरहेको बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा भनिएको छ रासोपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ। तर संविधान संशोधन कुनै दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता, जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित

0: जिल्लाका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई पाँच दिनभित्र छाड्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सुविधा सम्पन्न बागमती सभ्यता विकास समितिले निर्देशन समेत दिएको छ। पाँच दिनको अल्टिमेटम दिएर सरकारले अस्थायी आश्रयबाट पछि पनि हट्न भनेपछि विपन्न सुकुम्बासी संकटमा पर्ने भएका छन्। कोठा भाडा तिर्न आर्थिक क्षमता नभएका सुत्केरी बालबालिका ज्येष्ठ नागरिक र धेरै सदस्य भएका परिवार बढ़ी चिन्तामा परेका छन्। यसअघि सरकारले प्रति परिवार एकमुष्ट 25,000 र तीन महिनासम्म मासिक 15-17,000 रूपियाँ दिने निर्णय गरेको थियो। सरकारले दिने यही आर्थिक सहयोगले काठमाडौँमा बासको मात्र व्यवस्था गर्न पनि मुस्किल पर्ने सुकुम्बासीको गुनासो रहेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरी राज पौडेलले भने मन्त्री परिषदले गरेको निर्णयका आधारमा उनीहरूलाई होल्डिङ सेन्टर छाड्न र आफै व्यवस्थापन गर्न समय दिएको बताउनु भएको छ। होल्डिङ सेन्टरमा स्थायी रूपमा बस्दै आउनुभएका नागरिकलाई सधैँ त्यहाँ राखिराख्न सम्भव नहुने भएकाले पनि उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो पाँच दिने सूचना जारी गरिएको सीआईएमसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
1: पहिला दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ, अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन, अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन, अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन, खाताको बुझाएको छैन, बुझाउनेहरूलाई एक फेरीलाई चाहिँ त्यो भयौने भएर नै एक फेरीले चाहिँ लिइसक्नु भएको छ, निवेदन दिइसक्नु भएको छ होइन, अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन, त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो। प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक फेरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा सकेको अवस्था पनि छ, केहीहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एक थरी जान नखोज्ने, अनि एक थरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
0: यसैबीच देशभरका सुकुम्बासीको अझै लगत संकलन नसकेको सरकारले लगत संकलन गरिसकेका जिल्लाबाट भने जग्गा वितरणको तयारी थालेको छ। असार तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण गर्न लागेको हो। बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुर हुँदै वितरणलाई निरन्तरता दिने भूमि समस्या समाधान समितिका अध्यक्ष भद्र बलभद्र वास्तुलाले जानकारी दिनुभएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व सूचनाका लागि एप्लिकेशन ल्याउने सरकारको तयारी।
3: सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस् ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौ।
0: पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, सात दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5121-708, 01-5131-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खापत्रको

0: पहिलो पृष्ठमा साम्य शक्ति प्रबन्धनमा सरकारको ध्यान शीर्षकमा खबर प्रकाशित छ। यसलाई चाँदनी हमालले लेख्नु भएको छ। सरकारले नेपालको साम्य शक्ति र डायस्पोरा क्षेत्रको विस्तृत सदुपयोग मार्फत छिमेकी तथा मित्र राष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने भएको छ। जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीतिक महाशाखा स्थापना गरिसकेको छ। त्यस्तै आफ्ना संस्थागत व्यवस्थापन मार्फत साम्य शक्ति प्रबन्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ। सरकारले बजेट घोषणा मार्फत नै साम्य शक्ति प्रबन्धन र डायस्पोराको भरपूर उपयोग गर्ने उद्घोष समेत गरिसकेको छ। त्यस्तै भित्रपृष्ठमा स्नातक त पढ़ाउँदै नेपाल विश्वविद्यालय शीर्षकमा अर्को खबर प्रकाशित छ। दुई वर्ष अघि संचालन शुरू भएको नेपाल विश्वविद्यालयले पहिलो पटक यसै शैक्षिक सत्रदेखि स्नातक तहमा विभिन्न कार्यक्रममा पढ़ाई संचालन गर्ने भएको छ। हाल मुलुकमा संचालन रहेका विश्वविद्यालय भन्दा फरक धारको शैक्षिक कार्यक्रम संचालन गर्ने उद्देश्यले 2081 सालमा स्थापना सार्वजनिक विश्वविद्यालयका रूपमा यसको स्थापना गरिएको थियो। विश्वविद्यालयले गत वर्षदेखि स्कूल अफ पब्लिक पोलिसी अन्तर्गतको स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढ़ाई संचालन गरिसकेको र यसै शैक्षिक सत्रदेखि स्नातकको पनि कार्यक्रम संचालन गर्न लागि विश्वविद्यालयका रजिस्ट्रार डाक्टर सूर्यराज आचार्यले बताउनु भएको छ। त्यस्तै बन्दरगाहदेखि विराटनगरसम्म कार्गो रेल संचालन हुने शीर्षकमा अर्को खबर छ। भारतको कटहरी रेल यातायात अन्तर्गत बथनाकादेखि आईसीपी स्थित नेपालका स्टम यार्डसम्म कार्गो रेल संचालनको जिम्मेवारी नेपाल इन्टर मोडल यातायात विकास समितिलाई दिने तयारी भएको छ। कार्गो रेल संचालन गर्ने गरी रेलवेका चार ट्र्याक मध्ये दुईवटा ट्र्याक इन्टर मोडलले प्रयोग गर्नेछ भने कार्गो रेल सेवा समेत इन्टर मोडलकै रहनेछ। त्यस्तै बजेट ल्याउन सहजीकरण शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा क्रियाशील सदस्यता अध्यावधि नगर्नेमाथि कांग्रेस संस्थापन कठोर शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। विशेष महाधिवेशन अघिका कुनै पनि कमिटी मर्ज नगर्ने र सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशनमा सहभागी नगराउने रणनीति भएको उल्लेख गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्ने इतर पक्षको तयारी बारेको खबर पनि छापिएको छ। लामो खडेरीले सुक्न थाले बालीनाली शीर्षकमा विश्वराज बचल डंग्यालले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। केही दिनदेखिको अत्यधिक गर्मीले बाँकेको कृषि क्षेत्रमा असर पारेको छ। गर्मीले सबैभन्दा असर तरकारी खेतीमा पारेको जानकारी गाउँपालिका तीनका लालजी धरूकले बताउनु भएको छ। जानकी गाउँपालिका तीनका उहाँले बताउनुभयो। उहाँले आकाशे पानी नपर्दा फल्न लागेको तरकारी सुक्न थालेको पनि दुखेसो गर्नुभएको छ। अर्को खबर चक्रपथ दोस्रो खण्डको प्रारम्भिक डीपीआरमा नेपालले दियो सहमति शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। माछा पोखरीमा करिब 700 मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ। बर्खापछि काम शुरू गर्न चीन सरकार समक्ष नेपालको प्रस्ताव रहेको छ। 11 महिनामा लक्ष्यको 83.9% मात्रै उठ्यो राजस्व शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। पौडेललाई श्रीराम टोबाकोमा 30 करोड़को शेयर, बुटवलमा भेटियो 35 बिघा जग्गा शीर्षकमा खबर छापिएको छ। यो खबर सुभाष भट्टले लेख्नु भएको हो। सम्पत्ति शुद्धिकरणको कसुरमा प्रपक्षका लागि थुनामा पठाइएका एमाले उपाध्यक्ष विष्णु पौडेलले बिचौलिया दीपक भट्ट लगायत व्यवसायीसँग करोड़ौंको संदिग्ध कारोबार गरेको अनुसन्धानबाट भेटिएको उल्लेख गरिएको छ। खबरमा सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानमा पौडेलको गैर कानूनी सम्पत्ति र कारोबारको पर्याप्त प्रमाण संकलन भएपछि मात्रै पक्राउ गरेको उल्लेख गरिएको छ। सरकारमा हुँदा पौडेलले बिचौलिया दीपक भट्टका लागि गरेका मुख्य चार काम भनेर उल्लेख गरिएको छ। सुपारी आयातमा सहजीकरण, हिमालयन री इन्स्योरेन्सको शेयर सहुलियतमा उपलब्ध गराइदिएको, 7 लघु बीमाको शेयर दिलाएको, जनकपुर चुरोटको लाइसेन्स नयाँ कम्पनीलाई दिने प्रक्रिया अगाडि बढ़ाएको भनिएको छ। विनोद साई हत्या प्रकरण कांग्रेस नेतासहित 6 जनालाई जन्मकैद शीर्षकमा अछामबाट ध्रुव विषयले लेख्नु भएको छ। अछामका विनोद साई हत्या प्रकरणमा कांग्रेस नगर सभापति सहित 6 जनालाई जन्मकैदको फैसला भएको छ। पञ्चदेवल विनायक नगरपालिका 4 का 16 वर्षीय शाहीको हत्यामा संलग्न रहेको ठहर गर्दै कांग्रेस नगर सभापति सज्जन बहादुर शाही सहित 6 जनालाई जन्मकैदको फैसला भएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकको भित्रीपन्नामा मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्यवहार थपिने गरी मन्त्रीको सचिव स्तरका सल्लाहकार सहित 9 सदस्यीय स्वकीय सचिवालय नियुक्त

0: नपाउने व्यवस्था गरेको छ। मन्त्री परिषदको बैठकको निर्णय अनुसार अब प्रत्येक मन्त्रीले तीनदेखि पाँच जनासम्म विशिष्ट श्रेणी अर्थात सचिव सरहका सल्लाहकार नियुक्त गर्न पाउनेछन् भने प्रमुख स्वकीय सचिव सहित नौ जनाको स्वकीय सचिवालय बनाउन पाउने पनि खबरमा उल्लेख गरिएको छ। वैशाख दुईमा बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मुख्य सचिव सुमन राज अर्यालले सम्बन्धित मन्त्रालयमा जानकारी पठाउन थालेको पनि उल्लेख गरिएको छ। विशिष्ट प्रकृतिको पदमा छटकै प्रवेशको प्रस्ताव शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर पनि छ। निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कामका लागि छटकै प्रवेशको विशेष व्यवस्थाको प्रावधान प्रस्तावित निजामती सेवा विधेयकको मस्यौदामा राखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदाको दफा 10-14 त्यस्तो प्रावधान छ। मस्यौदाको दफा 10-14 भनिएको छ यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिए भए तापनि निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कार्यकारी वा विशेषज्ञ पदमा निश्चित अवधिका लागि नेपाल सरकारले उम्मेद्वारको उपयुक्तताको सम्बन्धमा लोक सेवा आयोगको परामर्शमा छटकी प्रवेशको विशेष व्यवस्था गर्न सक्ने उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द भएको बारेमा सुदीप कैनीले लेख्नु भएको खबर पनि छापिएको छ। सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्थापन र मरमत सम्भारको काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन त्यसको व्यवस्थापन भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो। राहदानी मौजदात घट्दै केही सातामै संकट हुने शीर्षकमा अनिल गिरीले लेख्नु भएको अर्को खबर पनि छ। का लागि दैनिक औसत 6000 आवेदन पर्ने गरेकोमा 3000 देखि 3500 मात्रै वितरण हुने गरेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ। किन पक्राउ परे पूर्व अर्थमन्त्री पौडेल शीर्षकमा यो खबर छापिएको छ भने प्रहरीलाई पनि 15-15 दिनमा तलब शीर्षकमा खबर छ। नेपाल प्रहरीले अबदेखि 15-15 दिनमा तलब पाउने छन्। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष 2083-84 देखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन जानकारी गराएको छ। पश्चिमसम्म पुग्नै सकेन मनसुनी वायु शीर्षकमा नीतु घलेले लेख्नु भएको पनि खबर छ। नेपालमा मनसुन भित्रिएको 5 दिन बितिसक्दा पनि विस्तार अझै हुन नसकेको उल्लेख छ। कक्षा 12 को नतिजामा त्रुटि भएको छैन शिक्षा सचिवको भनाईबारेको खबर पनि छापिएको छ। नागरिक दैनिकमा बर्ड फ्लूको मारमा व्यवसायी 11 जिल्लामा संक्रमण तीव्र 5.5 लाख बढ़ी पंक्षी नष्ट गरिएको बारेमा दिलीप पौडेले लेख्नु भएको खबर छ भने जलवायु संकटको चपेटामा 1 अर्ब बाल बालिका शीर्षकमा अर्को खबर पनि छापिएको छ। एक सातामा 50 कर्मचारीको राजीनामा शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय किताबखानाका प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार 1 गतेदेखि 7 गतेसम्म 50 जना कर्मचारीको राजीनामा आएको बताउनु भएको छ। नागरिक आर्थिक कारोबार दैनिकमा छापिएको खबर रहेको छ। 10 अर्ब 5 करोड़ खर्चेर बनेको सुनकोशी डाइभर्सन सुरुङ उपयोगविहीन भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको हो भने एलसी खोलिएका सार्वजनिक सवारी साधन दर्ता गर्न पाइने बारेको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको हालको समझदारीपछि हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी नहुने बताउनु भएको छ। सामाजिक सञ्जालमा ट्रम्पले स्ट्रेट अब हर्मुजले अब खुला रहने र त्यहाँ थप कुनै पनि 9 सैनिक नाकाबन्दी नहुने बताउनु भएको हो। यद्यपि उहाँले आवश्यक परे प्रयोग गर्न सकिने गरी सैनिक जहाजहरू यथावत रूपमा राखिएको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरान र ओमनले महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति बनाउने भएको छ। इरानी प्रतिनिधि मण्डलको मस्कट भ्रमणपछि इरान र ओमनले हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानका राष्ट्रपति मसूद पेजिक्स कियान र विदेश मन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नु भएको छ। इरानी प्रतिनिधि मण्डललाई पाकिस्तानको प्रतिनिधि मण्डलले स्वागत गरेको थियो। यो भ्रमण अमेरिका र इरान बीच गत सप्ताहन्त गत हप्ता उर्गिस स्ट्रेकमा भएको वार्ता पछिको रहेको छ। पाकिस्तान र कतारले सोमबार उक्त वार्तालाई सकारात्मक र फलदायी भएको बताएका थिए। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुधार, व्यापार, ऊर्जा सहकार्य र अमेरिका इरानको नयाँ वार्ताको विषयमा छलफल हुने बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकपमा अन्तर्गत समूह एलको खेलमा इंग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको बोस्टो स्टेडियममा बिहान भएको खेलमा इंग्ल्याण्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाउनु परेको हो। पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्याण्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो। गैराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले कृतिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकपमा पहिलो जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। समूहकै अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 5-0 पराजित गरेको हो। पोर्चुगलले आत्मघाती गोल उपहार पाएको थियो। समूह केमा पहिलो जीतपछि पोर्चुगल दुई खेलबाट 4 अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। अहिले समूह एलका पानामा र क्रोएसिया बीचको खेल चलिरहेको छ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छ। विश्वकपमा बिहान पाउने 8 बजे समूह के का कोलम्बिया र डीआर कंगु खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगु 43 स्थानमा छन्। यसैबीच फिफा विश्वकप 2026 अन्तर्गत पानामा विरूद्ध भइरहेको खेलमा क्रोएसियाले पहिलो अग्रता लिएको छ। क्यानाडाको टोरन्टो स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका एन्टे बुडिमिर दोस्रो हाफमा गोल गर्दै टीमलाई अग्रता दिलाउनु भएको हो। खेल अहिले पनि चलिरहेको छ।
1: विपदको सूचना र सचेतनाका लागि प्रविधिसँगै नागरिकको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100 4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब विपदको सूचना दिन सरकारले चालेको कदम। सरकारको योजना अबको एक महिनाभित्रै मौसमजन्य विपदको पूर्व सूचना दिन एप्लिकेशन सञ्चालनमा ल्याउने तयारी छ। यसका लागि भइरहेको काम, विपदको सूचना र सावधानीका लागि नागरिकको भूमिकाका बारेमा साथी सुशीला श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गर्नुभएको छ।
4: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै तथ्याङ्कहरूलाई पूर्व सूचनासम्म सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार विपद पछाडिको चरण भन्छौ, उद्धार र तिनीहरूको व्यवस्थापन होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्याशबोर्डको रूपमा, जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस्, ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ, र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ।
5: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
4: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस्, त्यो प्लेटफर्मको प्रयोग चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर निर्देश।
5: कतिको सम्भावना छ त्यो एक महिनाभित्र ल्याउनको
4: लागि? अब यसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण जुटेको बुझेको छु, र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
5: बाढ़ी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ, के हुन सक्ला भूमिका?
4: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको। कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। ठूला विपदको कुरा गर्दाखेरि त्यो ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका, स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यसकारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं। त्यसकारण स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढीको हो, डुबानको हो अथवा हिमताल विस्फोटको, त्यो ज्ञान चाहिँ हुन जरूरी छ। विगतमा कतरा कतरा बाढी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ।
5: प्रश्न चाहिँ यो भारतबाट आउने नदीहरूको बाढी बारे नेपालले कति समय अघि सूचना पाउँछ?
4: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्, यद्यपि महाकाली त हाम्रो दुबईको साझा नदी हो। भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौली गंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौली गंगा ब्यारेज खोल्दाखेरि आउने बाढी छ त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौँ। त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौँ।
0: बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, मन्त्रीलाई सचिव स्तरका सल्लाहकार सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति,
0: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन राष्ट्रपाको प्रस्ताव, पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति,
1: बाँकेमा लामो खडेरीले सुक्न थाले बालीनाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउन तयारी, सरकारको तयारी, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा,
0: हर्मुज जलमार्गमा अब थप नौसैनिक नाकाबन्दी नहुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमानले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा,
1: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जीत, उज्बेकिस्तान 5-0 पराजित, इंल्याण्ड र घाना गोलरहित बराबरीमा रोकिए।
0: साझा खबर कन्तीमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रपाको महाधिवेशन, जहाँ महाधिवेशनमा मन्त्रीहरू नै केन्द्रीय सदस्य लगायतका पदाधिकारी बन्नको लागि लाइन लागेर त्यो प्रक्रिया अगाडि बढ़ाइरहेका छन्, तर सांसदको रूपमा जित्न जति सजिलो थियो त्यतिकै सजिलो केन्द्रीय सदस्य वा पदाधिकारीमा हुन्छ कि हुँदैन भन्ने चिन्तामा उनीहरू देखिन्छन्। यहाँ मैदान जस्तो देखाइएको छ, महाधिवेशन लेखिएको गेट अलि पछाडिपट्टि छ र त्यहाँ धेरै मानिसहरूको भीड़भाड़ छ। भीड़भाड़को बीचमा अग्रपंक्तिमा 2 जना व्यक्ति छन्, फाइल बोकेका छन् र सोटबुट लगाएका व्यक्तिहरू छन् र उनीहरू मन्त्री जस्तो देखिन्छन् र एक आपसमा कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ, उम्मेद्वारी खै दिम कि नदिम, सांसदमा जिते जस्तो सजिलो जित्न सकेला र मान्नेज्यू।
1: हौस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार कार्यक्रम युवा चौतारीमा तपाईलाई हार्दिक स्वागत छ म दीपक आचार्य
1: अनि म सन्तोषी रावल यो कार्यक्रम नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषदको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ
0: हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि प्रसारण हुने यो कार्यक्रम सोही दिन बेलुका 8 बजे पनि पुनः प्रसारण हुँदै आएको छ कार्यक्रम युवा चौतारी देशभरका विभिन्न सामुदायिक रेडियोका साथै सीआईएनको यूट्यूब च्यानल सीआईएन च्यानल फेसबुक सीआईएन खबर टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ
1: युवा सशक्तिकरण अवसर उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 10 भाग हो आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भए गरेका काम कार्यवाहीका बारेमा जानकारीका साथै राष्ट्रिय युवा परिषदको आयोजनामा विभिन्न प्रदेशमा भएका प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीको बारेमा विशेष प्रस्तुति सुन्नुहुनेछ
0: राष्ट्रिय युवा परिषदको आयोजनामा गण्डकीको पोखरा सुर्खेतको वीरेन्द्रनगर लुम्बिनीको बुटवल मधेसको वीरगंज बागमतीको हेटौँडामा प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्पन्न भएको छ भने बाँकी प्रदेशमा पनि छिट्टै सम्पन्न हुँदैछ
1: वीरगंज महानगरपालिका र वीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा राष्ट्रिय युवा परिषदको आयोजनामा भएको प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीमा स्टार्टअप व्यवसाय र मधेस प्रदेशका विभिन्न जिल्लाका युवा उद्यमीहरूले आफ्ना उत्पादन सेवा विभिन्न परियोजनाहरू प्रदर्शन गरेका थिए कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञाननाथ गौतमले 16-40 वर्षका युवाहरूलाई केन्द्रित गरेर सरकारी सहायताको बाटो बनाउने प्रयत्न गरिएको बताउनुभयो
2: राष्ट्रिय युवा परिषद 16-40 वर्ष उमेर समूहका नेपाली युवालाई विशेष गरेर नेतृत्व विकास गर्ने क्षमता विकास गर्ने र मुलुकमा उद्यमशीलता प्रवर्धन गरेर आफ्नै मुलुकमा अनन्त सम्मानार्थन आफ्नै मुलुकको समृद्धिका लागि हामी आफैले योगदान गर्न सक्छौ भन्ने अभिप्रायबाट सबैलाई त्यही ढंगबाट शिक्षित गर्ने कुरामा अभिवीकरण गर्ने कुरामा हामी क्रियाशील छौं र यो युवा मामिला हेर्ने संघीय मन्त्रीको संयोजकत्वमा अध्यक्षतामा गठन भएको राष्ट्रिय युवा परिषदले विगत 10 वर्षदेखि यसै गरी क्रियाकलापहरू गर्दै आएको छ र यो आर्थिक वर्षमा स्टार्टअप व्यवसाय प्रदर्शनी गर्ने कार्यक्रम रहेको थियो साथै प्रदेशमा सञ्चालन गर्ने गरी आयोजना गरिने यो कार्यक्रम यस वर्षको तेस्रो कार्यक्रम हो योभन्दा अगाडि हामीले पोखरा गण्डकी प्रदेश स्तरीय पोखरामा कडाली प्रदेश स्तरीय कार्यक्रम सुर्खेतमा सम्पन्न गर्यौं र आज हामीले वीरगंज भनेको मधेस प्रदेश स्तरीय र यो विशेष गरेर मधेस प्रदेशभित्र पनि मात्रै नभएर नेपालकै एउटा महत्वपूर्ण औद्योगिक नगरी र छिमेकी मित्र राष्ट्र भारतसँग सीमा जोडिएको एउटा पर्यटकीय र अन्य दृष्टिकोणले पनि उच्चतम महत्व भएको एउटा स्थानमा हामीले यो कार्यक्रम आयोजन गरिरहेका छौं र यस पछाडि हामी लगत्तै पर्सि लुम्बिनीमा असार 2 गते यस्तै कार्यक्रम गर्छौं असार 5 गते हामी हेटौँडामा कार्यक्रम गर्छौं त्यस्तै असार 14 गते हामी विराटनगरमा कार्यक्रम गर्छौं र असारको 18 वा 19 गतेतिर सुदूरपश्चिममा कार्यक्रम गरेर हामी यो स्टार्टअप अभियान सम्पन्न गर्छौं यो वर्षको र यस पछाडि अरू कार्यक्रम पनि हाम्रा नियमित रूपमा भइरहन्छन् विशेष गरेर राष्ट्रिय युवा परिषदले सम्पूर्ण युवा उद्योग व्यवसायहरूलाई र युवा भाइ बहिनीहरूलाई राष्ट्रिय युवा परिषदको वेबसाइटमा जोडिन फेसबुक च्यानलमा जोडिन र राष्ट्रिय युवा परिषदका विभिन्न गतिविधिहरूमा सहभागी हुनका लागि सबैको आह्वान गर्छु राष्ट्रिय युवा परिषदले आफूले गर्ने सबै कामहरू निशुल्क हुन्छ सरकारी कार्यक्रम सबै निशुल्क हुने भएकोले गर्दा विशेष गरेर सरकारी सहायता चाहिने युवाहरू युवा भनेको मतलब युवती पनि हो सबैजना जोडिन सक्नुहुन्छ भन्ने म अनुरोध गर्न चाहन्छु र यो कार्यक्रममा मन्तव्यको कुरो धेरै नराखिकन बाँकी समयमा हामीले यहाँको विशेष गरेर विद्यार्थी भाइ बहिनीहरू व्यवस्थापनसँग जोडेका युवाहरू र उत्साही उद्यमी हुन चाहने युवाहरूलाई यो स्टार्टअप प्रदर्शनीमा हामीले आह्वान गरेका छौँ क्रमशः यहाँहरू आउँदै हेर्दै फर्किँदै जाने गरी यो पालो पनि मिलाएको छ त्यसले गर्दा अहिले केही साथीहरू बसिरहनु भएको छ केही विद्यार्थी भाइहरू तपाईँले उभिरहनु भएको छ, अब यहाँहरूले आफ्नो स्थान छोडिदिएपछि उहाँहरू पस्नुहुन्छ, यहाँहरू जानुहुन्छ। यो क्रमले हामीले सिलसिलेवार ढङ्गले बेलुका 5 बजेसम्म हामी क्रियाकलाप गर्छौँ र अन्तिममा यो आज प्रदर्शनीमा रहेका स्टलहरूलाई हामी मूल्याङ्कन गर्ने अघि पनि कुरो भइसकेको छ, मूल्याङ्कन गर्छौँ र मूल्याङ्कन गरेर हामी पुरस्कृत पनि गर्छौँ। त्यो चाहिँ यहाँ प्रथम हुने स्टार्टअप व्यवसायलाई 40,000, द्वितीय हुनेलाई 30,000, तृतीय हुनेलाई 20,000 र सान्त्वना दुईटालाई 10,000 दरले प्रोत्साहन पनि दिन्छौँ भने व्यवस्थापनका लागि सबै स्टल व्यवसायलाई 10,000 दरले हामीले अनुदान पनि दिने व्यवस्था गरेका छौँ। हाम्रो स्टार्टअप व्यवसाय सम्बन्धित यो प्रदर्शनसँग सम्बन्धित ब्रोसेयर छ, यहाँले हेर्न सक्छ, त्यहाँबाट पनि धेरै कुरो जानकारी प्राप्त हुन्छ भन्ने कुरा राख्दै यो महत्वपूर्ण कार्यक्रममा नृत्य सहितको व्यवस्थापन, विद्यार्थीलाई भ्रमण समेत गराउने अवलोकन गराउने कामको व्यवस्थापनका लागि त्रिजुद्ध माध्यमिक विद्यालय र अर्को विद्यालयलाई पनि मैले नाम ठ्याक्कै भुलेको छु, दुवै साउथ एकाडेमीलाई पनि म विशेष धन्यवाद व्यक्त गर्दछु र अन्य यहाँको कलेज र विद्यालयलाई पनि क्रमशः प्रदर्शनी हुनेछ र प्रदर्शनी वास्तवमा आएर हेर्ने मात्रै होइन, यहाँले हेरेर यहाँबाट सिक्ने पनि हो र सिकेको कुरा जीवनमा उपयोग गर्नका लागि एउटा आधार पनि बन्न सक्छ भन्ने हामी अपेक्षा गर्छौँ। र अर्को कुरा के भने आज स्टलमा रहेका सामग्रीहरू जे छन् त्यो सामग्रीहरू बिक्रीका लागि पनि खुला छ, त्यसले गर्दाखेरि यहाँहरू चाहिँ इच्छा भएको सामग्रीहरू हेर्दै अवलोकन गर्दै खरिद गर्नका लागि पनि म अनुरोध गर्छु, किनभने व्यवसायलाई हामीले खरिद गर्नै जाने हो, त्यो दिशाका लागि पनि म अनुरोध गर्छु। र अर्को कुरा के छ भने हामी यो सीमा नाकामा भन्सारको कुरा गर्दा 100-500 कुरा गर्दा हामीलाई अप्ठ्यारो पर्छ, यस्तै अप्ठ्यारो यस्तो भन्सारको कुरा गर्दा यता नेपालतिर खरिद गर्न आउने भारतीय नागरिकलाई पनि पर्नु पर्यो क्या, त्यो किसिमको वातावरण बनाउनुपर्छ र उतापट्टिका मान्छेले नेपालमा आएर खरिद गर्ने यहाँको सामग्री लैजाने र यतापट्टि पैसा खर्च गर्ने वातावरण बनाउनको लागि हामी नेपालीहरूले लाग्नुपर्छ। उद्यम व्यवसायको क्षेत्रमा स्टार्टअप व्यवसायहरू र हामी उद्योग वाणिज्य सँगसँगको सहकार्यको कुरा गर्दा यहाँहरूले त्यो ढङ्गले पनि सोचेर जानुपर्छ, हामीले दीर्घकालीन सोचका साथ नेपाललाई एउटा औद्योगिक क्षेत्र, नेपाललाई उत्पादनको एउटा हबको रूपमा विकास गरेर जानुपर्छ र अरू देशका नागरिकहरू नेपालमा आएर ठ्याक्कै नेपाली भाषा भन्दा पैसा खर्च गर्न सक्ने वातावरण हामीले बनाउनुपर्छ, विद्यालय शिक्षा कलेजको शिक्षाले पनि त्यो दिशामा हामीले अभिप्रेत गर्नुपर्छ।
0: वीरगंज उद्योग वाणिज्य संघका सहसचिव एवं स्टार्टअप समितिका संयोजक अनुप अग्रवालले युवा परिषदले युवाहरूलाई प्रोत्साहन गर्ने र पुरस्कृत गर्ने काम गरेर युवाहरूलाई उद्यममा लाग्ने वातावरण निर्माण गरेकोमा खुशी व्यक्त गर्नुभयो।
3: आज यो राष्ट्रिय युवा परिषदद्वारा युवाहरूद्वारा उत्पादित प्रदर्शनी जुन मध्य प्रदेशलाई समेटिएर टाउन हल वीरगंजमा गरिएको छ त्यो एकदमै स्वागत योग्य छ, आभार गर्न चाहन्छु म सरकारलाई उहाँले गर्नुभएको यो पहल, यताका युवाहरूलाई को उत्पादनलाई हामी कमसेकम प्रदर्शनी गरी उहाँहरूलाई अलिकति प्राइज मनी राखेर उहाँलाई जुन हामी प्रोत्साहन गर्ने काम गरेका छौँ त्यो एकदमै स्वागत योग्य छ, एकदमै उहाँहरूलाई मोटिभेसन हुनेछ र यो मलाई लाग्छ मध्य प्रदेश पहिलोचोटि नै कुनै यस्तो कार्यक्रमहरू मैले अनुभव गरेको छु। मध्य प्रदेश या नेपालकै कुरा गर्दाखेरि हामी स्टार्टअपमा अलि धेरै पछि छिमेकी राष्ट्रहरूभन्दा धेरै पछि भए तापनि सरकारले यस्तो पहल गर्नु भनेको हामीले सुरुवात गरिसकेका छौँ। अब स्टार्टअपको डेफिनेसनहरू नेपालमा बनिसकेको छ, अहिले आइडिआईद्वारा पनि हामीले हेरेका छौँ कि स्टार्टअप फण्डहरू पनि सरकारले 3% कर्जामा 25,00,000 कर्जाहरू उपलब्ध गराएका छन्, धेरैजनाले मतलब लाग्छ 1,000 उद्यमीहरूले त्यो कर्जाको सहुलियत पाएका पनि छन्। यस्ता कदमहरूले कमसेकम राष्ट्रियका युवाहरूलाई कमसेकम हामीले उद्यमी पनि बन्न सक्छौँ भन्ने एउटा बाटो पनि खुलाएको छ। हामी सममा मात्रै हामी 5,00,000 बढी युवाहरू जहिले पनि विदेश लिएका छन् त्यसलाई रोक्न कहिलेकाहीँ यस्ता प्रदर्शनहरूले धेरै नै सहयोग गर्नेछन् र हामी पनि उद्यमी बन्न सक्छौँ भन्ने सोच यदि एउटा युवामा आयो भने हामी जब सिकर भन्दा पनि जब प्रोभाइडर बन्न पनि सक्छौँ। मध्य प्रदेशको कुरा गर्दाखेरि हामी एकदमै पोटेन्सियल भएको एउटा प्रदेश हो, किनभने हामीसँग छिमेकी राष्ट्र खुल्ला बोर्डर भएकोले त्यहाँका पपुलेसन लगभग 50 करोडभन्दा मात्रै पपुलेसन छ, त्यसलाई पनि एउटा टार्गेट गरी केही प्रोडक्टहरू हामीले बनाउन सक्यो भने धेरै नै क्षमता योग्य मध्य प्रदेशमा युवाहरू छन्, तिनीहरूको सिपलाई हामी यदि यस्ता प्रदर्शनीले गर्न सक्यो भने हामी कहीँ न कहीँ नेपाललाई चिनाउने काम गर्नेछौँ।
1: वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले औद्योगिक राजधानी हुनुपर्ने क्षेत्र वीरगंजमा युवा परिषदले महत्वपूर्ण कार्यक्रम गरेर उद्यमको प्रवर्धन गर्न र निजी क्षेत्रबाट रोजगार सृजना गर्ने बाटो खुलेको भन्दै आफ्नो मन्तव्य राख्नुभयो।
0: रोजगारका लागि दैनिक 2,000 भन्दा बढी युवा विदेश पलायन भइरहेका छन्। युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि नयाँ सूचना प्रविधिको प्रयोग गरेर नवप्रवर्धनको काम गर्नुपर्दछ।
1: अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालन गरेर 60 भन्दा बढ़ीलाई रोजगारी दिइरहनु भएका युवा उद्यमी एक्सप्रेस इटका कार्यकारी निर्देशक मनिष श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नु भएको छ।
4: हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रेन्योर होला जसले चाहिँ एउटा पायनियर क्लाउड किचन चलाइरहेको छन्। योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला, होइन, अझ कति नयाँ आउँदैछन् होला। तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, होइन, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने, होइन, अर्को चाहिँ कालाबजारी। त्यो बाहेक हामीले इन्टरनल्ली प्रेस गरेको चाहिँ हजुरको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन है। जस्तै एउटा सिटी भिटीको कुनै ठाउँमा छ तर त्यसमा पनि तपाईँको चिनजानको भरोसामा सोर्सोर्स लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गयो भने सिक्न पायो, त्यसमा फ्री कम्पिटिसन छैन, होइन। तर हामी त एउटा यस्तो प्लेटफर्म हौ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरेको उसलाई मासिक गभर्मेन्टले दिनुपर्ने तलब दिएर अथवा त्योभन्दा माथिको सेवा सुविधा दिएर उनलाई ट्रेन पनि गरिरहेको छ। हाम्रो यो ठाउँबाट आजको मितिसम्म धेरै सेफहरू, होइन, यहाँबाट योग्य भएर आफ्नो जीवनस्तरलाई उच्च रूपमा माथि पुर्याउनको लागि कोही विदेश गएका छन्, कसैले आफ्नै आउटलेटहरू पनि खोलेका छन्, होइन। त्यो भनेको चाहिँ हामी के प्राउड फिल गर्छौँ भने हामीले प्रडक्ट गरेको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले चारजना अरू कसैलाई रोजगारी दिइरहेका छन् कि। यो भनेको चाहिँ हाम्रो लागि एउटा गर्वको कुरा हो, होइन। अहिले पनि हाम्रो कम्पनीमा तपाईँको केन्द्रहरू पनि 55 कार्यरत छन्, म लगायत
5: काठमाडौँभित्रमा या बाहिर?
4: हजुर, काठमाडौँभित्रमा मात्रै। अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ, होइन। अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब तपाईँको प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ, होइन। अझ पनि हाम्रो गभर्मेन्ट कम्पेन्सेसहरू धेरै गाह्रो छ मिट हुनलाई, होइन। नेपालमा गुणस्तरको कुराहरू छैन, कहिले ट्याङ्कीमा पानी आइदिँदैन, गार्बेजहरू सधैँ लिन आउँदैनन्, होइन, हप्तामा एकचोटि गार्बेज लिन आउँछ। हाम्रो त डेली बेसिसमा सफा राख्नुपर्ने युनिट हो, होइन। यस्तो कुराहरूमा अझ पनि कहीँ कति केयरलेस छ क्या, यसमा वडाको पनि केयरलेसनेस छ, गभर्मेन्टको पनि छ, होइन। भन्नुहुन्छ तपाईँले बायोडिग्रेडेबल नन बायोडिग्रेडेबल प्रडक्टहरू छुट्याएर राखिदिनुहोस्, होइन। त्यो छुट्याएर राखेको 15 दिनसम्म लिन आउँदैन, त्यो गन्ध कसरी मेटाउने त हामीले? त्यसले चाहिँ कस्तो हुन्छ भने समाजमा अथवा वर्किङ कस्टमर कोही आउनुभयो भने चाहिँ उनीहरूले हाम्रो नेगेटिभ रिभ्यू पाउनुहुन्छ क्या, ए फोहोर त म्यानेजमेन्ट गरेको रहेछ भनेर। अब फोहोर हामी लगेर कहाँ फाल्दिने? सानो यो चाहिँ च्यालेन्जेसहरू के चाहिँ हामीलाई डेली बेसिसको, जस्तै अब अहिले इन्धनको रूपमा हेर्नुहोस् न, होइन, फ्युल क्राइसिस हेर्नुहोस्, होइन, ग्यास हेर्नुहोस्, हाफ सिलिन्डर आइरहेको छ। तर पनि हामी बिजनेसमा सेवा दिनको लागि भनेर अहिलेसम्म तत्पर्य हामी बसिरहेको छौँ। हामी जस्ता कति कम्पनीहरू कोल्याप्स भएर गइसके, होइन, कतिले त आफैले आगो लगाएर इन्सुरेन्स पनि निकालेको छन्। यो कुराहरू पनि तपाईँलाई थाहा भन्ने होला, होइन। तर हामी चाहिँ अन्तिम समयसम्म हामी सर्भाइभ हुन्छौँ भन्ने हाम्रो जुन एउटा विश्वास छ, त्यो विश्वास र हाम्रो कर्मचारीको जुन एउटा टिम छ, होइन, म्यानेजमेन्ट लेभलको र हाम्रो बोर्ड अफ डिरेक्टर्सहरू, जुन बोर्ड अफ डिरेक्टर्सहरूले चाहिँ हामी जुन ट्रस्ट गर्नुभएको छ, होइन, त्यो ट्रस्ट चाहिँ उहाँहरूको सायद इन्भेस्टमेन्टपट्टि होला, कम्पनीको रेभेन्यूपट्टि होला, ब्रान्ड भ्यालुतिर होला, होइन, यी सबै कुराहरू चाहिँ मिट गर्नको लागि चाहिँ हामी भोलिको दिनमा पनि हरेक कुराको चुनौतीहरूलाई चाहिँ तपाईँ फेस गर्दै हामी अगाडि बढ्छौँ।
5: त्यो सँगसँगै चाहिँ जो उपभोग गर्नेहरू, उपभोक्ताहरू हुनुहुन्छ तपाईँको खाना, उहाँहरूसँगको च्यालेन्जेस चाहिँ कस्तो, चुनौतीहरू कस्तो, जस्तो खानाहरू अर्डर भइसकेपछि त्यसलाई फिर्ता गर्ने कुराहरू होला, होइन, विभिन्न त्यस्ता केसहरू पनि परिरहेको हुन्छ नि त,
4: होइन, त्यस्तो खालको घटनाहरू पनि एक दुईचोटि भएको छ, नभएको होइन। तपाईँको चाहिँ कहिले काहीँ रस अर्डरहरू हुँदा, जस्तो यो चाहिँ प्राय तपाईँको पब्लिक होलिडेहरूको बेलामा, होइन, अथवा हजुरको चाडबाडको बेलामा चाहिँ डिस्प्याचहरूबाट तपाईँको अलिकति अर्डर मिस्टेकहरू, जस्तै मानिलिउँ तपाईँले भेज मोमो मगाउनुभयो, तपाईँले भेज मोमो सँगसँगै अरू कुनै एउटा गेस्टको प्रडक्ट पनि जान सक्छ कि। त्यो चाहिँ कस्तो हुन्छ भने नेपालमा अहिलेसम्म पनि एउटा उच्च प्रणालीमा हेर्ने हो भने यदि 8 आवर्स 9 आवर्स जब फ्याक्टर बाहेक नेपालमा रेसिङ फ्याक्टर्सहरू कुनै पनि उसमा छैन कि। तर हामीले त्यहाँ त्यो कुराहरू नहुनको लागि चाहिँ के गरेको छौँ भने, जस्तै तपाईँले मलाई आज अर्डर गर्नुभयो, बाई एनी चान्स तपाईँले त्यो अर्डरमा केही डिफल्टहरू भयो अथवा त्यसको तपाईँलाई टेस्ट टाइम टेस्टी लाग्यो अथवा तपाईँले रेगुलर खाइरहेको जस्तो भएन भन्ने चाहिँ हामीले तपाईँलाई नेक्स्ट मिल होइन कम्पन्सेट पनि गर्छौँ. यदि होइन म खाँदिनँ अब भन्यो भने चाहिँ तपाईँको हामीले होल अमाउन्ट होइन हामीले हजुरलाई रिफन्ड पनि गर्छौँ होइन र हामी गरिरहेको पनि छौँ. सधैँभरि तपाईँको उच्च खानेकुरा जान्छ भन्ने हुँदैन. त्यसमा चाहिँ हजुरको सँगै हाम्रो भान्साबाट हामीले प्याकेजिङ गरेर दिएको खानेकुराहरू चाहिँ त्यसमा डाउट हुँदैन.
5: अनलाइनमा सबभन्दा बढी चुनौती देखेको चाहिँ कस्टमरबाट आउने सबैभन्दा बढी गुनासो टाइममा पुगेन भन्ने कुराहरू होइन. त्यो हामीले अर्डर गरेको भन्दा टाइम बेसी लाग्यो भनेर पनि रिटर्न गरेका केसहरू पनि.
4: यसमा चाहिँ कस्तो हुन्छ नि हजुरको
5: तपाईँहरूको सेवा चाहिँ के छ यसमा चाहिँ अर्डर गरेको कति समयभित्रमा अहिलेसम्म हामी चाहिँ यो रेकर्ड चाहिँ छ हामीसँग जुन कुरा चाहिँ हामीले अहिलेसम्म यसरी नै कस्टमर कहाँ चाहिँ पुगिरहेछौँ भन्ने खालको.
4: हामीले चाहिँ अहिलेसम्म काठमाडौँको एउटा आउटलेटको ब्रान्चिङ हेर्ने भने चाहिँ हामीले तपाईँको 10 किलोमिटरको रेडियससम्म दिइरहेको छौँ होइन. कुबन्डोल बानेश्वर तन्डोल गरेर हामी 10 किलोमिटर यसको झन्डा चाहिँ तपाईँको काठमाडौँको एभ्री नुक्स एन्ड कर्नर भ्याउँछौँ होइन.
5: अब यसको यो काम गर्दै गर्दाखेरि चाहिँ नेपालमा त्यसको सम्भावना कस्तो छ होइन. यसले नेपालमै बसेर उद्यमशीलतामा काम गर्न चाहने युवाका लागि चाहिँ त्यसको सम्भावना कस्तो छ होइन. आफै पनि अन्टरप्रेनर हुनलाई उद्यम म पनि केही गर्छु भन्न चाहने युवाका लागि चाहिँ यो कस्तो छ. अनि तपाईँले भनेअनुसार चाहिँ करिब 50 जना भन्दा बढी तपाईँहरूसँग अहिले पनि रोजगारमै हुनुहुन्छ स्वरोजगार बनाइरहनु भएको छ होइन. भोलि ती 50 जनाले अरू 50 जना पनि थप्न सक्नुहोला. त्यो हिसाबले चाहिँ यो व्यवसाय चाहिँ तपाईँले एउटा युवाको हिसाबले भन्दाखेरि नेपालमा यसको सम्भावना कस्तो छ, युवाहरूले यसलाई कसरी अगाडि बढाउन सक्छन्, अनि यसको लगानी के हो खासमा चाहिँ, यसको लगानीको मात्रा चाहिँ कति हुन्छ खासमा.
4: यस्तो यो चाहिँ नर्मल्ली क्लाउड किचन भनेको चाहिँ धेरै मान्छेहरूले चाहिँ एउटा भान्सा जहाँबाट पाकेको पकवानहरू बाहिर निस्किने भनेर बुझ्छन् होइन. तर यसको बुझाइ चाहिँ अलिकति भिन्न छ होइन. यो चाहिँ म हरेक युवाहरूलाई चाहिँ सजेस्ट गर्दिनँ, किनभने हस्पिटालिटी भनेको चाहिँ जो कोहीको एउटा कपमा राखेर खाने पिउने चिया होइन क्या. यसको लागि चाहिँ तपाईँले कतिको निरन्तरता रूपमा आफ्नो डिसिप्लिन हुनुहुन्छ होइन, तपाईँले कन्टेन्स कतिको दिन सक्नुहुन्छ, र तपाईँमा त्यो आत्मनिर्भर कति छ म यो गर्न सक्छु भन्ने होइन. क्लाउड किचन भनेको नेपालको लागि एउटा फ्यामिलीको लागि सस्टेनेबल बिजनेस हो.
0: मनिष श्रेष्ठ जस्तै नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढी भन्दा बढी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्नु आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरकारवाला पनि केन्द्रित हुनुपर्दछ.
1: यस्तै छलफलसँगै हामी कार्यक्रम युवा चौतारीको आजको भागको अन्त्यमा पुगेका छौं. कार्यक्रम सुनिसकेपछि तपाईँलाई कुनै जिज्ञासा राख्न वा विचार भन्न मन लागेको होला.
0: यदि त्यसो हो भने सीआईएन को आईभीआर नम्बर 01-5268-646 फोन गरेर जुनसुकै समयमा पनि रेकर्ड गराउन सक्नुहुनेछ. कार्यक्रम सुन्दै र हेर्दै गर्दा सीआईएन को फेसबुक, युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा पनि तपाईँले लेख्न सक्नुहुनेछ.
1: हवस् त, आजलाई कार्यक्रम युवा चौतारीबाट विदा माग्छौ. कार्यक्रमको अर्को भागमा फेरि भेटौंला. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. हामी सबैलाई विदा दिनुहोस्. नमस्कार.

0: time check. It's 7 a.m.
1: अहिले बिहानको ठीक 7 बजेको छ.
2: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु. मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु. पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला.

0: के तपाईं भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी लिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालासर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9806-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो

मेगाहर्ट्ज सिलीबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलंग नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलगंज 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि सम्पर्क पनि गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

बेला यो आजको कालबेलाको समय रहेको छ। बिहानको 8:37:50 बिहानको 10:22 दुई सेकेन्डसम्म आज कालबेला रहेको छ भने आजको लागि विशेष गरी शुभ बेला रहेको छ। बिहानको 10:22:03 विशेष गरी शुभ बेला शुरू हुनेछ। दिउँसोको 12:06:14 आज शुभ बेला रहनेछ भने आजको लाभ बेलाको समय रहेको छ। अबको लागि विशेष गरी साँझको 5:18:50 साँझको 7:03:02 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथि मिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष चर्चा भने गर्नेछु। सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ। चित्राको तेस्रो चरण नाम आउँछ रबिन अथवा रबिना भन्ने नाम आउँछ। मध्यनाली राक्षस गर्न परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भन्ने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुको साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तको साथले आशा जगाउनेछ। गृहस्थी सुखद र यात्रा रमाइलो रहने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन काम बन्नाले उत्सव जाग्नेछ। प्रतिस्पर्धा विजयी भइनेछ। शत्रुहरू किरण लाग्दै जाँदैछन्। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुँदै जाँदैछन्। पुरूषार्थले शत्रुको मनोबल कमजोर पार्न सक्छ। पहिले विरोध गर्नेहरूले मित्रता घात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न पनि सकिने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको सत्पहिचान गर्न सकिन्छ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जाँदैछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। भौतिक प्रतिस्पर्धा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन हल्लाको विशेष गर्दा काम बिग्रिन सक्छ। आज अरूले दिने नभए भित्र्याउने समय रहेको छ। दिएको धर्मले पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश घुम्न सक्छ। परिस्थिति अनुसार निर्णय लिन सक्दा काममा पछि परिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवार र प्रियजनसँगको सुझाव सुरुधारले गर्दा अवश्य लाभ हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन आठले काम लिँदा राम्रो प्रतिफल प्राप्त हुँदैछ। सहयोगीहरूले काममा उत्साह जगाउँदैछन्। रोकिया काम बन्दै जाँदैछन् भने नयाँ काम प्रारम्भ गर्ने पनि समय रहेको छ। उद्योग व्यापारमा फाइदा हुँदैछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सफल भइनेछ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि प्रशस्त धनार्जन हुने समय रहेको छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
1: कन्या राशि
0: उनीहरूका लागि आजको दिन मेहनतले मान सम्मान दिनुहुनेछन्। अध्ययन प्रगति हुनुको साथै भौतिक क्षमता निरखता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्दै जाँदैछन्। बुद्धिको उपयोगले विद्या धनार्जन हुनेछ। सानो प्रयत्नले काम बन्दै जाँदैछन्। सहयोगीहरूले साथ दिनेछन्। तारिफका काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। मेहनतले नामदाम इनाम हात पार्न पनि सफल हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।

0: तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: तुला राशि हुनेहरूका लागि आजको दिन मेहनतको कामना पूर्ण हुँदै जाँदैछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जाँदैछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछन्। व्यापारमा फाइदै फाइदा हुनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। परम्परालाई समय सापेक्ष सुधार गर्न सफलता मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुने खालको योग मेष राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन अवसरको खोजीमा केही दुर्धुप गर्नु पर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखा पर्न सक्छ। तैपनि सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। शुभ चिन्तकहरू जुटाउँदै अप्ठ्यारो ठानेको काम पनि सम्पादन हुँदै जाँदैछन्। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन आय आर्जनका स्रोत बढ्दै जाँदैछन्। दैनिक काममा पनि उल्लेख फाइदा हुनेछ। अवसर व्यवधानको बीचबाट कर्म अघि बढ्दै जाँदैछ। दिगो काममा लगानी गर्ने मौका मिल्नेछ। तर उपलब्धि हात पार्न परिश्रम गर्नु पर्ला। पहिलेको नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला। आफ्नो उपलब्धिमा अरूले दावी गर्न सक्छन्। आंशिक लाभ अरूलाई सुम्पिनु पर्ने हुन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर रहेको छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। धेरैले कामको तारिफ गर्दै जानेछन्। टाढाका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ। शुभ चिन्तकहरू प्रशस्त मात्रामा फेला पर्दै जाँदैछन्। चुनौतीहरू हट्दै जाँदैछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कर्मयोगले मन पनि प्रफुल्लित गराउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
4: कुम्भ राशि
3: हुनेहरूका लागि आजको दिन गुम्बेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। रोकिया काम दोहोऱ्याएर प्रदान गर्नु पर्ला। धर्म कर्म तथा परोपकारी काममा प्रवृत्त भइरह। मेहनतले जीवनशैली परिवर्तन आउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउन सकिन्छ। भौतिक साधन जुट्दै जाँदैछन् भने दिगो फाइदा हुने काम पनि शुरू हुन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनु पर्ला। चुनौती भित्र अवसर खोज्ने समय रहेको छ। जटिल काम गर्नु परे पनि प्रयत्न गर्दा सकारात्मक संकेत नै प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्दै जानेछन्। आय स्रोत अलिक कमजोर बन्दै जानेछन् भने फजुल खर्च पनि बढ्न सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: डाक्टर विश्रामवासी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौं। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी पनि गराइसकेका छौं र अब भने पाइरहेको छ तपाईँको भूत वर्तमान र अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। आज दिन विशेष रहेको छ, आज निर्जला एकादशी व्रत रहेको छ, यसको विधि अनि विधान यो दिन के गर्ने भन्ने विषयमा तपाईँलाई म छोटो जानकारी पनि गराउनेछु। विशेष गरी तपाईँले बुझ्नुहोला प्रष्ट रूपमा, विशेष गरी भोलि हाम्रो निर्जला एकादशी व्रत, आज पनि हामीले एकादशीकै जस्तै गरी बस्नुपर्छ है। आज पनि हामी लसुन प्याज माछा मासुहरू खानु हुँदैन, चोखो शुद्ध भोजन हामीले आजको दिनदेखि नै गर्नुपर्ने हुन्छ होइन। त्यही भएर एकादशीको दिन अघिल्लो दिन र एकादशी भन्दा भोलिपल्ट पनि चोखो नितो, यानि कि द्वादशीको दिन पनि चोखो नितो शुद्ध भोजन हामीहरूले गर्नुपर्ने हुन्छ। शुद्ध भोजन त हामीले सधैँभरि हरेक दिन गर्नुपर्ने हो है। आज विशेष गरी भोलिको लागि चाहिँ निर्जला एकादशी हिन्दू धर्ममा अत्यन्त पुण्यदायी मानिन्छ। यस दिन वर्षभरिका 24 एकादशीको फल प्राप्त हुने विश्वास पनि रहेको छ। विशेष गरी निर्जला एकादशीको व्रतको विधि भनेको चाहिँ के छ भन्दा, बिहान ब्रह्म मुहूर्तमा उठी स्नान गर्ने, शुद्ध कपडाहरू वस्त्र धारण गर्ने, भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्ने, ओम नमो भगवते वासुदेवाय यो मन्त्र पनि जाप गर्ने, विशेष गरी दिनभरि अन्न फलफूल तथा पानी समेत नलिई स्वास्थ्यले साथ दिएमा व्रत बस्नुपर्ने हुन्छ। औषधि सेवन गर्ने हुनुहुन्छ, रोगी हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ भने तपाईँले फलफूल जलहरू लिन सक्नुहुन्छ। विशेष गरी विष्णु सहस्रनाम भगवद् गीता वा हरिनाम संकीर्तन पाठ गर्ने, साँझ दीपदान गरी भगवान विष्णुको आराधना गर्ने र पूजा गर्ने, यस्तै गरी आरती गर्ने, भोलिपल्ट द्वादशी तिथिमा स्नान गरी ब्राह्मण वा योग्य व्यक्तिलाई दान दक्षिणा दिएर व्रत चाहिँ विशेष गरी पारण गर्ने भन्ने विशेष रहेको छ। यस दिन विशेष रूपमा के गर्ने भन्दा, जलले भरिएको घडा विशेष छाता पंखा वस्त्र फलफूल आदि दान गर्न शुभ मानिन्छ। विशेष गरी तुलसीमा जल चढाई पूजा गर्ने, हरिनाम जप गर्ने, कीर्तन गर्ने, विशेष गरी सत्सङ्गमा समय बिताउने, क्रोध झुट निन्दा र तामसिक व्यवहारबाट टाढा रहने, विशेष गरी चाहिँ निर्जलामा विशेष गरी एकादशीमा व्रतमा पानी समेत नपिने भएकाले वृद्ध बिरामी र गर्भवती महिला वा स्वास्थ्यमा चाहिँ विशेष गरी समस्या भएका व्यक्तिहरूले चाहिँ आफ्नो स्वास्थ्य अनुसार फलाहार जल सेवन गरी पनि भगवान्प्रति श्रद्धा राखी व्रत गर्न सकिन्छ। विशेष गरी चाहिँ निर्जला एकादशीको सम्पूर्णलाई अग्रिम शुभकामना पनि म तपाईँलाई टक्र्याउन चाहन्छु। भोलि तुलसीको दल छर्ने दिन रहेको छ, तुलसीको बीजा रोपण गर्ने दिन पनि रहेको छ, तुलसी बीजा रोपण होइन। भोलि तपाईँको चाहिँ विशेष गरी तुलसी छर्ने, त्यसपछि अर्को 15 तुलसी गोड्ने अनि अर्को 15 तुलसी रोप्ने, यस्तो विधि हुन्छ क्या यसको चाहिँ होइन। तपाईँले विशेष ख्याल गर्नुहोला। निर्जला एकादशीको व्रतको विषयमा मैले तपाईँलाई छोटो जानकारी पनि गराएँ। तपाईँको लागि चाहिँ विशेष गरी निर्जला एकादशी व्रत भोलि रहेको छ। यस्तै गरेर अब अर्को तपाईँको चाहिँ विशेष गरी अर्को एउटा एकादशी आउँछ मैले भनेको थिएँ नि तपाईँलाई चाहिँ विशेष गरी चाहिँ यो चाहिँ विशेष गरी स्मार्तनम योगिनी एकादशी व्रत होइन तपाईँको, अनि त्यसपछि हरि शयनी एकादशी व्रत। यो हरि शयनी एकादशी व्रतमा तुलसी रोप्ने हो होइन, यो तपाईँलाई सबैलाई थाहा छ, मैले तपाईँलाई सिकाउनै पर्दैन हो कि होइन भन्नुहोस् त। कसै कसैलाई थाहा नहोला, नभए सबैलाई थाहा हुन्छ। त्यो भएर भोलि चाहिँ तपाईँले तुलसीको दल राख्नको लागि चोखो शुद्ध ठाउँको पवित्र माटो, तुलसी मोठ छैनन् भने बनाइहाल्नुहोस्, अथवा बजारतिर तपाईँहरूको घर छन् भने, बजारतिर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले रेडिमेड तुलसी पनि पाउँछ। तुलसीको मोठ पाउँदै पाउनु भएन भने अब आजको भोलि कसरी बनाउने भन्नुहुन्छ, एउटा गमलामा भए पनि रोप्नुहोस् है तुलसीलाई। तुलसीलाई मल अलि धेरै चाहिन्छ, गाईको मल अलि धेरै राख्ने, यस्तै गरेर जलहरू दैनिक रूपमा जल हामीले दिनुपर्छ तुलसीलाई। जल र मल पुग्यो भने तुलसी राम्रो मौलाउँछन्, तुलसी मौलायो भने हाम्रो घरमा नकारात्मक ऊर्जाहरू आउँदैन, सकारात्मक हुन्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा अनि रोकआउटहरू पनि हुँदैन भन्ने पूर्ण विश्वास हामीले गरेको छौं। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने म तपाईँलाई विशेष जानकारी पनि गराउनेछु। र कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर, म रोल्पादेखि।
0: रोल्पा जिल्लाबाट हजुरको शुभ नाम?
1: हजुर, मेरो नाम मीना खड्का।
0: मीना खड्का कि भीमा खड्का भन्नुभयो?
1: मीना खड्का।
0: रोल्पा कुन ठाउँबाट फोन गर्नु भएको?
1: त्रिवेणी गाउँपालिकाबाट। हजुर,
0: त्रिवेणी गाउँपालिकाबाट। कसको विषयमा हेराउन चाहनुहुन्छ?
1: मेरो भाइको।
0: भाइको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2063 साल 11 महिना 14 गतेको।
0: 2063 साल 11 महिना 14 गते। जन्म समय भन्नु?
1: राति 1 बजे सोमबारको दिन। हजुर,
0: रातिको 1 बजे हो।
1: हजुर,
0: उज्यालो भएको 13 गते कि 14 गते?
1: 14 गते।
0: 13 गतेको राति अनि उज्यालो भएको 14 गते हो।
1: हजुर,
0: ल सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर हजुर।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। तपाईँको भाइको चाहिँ 2063 साल फागुन शुक्ल पक्षको आइतबारको राति उज्यालो भएको सोमबार है, नवमी तिथिमा जन्म भएको छ। फागुन शुक्ल पक्षको नवमी तिथि, वृष राशि, मृगशिराको दोस्रो चरण, नाम आउँछ बोबाट, नाम आएको छ बोधराज भन्ने नाम आउँछ बाबुको। मध्यनाले देवगण परेको छ, घातकमा परेको छ तिथि, चाहिँ विशेष गरी बाबुको लागि तिथि घातक, पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, हस्ता नक्षत्र घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि पनि घातक छ। कुण्डली असाध्य राम्रो छ, नराम्रो ग्रह छैन।
1: हजुर,
0: अलिकति सूर्य ग्रहणको योग बनेको छ।
1: हजुर,
0: सूर्य ग्रहणको योगको शान्ति गर्ने, आइतबारको दिन नुन नखाने, दैनिक रूपमा सूर्यलाई जल चढाउने है,
1: हजुर,
0: यो काम गर्नुपर्छ बाबुले, अनि त्यसपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन। अलि सरकारी क्षेत्रबाट टाढा रहनुपर्छ, पुलिस थाना जानुपर्ने, जेल नेल पर्ने हो, यस्तो खालको कुण्डली पनि परेको छ। अहिले भद्रिकाला र बृहस्पति ग्रह राम्रै छ बाबुको, त्यस्तो नराम्रो छैन। विदेश यात्रा राम्रो, सरकारी जाहिर पनि मध्यम भन्ने देखाउँछ बाबुको राई चाहिँ। समस्या के छ?
1: कमाइहरू कस्तो गर्छ, के गर्छ? राम्रो,
0: एकदम राम्रो छ। अहिले त्यस्तो समस्याहरू केही छ?
1: अरू समस्या केही छैन। सम्बन्धहरू कस्तो हुन्छ, के हुन्छ?
0: राम्रो छ, सम्बन्धहरू राम्रो हुँदैन। दाजुभाइ चाहिँ अलिक फाप्दैन।
1: हजुर,
0: पिता बुवा नफाप्ने ग्रह छ, सूर्य ग्रहणको योग परेको छ, आँखामा टाउकोमा दाँतमा समस्याहरू आउन सक्छ, अलिकति विशेष ख्याल गर्नु भन्नु होला। विवाह बारी हेराएर जुराएर विवाह गर्नुपर्छ, ठिक छ ग्रह, त्यस्तो चिन्ता लिनुपर्ने ग्रह छैन, बिस्तारै बिस्तारै गर्छन्। अब आइतबारको दिन नुन नखाने, सूर्यलाई दैनिक रूपमा तामाको अमखराबाट सूर्यलाई जल चढाउने भन्नु, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है।
1: हुन्छ सर। आमा बालाई सम्बन्ध आमा बासँग कस्तो छ, के छ?
0: मैले भनिसकेँ अघि नै, बासँग त्यति राम्रो हुँदैन, आमासँग ठिक छ भनेर।
1: ए ल हुन्छ
0: हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो त्रिवेणी गाउँपालिका रोल्पा जिल्लाबाट, आफ्नो भाइको विषयमा हेराउनको लागि चाहिँ नै। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। 9841-75-223 र 9806-75-223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँहरूलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हेलो नमस्कार दिदी
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म सुनुलबाट प्रतिमा
0: सुनुलबाट प्रतिमा जी बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ सुनुलबाट
2: म आफ्नै विषयमा
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
2: 2047 माघ 7 गते
0: माघको 7 गते समय भन्नु
2: 9:30 to 10:30
0: बिचमा रातिको है
2: हजुर
0: जन्म कुन जिल्ला हो
2: रूपन्देही
0: ल सुन्नुहोस् है ध्यान दिएर श्रीमा श्रीमती रामानुजाय नमः 2047 माघ शुक्ल पक्षको सोमबार षष्ठी तिथिमा जन्म मीन राशि उत्तर भारतको चौथो चरण नाम आउँछ गुरु सिंह यहाँबाट नाम आउँछ तपाईँको मीन राशि पर्छ मध्यनाडी नरगन परेको छ घातकमा तपाईँको लागि चाहिँ विशेष गरी तिथि पञ्चमी दशमी पूर्णिमा घातक शनि शुक्रबार घातक नम्बरमा 8 नम्बर राशिमा विशेष गरी मीन राशि घातक भनेर लेखिया छ तपाईँको विशेष गरी एउटा गुरु चाण्डाल योग परेको छ एउटा सूर्य ग्रहणको योग बनेको छ अलि छिटो रिसाउन मन लाग्छ तपाईँलाई रिसलाई कम गर्ने कन्ट्रोल गर्ने गर्नुपर्छ विवाह बारीमा अलिकति बाधा आउने श्रीमानसँग सम्बन्धहरू त्यति राम्रो नगराउने कुरा विचार अलिकति नमिलाउने पनि भन्छ सामान्य नाग दोष परेको छ सामान्य खालको तपाईँको लागि यो सूर्य ग्रहण र गुरु चन्द्र योगको रत्न कवच पाउँछ हामीसँग यो रत्न कवच तपाईँको लागि आवश्यक छ यो रत्न कवच धारण गर्नुहोस् रिसलाई कम गर्नुहोस् शीतलतातिर अलिकति बस्ने गर्नुहोस् पानी अलिक भ्योले पिउने गर्नुहोस् तपाईँको लागि राम्रो हुन्छ वैदेशिक क्षेत्र विदेश यात्रा राम्रो देखाउँछ यहाँबाट एकादशीको व्रत बस्दा गुरु चन्द्र योग राम्रो पनि हुन्छ समस्याहरू कम हुन्छ अहिलेको लागि चाहिँ तपाईँको लागि ग्रह चलेको छ एउटा 7.5 चलेको छ एउटा ग्रह तपाईँको लागि चलेको छ अहिले विशेष गरी भ्रामरी सकिएर अब भद्रिका लाग्दैछ मन अलि चञ्चल हुने ग्रह छ अलि अहिलेकै विशेष ख्याल गर्नुहोला आफ्नो आफन्तसँग मनमुटाव हुने एक्लो भएको महसुस हुने

0: विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला र तपाईँहरू यदि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भेटेर कुराकानी गर्न चाहनुहुन्छ फेस टु फेस भेटेर कुराकानी गर्छु म परिवार सबैजनाको एकै पटकमा हेराउँछु म भन्नुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्न पनि सक्नुहुन्छ। हाम्रो ज्योतिष कार्यालयको ठेगाना हो भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? ओहो उहाँको फोन काटियो है। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँहरू पनि कोसिस गर्दै गर्नुहोस्। अहिलेको लागि चाहिँ कोही मित्र आउनु आइसक्नु भएको छ उहाँलाई स्वागत गरिहाल्छु म। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: घोराई
0: तिनबाट बामदेव कुमारजी बोल्दै हुनुहुन्छ दाङ जिल्ला है।
1: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ दाङबाट?
1: श्रीमतीको विषयमा।
0: म्याडमको विषयमा जन्ममिति भन्नुहोस् त कति हो उहाँको?
1: 2056 साल
0: 2056
1: साउनको 29
0: साउन महिनाको 29 गते हो।
1: हजुर
0: जन्म समय भन्नुहोस् त?
1: समय 4:30-5 बजे।
0: 4:30-5 बजे बेलुका कि बिहान?
1: बेलुका।
0: बेलुकाको 4:30 बजे। बार के बार पढ्दो छ थाहा छ?
1: शनिबार।
0: हजुर ठ्याक्कै मिलेछ। ल सुन्नुहोस् है त 2056 साल श्रावण शुक्ल पक्षको 4 तिथिमा जन्म शनिबारको दिन राशि कन्या राशि नाम आउँछ पवित्र है।
1: हजुर
0: नाम आउँछ पवित्र भन्ने नाम आउँछ नानीको।
1: रोल्पा हो जन्म जिल्ला?
0: जन्म जिल्ला रोल्पा जिल्ला हो।
1: हजुर
0: ल ठिक छ सुन्नुहोस् है ध्यान दिएर आज दिनाडी नरगाउनु परेको छ नानीको चाहिँ घातकमा नानीको परेको छ तिथिहरू चाहिँ विशेष गरी पञ्चमी दशमी पूर्णिमा घातक शनिबार घातक नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि घातक छ। कुण्डली त नानीको राम्रो छ त्यति खासै नराम्रो छैन ठिकै छ। अलिकति सूर्य ग्रहण दोष शनि निचो भएर बसेको छ सन्तानमा आएर अलिकति बाधा आउने प्रेम विवाह हुने ग्रहहरू पनि परेको हो नानीको चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ कुण्डली त्यस्तो विधि नराम्रो कुण्डली छैन राम्रै देखिन्छ यहाँबाट हेर्दाखेरि। यो आइतबारको दिन नुनहरू नखाने चोखरी त गर्नु चाहिँ पर्छ है नानीले। यो गरिन् भने नानीलाई धेरै कुरामा राम्रो र सहज भइहाल्छ समस्याहरू आउँदैन। अहिलेलाई ग्रह चलिराखेको छ उहाँको लागि भद्रिका र अर्को राहु भन्ने ग्रह चलेको छ। साउन भदौ असोज कार्तिक मङ्सिर मङ्सिर महिनापछि राहु सकेर बृहस्पति लाग्छ त्यसपछि अलिकति ग्रहहरू सुधार हुन्छन् राम्रो हुन्छ। अहिले विदेशतिर जाने हो भने एकदम सजिलोसँग जान सकिन्छ एप्लाई गर्दाखेरि भिसा लाग्न सक्ने सम्भावना पनि धेरै नजिक र सरल हुन्छ। शनिबारको दिन पिपलबाट जल चढाउनुपर्छ आइतबारको दिन नुनहरू नखाने राम्रो हुन्छ। शनिबारको दिन तेल नखाने तोरीको तेलहरू नखाने है नानीको लागि एकदम राम्रो हुन्छ समस्या आउँदैन है।
1: अनि यो सन्तानको लागि के भन्नु पर्यो?
0: सन्तानमा अलिकति बाधा छ यिनको नानीकोबाट चाहिँ अलिकति बाधा हो सन्तानको लागि।
1: कहिलेसम्म
0: यस्तो हुन्छ अब कहिलेसम्म भन्दा पनि सन्तानमा बाधा आइरहने कुण्डली हो क्या यसको लागि चाहिँ अब रत्न कवचहरू लाउनुपर्छ नानीकोबाट। अब तपाईँले ग्रहले जिते रहेछ भने समस्या नआउला नभए नानीकोबाट चाहिँ सन्तानमा अलिकति बाधा आउने किनकि शनि निजो भएर बसेको सन्तान स्थानमा होइन गर्भमा रह्यो भने बच्चाहरू रह्यो भने पनि खेर जान सक्छ कसैको कसैको पछि गएर सन्तान जन्मेपछि अकाल मृत्यु हुने कुण्डलीहरू पनि पर्छ फलामहरूबाट दुर्घटना आदि हुन सक्ने सम्भावना पनि हुन्छ। यसको लागि रत्न कवच पाउँछ हामीसँग यो रत्न कवच लगाइदिनु भयो भने नानीलाई सन्तानलाई पनि राम्रो हुन्छ उहाँलाई आफैलाई पनि राम्रो भइहाल्छ है। अरू केही छ सोध्न मन लागेको कुरा केही छ भने सोध्नुहोस्। त्यो त छ अब त्यो त भन्नै पर्दैन नि। सूर्यग्रहण परेको मान्छेको एकवटो स्वभाव हुने जिद्दी स्वभाव हुने उहाँले भनेको कुरा सही हामीले भनेको कुरा बेठिक होइन त्यो स्वभावको हुने कुण्डली त परेको हो त्यसोलाई चाहिँ रत्न कवच लगाइदिनु भयो भने ठिक भइहाल्छ सम्पूर्णलाई कुरालाई रत्न कवचले काम गरिहाल्छ। नरगाउनु पर्नु भएको छ नि त उहाँ चाहिँ होइन त्यो भएर समस्या भएको हो अनि फेरि कन्या राशि पनि

0: गरेको छ कन्यावासी व्यक्ति अलिकति एकरो एकरो स्वभावको चाहिँ भइ नै हाल्छन् क्या है. हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद. कार्यक्रम सुन्दै गर्नु होला. उहाँले फोन गर्नु भएको थियो दाङबाट आफ्नो श्रीमतीजीको विषयमा हेराएर गइसक्नु भएको छ. तपाईँ पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9841575223 र 9805675223 नम्बरमा सम्पर्क गर्नुहोस्. भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु. कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ. कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते.
1: हजुर नमस्कार.
0: नमस्कार, कहाँको बोल्दै हुनुहुन्छ?
1: हजुर म सुनौलबाट हो.
0: सुनौलबाट, हजुरको शुभ नाम?
1: मेरो शिवकुमारी.
0: शिवकुमारी, नारायणको नाम शिवकुमारी, बोलाउने नाम के हो तपाईँको?
1: बोलाउने नाम जमुना.
0: जमुना हो, हजुर. शिवकुमारी तपाईँको नारायणको नाम, आफ्नै बारेमा हेर्नुहुन्छ?
1: हजुर.
0: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो?
1: मेरो त जन्ममिति त त्यति थाहा छैन नि,
0: ए छोराको बारेमा हेराउनुहुन्छ? जन्ममिति भन्नु त, छोरा छोराको जन्ममिति कति हो?
1: छोराको जन्ममिति 2049 साल 49. हजुर, जेठको 22 गते.
0: जेठ 22 गते,
1: बिहिबार.
0: हजुर, समय भन्नु?
1: दिउँसो 2:45 बजे.
0: दिउँसोको 2:45 बजे हो, 1:45 होइन?
1: हजुर.
0: जन्म कुन जिल्ला पर्छ बाबुको?
1: बाबुको जन्म दार्जिलिङ जिल्ला पर्छ.
0: दार्जिलिङ पर्छ, ल सुन्नुहोस् है ध्यान दिएर. 2049 जेठ शुक्ल पक्षको बिहिबार चौथी तिथिमा जन्म कर्कट राशि. पुनर्वासु नक्षत्रको चौथो चरण नाम आउँछ, हिबाट नाम आएको छ, हीरा कुमार, हिरालाल है, यस्तो नाम आउँछ. आज दिनाले देवगण परेको छ बाबुको, घातकमा तिथि परेको छ, द्वितीय सप्तमी द्वादशी, बुधबार घातक, अनुराधा नक्षत्र घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि बाबुको लागि विशेष घातक. बाबुको कर्कट राशि हो, शतमाङ्गलिक परेका छन्, विवाहमा दाम्पत्यमा बाधा आउँछ, पहिलो घरबार दाम्पत्यमा समस्या आउने, बुहारी कडा कडा स्वभावकी पर्ने, यस्तो कुराहरू परेको छ. विदेश असाध्यै असाध्यै नै राम्रो, विदेश सरकारले जाए पनि असाध्यै राम्रो. फलाम सम्बन्धी ग्रह राम्रो छ, नराम्रो छैन बाबुको. एउटा विवाहबारीमा दाम्पत्यमा अलिकति बाधा आएको छ देखिन्छ, अरू म त राम्रै देख्छु म यहाँबाट हेर्दा है. अब यो माङ्गल्यको रत्न कवच बाबुले लगाउनै पर्छ, नलगाइकन हुँदै हुँदैन. अहिले ग्रह पनि फेरि सङ्कट भन्ने ग्रह चलेको छ है, त्यही भएर रत्न कवच बाबुले लाउनु पर्छ. रत्न कवच लगाउने, मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने गर्यो भने यति गरे पुगिहाल्छ, अरू केही पनि गर्नु पर्दैन. ठिक छ, ग्रहहरू राम्रै छ.
1: अहिले ग्रहहरू केही कटाउनु पर्ने कस्तो छ, केही छैन गुरु?
0: अहिले सङ्कटको शान्ति गर्नु पर्यो, माङ्गलिक परेका छन्, माङ्गलिक गर्ने बाबुको राई चाहिँ, माङ्गलिक रत्न कवच पाउँछ हामीसँग, यो लाउनु पर्छ, अनि त्यसपछि चिन्ता गर्नु पर्दैन. ठिक छ, ग्रहहरू चिन्ता नगरिनुहोस् है.
1: हजुर
0: हजुर, भन्नुहोस् त जन, अरू के छ, कसो केही छ, अरू सोध्न मन लाग्छ बाबुको बारेमा?
1: हजुर,
0: होइन, 12 भन्दा पनि मिलाउनु पर्छ, रुद्री अग्नि जुरेको दिन चाहियो नि ग्रह कटाउनुलाई होइन. रुद्री अग्नि जुरेको दिन ग्रह कटाउनु पर्छ, सङ्कटा भन्ने ग्रहको शान्ति गर्नलाई 8000 जाप गर्नुपर्छ सङ्कटाको बाबुले होइन. अनि केतु भन्ने ग्रह पनि चलेको छ, केतुको 17000 जाप गर्नुपर्छ, माङ्गलिकको पनि जाप गर्ने 10000 माङ्गलिकको जाप गर्नुपर्छ वैदिक मन्त्रबाट बाबुको लागि. रत्न कवच लगाइदिनुहोस्, त्यसपछि दशाको शान्तिहरू चाहिँ बाबुको गर्नु होला है. अरू जस्तो नराम्रो छैन, ठिकै छ है त. राम्रो छ विदेश राई, त्यस्तो नराम्रो छैन, ठिक राम्रो विदेश राम्रो सरकारी जय. तपाईँको छोराको कुरा सबै थोक राम्रो छ, विवाह दाम्पत्यमा बाधा हो, यति कुरा बुझ्नुहोस् होइन. अरू सबै कुरा राम्रो छ, ग्रहहरू नराम्रो छैन, ठिक छ.
1: हजुर, पहिलाको घरबार त उसको बिग्रेको गुरु, अनि दोस्रो घरबार
0: त्यही त भने त मैले विवाहमा बाधा छ अरूमा बाधा छैन अहिले सुरुदेखि तपाईँलाई यही मात्रै भनिरहेको छु हो कि होइन यसको लागि रत्न कवच लगाइदिनुहोस् तपाईँले रत्न कवच नलगाइकन हुँदै हुँदैन बाबुको पहिला सुरुमा रत्न कवच लगाइदिनुहोस् बल्ल त्यसपछि अरू कामहरू गर्नु होला रत्न कवच हामीसँग पाउँछ 10 बजेपछि फोन गर्नु यही नम्बरमा तपाईँलाई उपलब्ध हुन्छ म बनाएर पठाइदिउँला बाबुले लगाउनु लगाउनु भन्नुहोस् त्यसपछि सम्पूर्ण कुराहरू बाबुलाई राम्रो हुँदै जान्छ समस्याहरू कम आउँछ बाधाहरू कम आउँछ रोकावटहरू कम आउँछ भन्ने कुराहरू है
1: गुरु पहिला मैले छोरीको 3-4 महिना अगाडि छोरीको लगाइदिएको थिएँ अनि त्यही रकम अघि अलिक कम रकम कस्तो
0: छोरीलाई लगाएपछि राम्रो भएको छ कि राम्रो भएको छैन
1: हजुर छोरी विदेश किन के अरे गएछिन् ठिकै छ छोरीलाई त
0: विदेश गएकी हुन् नि
1: हजुर पहिला गएथिन् सिक्किममा आएको थिइन् त्यही बेलामा हजुरलाई कन्ट्याक्ट गरेर पठाइदिनु भएको थियो पहिला हेराउँदाखेरि रत्न कवच लाउन पर्छ भन्नुभयो र त्यहाँ हजुर पठाइदिनु भयो र लाएर गएछन् के छोरी ठिकै छ अहिलेलाई
0: राम्रो छ नि त्यही त बेकारमा पैसा मात्रै खर्च भयो भन्ने भएको छैन नि
1: भएन पहिले यो
0: सिक्किममा आएको थियौँ भइहाल्यो नि

हामी मनन गर्दै अगाडि बढ्नेछौ। शीर्षकमा लेखिएको छ पत्रुसद्वारा ख्रीष्टको स्वीकार। येशु कैसरिया फिलिप्पीको मुलुकमा आउनु भएपछि उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मानिसहरूले मानिसको पुत्रलाई के हो भनी भन्दछन्। तिनीहरूले जवाफ दिए, कसैले बप्तिस्मा दिने यहुन्ना, कसैले एलिया र कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एकजना हुन् भनी भन्दछन्। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू के भन्छौ, म को हुँ? सिमन पत्रुसले जवाफ दिए, तपाई ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। येशूले तिनलाई भन्नुभयो, योनाको छोरो सिमोन, तिमी धन्य हौ, किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई भन्दछु कि तिमी पत्रुस हौ, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजयी हुने छैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु, जे तिमीले पृथ्वीमा बाँध्नेछौ सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाउला सो स्वर्गमा फुकाइनेछ। उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नु भनी येशूले चेलाहरूलाई कडा आज्ञा दिनुभयो। हामीले अहिले भर्खरै मत्तीको पुस्तक 16 अध्यायको 13 20 पाठ गर्यौं। शीर्षकमा यहाँ पत्रुसद्वारा ख्रीष्टको स्वीकार भनेर लेखिएको छ, अनि यहाँ येशू प्रभुले आफ्ना चेलाहरूसँग केही वार्तालाप गर्दै गर्दा उहाँले सोध्नु भएको छ कि मानिसहरूले मानिसको पुत्र को हो भनी व्याख्या गर्दछन् भन्दछन्। अर्थात येशू प्रभुले यहाँ सोध्दै हुनुहुन्छ कि येशूलाई मानिसहरूले कसरी चिनिरहेका छन्, को हुन् भनेर भन्दछन् भनेर येशू प्रभुले आफ्ना चेलाहरूलाई प्रश्न गर्नुहुन्छ। अनि चेलाहरूले जवाफ दिन्छन् कि कसैले बप्तिस्मा दिने यहुन्ना भनेर भन्दछन्। बप्तिस्मा दिने यहुन्ना तिनै हुन् जसले येशू ख्रीष्ट आउँदै हुनुहुन्छ, मसीहा आउँदै हुनुहुन्छ, पश्चाताप गर भनेर स्वर्गको राज्यको बारेमा प्रचार गर्ने एकजना अगमवक्ता थिए। ती नयाँ करारका अगमवक्ता थिए जो येशू ख्रीष्ट आउनुभन्दा 6 महिना अगाडि मात्रै उनी परमेश्वरको अगमवाणी अनुसार जन्मिएका थिए। मानिसहरूले भन्दछन् कि येशू प्रभु त बप्तिस्मा दिने यहुन्ना हुन्, त्यसै गरी कसैले भनिरहेका छन् कि येशू त एलिया हुन्। एलिया भनेका एकजना पुरानो करारका अगमवक्ता, शक्तिशाली अगमवक्ता, र धेरैजनाले यिनी त एलियाको रूप हो भनेर मानिसहरूले भनिरहेको पाउँदछन्। र कसैले भन्दछन् यिनी त यर्मिया अथवा अन्य कुनै अगमवक्ताहरूमध्ये एक हुन् भनेर येशू ख्रीष्टलाई मानिसहरूले संकेत गरिरहेको हामीले पाएका छौं। अनि चेलाहरूले त्यही कुरा भन्दछन्, तपाईलाई मानिसहरूले यी तरिकाले बुझिरहेका छन्, तर येशूले चाहिँ भन्नुहुन्छ, तिमीहरू चाहिँ के भन्दछौ, म को हुँ? येशूले अब सिधै आफ्नो चेलाहरूलाई उनीहरूको दृष्टिकोण, उनीहरूको बुझाइ के रहेछ भनेर, आफूप्रति चेलाहरूको बुझाइ के रहेछ भनेर सोध्दै हुनुहुन्छ। अनि येशू प्रभुले जब सिमोन पत्रुसलाई सोध्नुहुन्छ र सिमोन पत्रुसले जवाब दिन्छ, तपाई ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र भनेर सिमोन पत्रुसले येशूलाई पुकार्दछन्। हामीले सामान्य रूपमा बुझ्नु पर्दाखेरि ख्रीष्टको अर्थ चाहिँ मसीहा हो। ख्रीष्टको अर्थ चाहिँ मानिसको पाप उठाइ लाने परमेश्वरको थुमा अथवा परमेश्वर, जसले मानिसको अधर्म पापहरू छुटाइ लागेर हामीलाई उद्धार दिने हाम्रो मुक्तिदाता भन्ने अर्थ रहन्छ। अनि यसरी पत्रुसले येशू प्रभुलाई भन्दछन् कि तपाई ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र हुनुहुन्छ भनेर यहाँ बताउँदछ। जब येशूले यो कुरा सुन्नुहुन्छ तब येशूले भन्नुहुन्छ, योनाका छोरा सिमोन, तिमी धन्यका हौ, किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। हामीले यहाँ बुझ्न सक्दछौ कि येशू प्रभु को हुनुहुन्छ। धेरैजनाले सोचिरहेका थिए कि मानिसले येशू प्रभु त एउटा अगमवक्ता, एउटा गुरू, एउटा सिकाउने, एउटा शिक्षक अथवा केही त्यस्तै सामान्य मानिसको रूपमा येशू प्रभुलाई मानिसहरूले बुझिरहेका थिए। यद्यपि येशूले धेरै मानिसहरूलाई चंगाई चमत्कारपूर्ण कामहरू गर्नुभएको थियो, त्यहाँ मानिसहरू विभिन्न किसिमका रोगहरू विभिन्न समस्याहरूबाट गुज्रिँदै गर्दाखेरि मानिसले उनीहरूलाई चंगाई दिनुभएको थियो, एउटा आश्चर्यपूर्ण कर्महरू गर्नुभएको थियो, तर पनि मानिसहरूले कसरी बुझिरहेका थिए भने येशू त पहिले जसरी अगमवक्ताहरू परमेश्वरको तर्फबाट बोलिरहेका थिए त्यसरी नै बोल्ने एकजना अगमवक्ता हुन् भनेर मानिसहरूले येशूलाई चिनिरहेका थिए। तर जब चेलाहरू जो येशू ख्रीष्टका नजिक थिए, जो येशू ख्रीष्ट सँगसँगै खाँदथे, हिँड्दथे, येशू ख्रीष्ट सँगसँगै उहाँको सेवा कार्यमा सँगसँगै अगाडि बढ़िरहेका थिए, जब येशू प्रभुले आफ्ना चेलाहरूलाई सोध्नुहुन्छ, म को हुँ भन्ने लाग्छ तिमीहरूलाई, सिमोन पत्रुसले भन्दछन् कि प्रभु तपाई ख्रीष्ट हुनुहुन्छ। मानिसहरूले जेसुकै भनुन्, अन्य मानिसहरूले तपाईँलाई अगमवक्ता भनुन् अथवा कसैले यर्मिया भनुन्,

छ एउटा चट्टान। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन् भनेर यीशुप्रभुले भन्नुहुन्छ। हामी 18 पदलाई फेरि राम्रोसँग हेर्ने हो भने पत्रुसलाई यीशु ख्रीष्टले यहाँ चट्टानको संज्ञा दिनुभएको छ, नाम दिनुभएको छ अनि भन्नुभएको छ कि म मेरो मण्डली यस चट्टानमा स्थापना गर्नेछु। पत्रुस र अरू चेलाहरूले यीशु नै ख्रीष्ट जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भने स्वीकार गरेका सत्यतामा ख्रीष्टले आफ्नो मण्डली स्थापना गर्ने प्रतिज्ञा यी वचनहरूमा गर्नुभयो। यीशुले यहाँ उही शब्दको धेरै अर्थ लगाउने गरी शब्दहरूका रमाइलो प्रयोग गर्नुभएको हामीले पाउँदछौ। उहाँले आफ्ना चेलाहरूलाई पत्रुस भन्नुहुन्छ, यसको ग्रीक अर्थ चाहिँ पेट्रोस हुन जान्छ, जसको अर्थ एउटा सानो ढुङ्गा हो। तर उहाँ अझै भन्नुहुन्छ, म मेरो मण्डली यस चट्टानमाथि, जसको चट्टानको अर्थ चाहिँ ग्रीक भाषामा पेट्रा हुन्छ, यसको अर्थ चाहिँ एउटा विशाल चट्टान अथवा चट्टानको पहरा भन्ने हुँदछ। यो चट्टानमाथि स्थापना गर्नेछु अर्थात उहाँले आफ्नो मण्डली पत्रुसको बलियो स्वीकारमाथि स्थापना गर्नेछु भनेर बताउनु भएको हामीले पाउँदछौ। पत्रुसले के स्वीकार गरेका छन् भने तपाईँ ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र हुनुहुन्छ भनेर त्यो स्वीकार गरेका छन्। अनि यसोले भन्नुभएको छ, तिमीले भनेको यो चट्टानमाथि म मेरो मण्डली स्थापना गर्नेछु। पत्रुसले गरेको स्वीकारमाथि परमेश्वरले आफ्नो मण्डली स्थापना गर्नुहुनेछ भन्ने बताउनु भएको छ। यीशु ख्रीष्ट नै चट्टान हुनुहुन्छ, उहाँ नै मण्डलीको पहिलो र महान जग हुनुहुन्छ भन्ने कुरा पहिलो कोरन्थीको अध्याय 3:11 पदमा हामीले हेर्न सक्दछौ। पहिलो कोरन्थी 3:11 यसरी लेखिएको छ, किनकि जुन जग बसाली सकिएको छ जो यीशु ख्रीष्ट हुनुहुन्छ त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। यो संसारमा जब यीशु ख्रीष्ट संसारमा आउनुभयो, उहाँ हाम्रो पापको लागि मर्नुभयो, उहाँ क्रुसमा मर्नुभयो र चिहानमा गाडिनुभयो र तेस्रो दिनमा उहाँ बौरी उठेर मानिसहरूको बीचमा 40 दिनसम्म रहनुभयो अनि स्वर्गारोहण हुनुभयो। त्यसपछि हामीले हेर्न सक्दछौ कि मण्डलीको शुरूआत भएको छ। आज हामीले हेर्न सक्दछौ कि विश्वभरि मण्डली छरिएको छ, कुना कन्दरासम्म मण्डली स्थापना भएको छ र त्यसको जग चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ। यीशु ख्रीष्ट को समयपछि मण्डली स्थापना भएको छ अनि मण्डलीको केन्द्रमा चाहिँ येशु प्रभु हुनुहुन्छ। पत्रुसले आफ्नो पहिलो पत्रमा भनेका छन् कि येशु जीवित पत्थर हुनुहुन्छ, उहाँ एउटा छानिएको र बहुमूल्य कुनै ढुङ्गो हुनुहुन्छ, भवन निर्माण गर्नेहरूले रद्द गरेको शिर ढुङ्गा उहाँ हुनुहुन्छ भनेर यहाँ पहिलो पत्रुस 2:4 र 6-7 लेखिएको छ। तपाई र मेरो मण्डलीको कुनै ढुङ्गा, तपाई र मेरो मण्डलीको एउटा बहुमूल्य पत्थर, एउटा जग येशु ख्रीष्ट हुनुहुन्छ अनि येशु प्रभु नै तपाई र मेरो मण्डलीको केन्द्रमा हुनुपर्दछ। प्रियहरू, धेरै समय हामीले यहाँ यो कुरालाई अलिकति व्यवस्था गरेको हामी पाउँदछौ, किनभने कतिपय मण्डलीहरूमा विभिन्न खालका सिद्धान्त, यो तेरो मण्डली, यो मेरो मण्डली, यो सिद्धान्त मैले अपनाउने, यो सिद्धान्त तैले अपनाउने, विभिन्न किसिमका अन्य कुराहरूमा मात्रै मण्डली अस्त व्यस्त अलमली रहेको हामीले पाउँदछौ। तर मण्डलीको केन्द्रमा चाहिँ येशु प्रभु हुनु आवश्यक छ। जब येशु प्रभु मण्डलीको केन्द्रबिन्दु हुनु हुँदैन अथवा उहाँ हाम्रो जग चाहिँ येशु ख्रीष्ट हुनु हुँदैन भने त्यो मण्डली जग बिनाको घर जस्तो हुन्छ। जग बिनाको घर सामान्य एउटा भुइँचालो आउँदा पनि भत्किएर जान्छ, त्यो तहस नहस हुन्छ। त्यसकारण येशु प्रभु हाम्रो मण्डलीको जग हुनु आवश्यक छ, जसले मानिसहरूलाई परमेश्वरको राज्यमा डोर्याउँदछ, येशु प्रभुको राज्यमा मानिसहरूलाई डोर्याउँदछ, पाप क्षमाको कुरा मण्डलीले सिकाउँदछ, पश्चातापको कुरा मण्डलीले सिकाउँदछ। मण्डली भनेको भौतिक संरचना मात्र होइन प्रियहरू, तपाईँ र म पनि मण्डली हौ। त्यसकारण तपाईँ र मेरो जग येशु प्रभु हुनु आवश्यक छ। त्यस्तै पत्रुस र अरू सबै क्रिश्चियनहरू पनि परमेश्वरले निर्माण गरिरहनु भएको आत्मिक घरका हिस्सा अथवा जीवित पत्थरहरू हुन् भनेर पहिलो पत्रुसको पुस्तक 2:5 बताउँदछ। पत्रुस अरू सबै चेलाहरूमाथि सर्वोच्च र असफल हुने अधिकार हुने छन् भनी वचनमा कहीँ कतै पनि उल्लेख गरिएको छैन अथवा ख्रीष्टको प्रतिनिधित्व गर्ने र मण्डलीको आधिकारिक प्रमुखको रूपमा कार्य सञ्चालन गर्नका लागि पत्रुसको निरन्तर रहने उत्तराधिकारी हुनेछ भनेर पनि वचनमा उल्लेख गरिएको छैन। मण्डलीको सिद्धान्त सम्बन्धमा यहाँ वचनको केही अन्य खण्डहरूमा चर्चा गर्नु
जसबाट हामीले पाउन सक्दछौ कि

यीशुप्रभुले एउटा सांकेतिक रूपमा पत्रुसलाई मण्डलीको अगुवा बनाउनेछु भनेर भन्न खोज्नु भएको होइन, तर जसरी पत्रुसले यीशुप्रभुलाई परमेश्वर उहाँ मसीह हुनुहुन्छ भनेर स्वीकार गरेका छन्, उनले ख्रीष्ट भनेर स्वीकार गरेका छन्, त्यही स्वीकारोक्तिमा मण्डली स्थापना हुनेछ भनेर प्रभुले बताउँदै हुनुहुन्छ। अथवा मण्डलीले चाहिँ यीशुप्रभु नै ख्रीष्ट हुनुहुन्छ, यीशु नै मुक्तिदाता हुनुहुन्छ, उहाँ नै उद्धारकर्ता हुनुहुन्छ, उहाँ नै परमेश्वरको पुत्र हुनुहुन्छ जो परमेश्वरसँग हुनुहुन्थ्यो र मानिसको रूप धारण गरेर यो संसारमा आउनुभयो, तपाईँ र मेरो पापको लागि उहाँ क्रुसमा मारिनुभयो र स्वर्गमा उठाइ लगिनुभयो र उहाँ फेरि आउनुहुन्छ भन्ने कुराको विश्वास मण्डलीले गर्नु आवश्यक छ। यही कुरामा मण्डली स्थापना हुनेछ भनेर यीशुप्रभुले बताउँदै हुनुहुन्छ, अनि त्यहाँ नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन् भनेर यीशुप्रभुले बताउँदै हुनुहुन्छ। नरकका ढोकाहरूले यीशु ख्रीष्टको मण्डलीलाई नष्ट पार्न चाहने शैतान र संसारका सबै दुष्ट प्रयासलाई बुझाउँदछ। कुनै विशेष विश्वासी स्थानीय मण्डलीहरूको संगठन वा सम्प्रदाय कसैले पनि अनैतिकतामा फस्दैन, सैद्धान्तिक त्रुटि वा विश्वास त्याग गर्दैन भन्ने यो वचनको खण्डको अर्थ होइन प्रियहरू। धेरैजना विश्वासबाट पछि हट्नेछन् भनी यीशु आफैले पनि भविष्यवाणी गर्नुभएको छ र नयाँ करारको विश्वासलाई त्यागिरहेका मण्डलीहरूलाई तिनीहरूका पापबाट फर्किन वा उनीहरूको राज्यदेखि हात झिक्न चेतावनी पनि दिनुभएको हामीले पाउँदछौ। त्यसैले यो पदको 18 पदको प्रतिज्ञा विश्वास त्याग्ने वा मन तातो भएका मण्डलीहरूको निम्ति होइन। शैतानले आफ्नो दुष्ट कार्य गरिरहेको विश्वासीहरूले विश्वास त्यागिरहेका मण्डलीहरू मन तातो बन्दै गएका र झुटा शिक्षकहरूले परमेश्वरको राज्यलाई अतिक्रमण गरिरहेका भए तापनि मण्डली विनाश हुने छैन भनी ख्रीष्टले भन्नुभएको हो। उहाँको सार्वभौम अनुग्रह बुद्धि र शक्तिद्वारा ख्रीष्ट प्रेरितहरूको मौलिक सुसमाचारमा विश्वासयोग्य भई स्थिर रहने र उहाँको संगति ख्रीष्टको प्रभुत्व र पवित्र आत्माको शक्तिको अनुभव गरिरहने विश्वासयोग्य विश्वासीहरू र मण्डलीहरू उद्धारको इतिहासभरि नै परमेश्वरसँग सधैँ हुनेछन्। परमेश्वरका सच्चा मानिसहरूका रूपमा तिनीहरूले शैतान, पाप, रोग, विराम, संसार र भूतात्माहरूका विरूद्धमा पवित्र आत्माको राज्यको शक्ति प्रदर्शन गर्नेछन्। यस किसिमको मण्डलीलाई शैतान र त्यसका सेनाहरूले कहिल्यै नाश गर्न वा विरोध गर्न सक्ने छैनन् भनेर यहाँनिर बताइएको छ प्रियहरू। र अर्को राज्यका साँचोहरूको अर्थ यो पनि हो, साँचाहरूले पत्रुस र मण्डलीलाई परमेश्वरले अख्तियार दिनुभएको संकेत गर्दछ। यी साँचाहरूद्वारा तिनीहरूले पापलाई हकार्नेछन् र मण्डली अनुशासन कायम राख्नेछन्, परमेश्वरको कामको निम्ति प्रभावकारी रूपमा प्रार्थना गर्नेछन्, भूतात्माहरूलाई बाँध्नेछन् र कैदमा परेकाहरूलाई स्वतन्त्र गराउनेछन् भनेर बताइएको छ। परमेश्वरको धार्मिकताको स्तर र न्याय आओस् भनी पापको दोष देखाइदिनेछन्, पश्चाताप गर्नेहरू ख्रीष्टमा विश्वास गर्नेहरूका निम्ति उद्धार र क्षमाको घोषणा गर्नेछन् भनेर यहाँ बताइएको छ। त्यसकारण मण्डली स्थापना भइसकेपछि त्यो मण्डलीमा कुनै पनि नरकका ढोकाहरू त्यसमा विजय हुने छैनन् भनिएको छ, अनि ती विभिन्न स्वर्गको राज्यको साँचाहरू चाहिँ मण्डलीले मानिसहरूलाई संसारमा भएका मानिसहरूको लागि एउटा प्रकाशको काम गर्नेछ भनेर यहाँ बताइएको छ। त्यसकारण प्रियहरू, आज हामीले अध्ययन गरेको यो खण्डमा हामीले एउटा महत्वपूर्ण कुरा के मनन गर्न सक्दछौ भने मण्डलीको शिर येशु हुनुहुन्छ, मण्डलीको जग येशु ख्रीष्ट हुनुहुन्छ। हाम्रो जति पनि संसारमा हामी जति पनि येशुलाई विश्वास गरिरहेका छौं, हाम्रो कुनै ढुङ्गा, हाम्रो एउटा भवनको शिर ढुङ्गा, बहुमूल्य पत्थर येशु ख्रीष्ट हुनुहुन्छ। अनि येशु चाहिँ एउटा परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ ख्रीष्ट हुनुहुन्छ, उहाँ मसीह हुनुहुन्छ भन्ने कुराको आधारमा, भन्ने कुराको जगमा मण्डली बसालिएको हुनुपर्दछ। यदि कुनै मण्डलीले येशुलाई मुक्तिदाता र उद्धारकर्ता होइन भनेर भन्दछ भने त्यो मण्डली येशु ख्रीष्टको मण्डली होइन प्रियहरू। त्यो येशुको मण्डली हुनको लागि येशुलाई जसरी पत्रुसले यहाँनिर स्वीकार गरेका छन् कि तपाईँ ख्रीष्ट हुनुहुन्छ, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ, त्यही स्वीकार उक्तिमा चाहिँ परमेश्वरले भन्नुभएको छ, येशुले भन्नुभएको छ कि म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु। त्यसकारण आज म तपाईँलाई यही उत्साह दिन चाहन्छु प्रियहरू, तपाईँ र मेरो विश्वासको आधार येशु ख्रीष्टमा छ भने तपाईँ हर्ष हुनुहोस्, तपाईँ हर्ष मनाउनुहोस्। येशुलाई तपाईँले ख्रीष्ट भनेर विश्वास गर्नुभएको छ, तपाईँ निकै
हर्ष मनाउनुहोस् किनभने तपाई परमेश्वरको राज्यको सन्तान हुनुभएको छ। येशु ख्रीष्टको मण्डलीको तपाई हिस्सा बन्नुभएको छ अनि त्यो मण्डलीमा नरकका ढोकाहरूको त्यसमाथि कुनै पनि विजय हुने छैनन् भनेर प्रभुले भन्नुभएको छ। तपाई र मलाई परमेश्वरको त्यो राज्यबाट अब अलग गर्ने कुनै कुराले अलग गर्ने छैन। तपाई र मलाई त्यो स्वर्गको राज्यका ती साँचाहरू परमेश्वरले दिनुभएको छ। हुन्छ, म आजको यो वचन अध्ययनलाई यही राख्दछु। तपाईले आजको यो वचन अध्ययनबाट परमेश्वरको त्यो आवाजलाई सुन्नु भएको छ भन्ने मैले विश्वास गरेको छु। कार्यक्रम जीवनको वचनबाट म बिदा हुन्छु। हवस् त, जय मसीह। हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो आवेगले हासी निर्णय थलसुगो जयमसी तथा लासो फ्याफुला नमस्कार। स्पार्क माई फेथ अर्थात नला विश्वासी समक बसुगो अंक 14 रि रंग निदा स्वागत मुला ना वियोग तामाङ। जब यंग महसुस लकी यंगला व्यक्तिगत आवश्यकता कदि पूरा लाबरी यंगला रंगलन परिस्थिति परिवर्तन ताबरी आवश्यक मुला तब यंग टू एन सिमुलगी यंगला जहानला सदस्य कदेदा एन थेरङबन आवश्यकता कदि मुला थेन दे यंग थेनी कदेदा परमेश्वरला बाध्य महसुस लला जो अवस्था येशुला आवाज नेनबरी देन यंगसे माइजी वा छुटकारा याङबा लाबाला ब्रानबाला सट्टा चिन्तित ताबरी देन आवेगपूर्ण निर्णय लाबरी प्रलोभन री निला भजन संग्रह 37 अध्यायला 7 री रङबी मुला परमप्रभु र छेउरी कुरिसी च्यु थेन दे धैर्यसी परमेश्वरला प्रतीक्षा लौ मी रङला कुकर्म री फलिफा मुबा देन थेसी खराब युक्ति गरी कारण लवा ए झर्को थकिनगो लानन मिगदेशे परमेश्वरसे मृप ठङसुला बिसी ब्रान्ड ल सट्टा जबरजस्ती रङसी मृप ठङसुला प्रयास ल मुला यङ धैर्यवान ताबरी देन परमेश्वरसे यङला गे गदेद निर्देशन पिन्छुला बिसी ब्रान्ड लानन महत्वपूर्ण मुला मती 26 अध्यायला 41 दहेनसे एनी गदे पापी फसक आदबाला लागि छोरसी प्रार्थना लसी च्यु च्यागो एनी गदेला आत्मा रि तयार मुला तर लुइचा कमजोर मुला शैतान से याङदा दाप्तेन सन्तुष्टि पिनमा निनय कदे लाबरी प्रलोभन रि लामुला जब दोन थेसे याङदा याङला लुइला बा लागेरी परमेश्वरला योजना ग्याम थारिङ बोरबरी हामला थे याङला बेनन आर्थिक आवश्यकता कदे पुरा लाबरी ताम्बा तामुला अल्पकालीन आवश्यकता कदे पुरा ताला तसै यङ हाइमदमन जे थर्मुला थेन कटनी लाला हेरङबा दुई दोना शैतान से याङदा पुई बग्याम पछाप लावन लामा याङ से गेन परिणाम गदे भोगदिला एक कोरन्थी 9 अध्यायला 25 तिगै खेली भो किनमा मिसी जम्मन थरे तालिम किन्दोला थेनी गदेसी मासी निभा इनाम याङबाला लागि थेरङ लामुला तर याङसी चा खाइमै अहम्बा इनाम याङबाला लागिरी थेरङ लाबामुला आवेगी आजि किनबा निर्णय गदे नन्द जबा नाइमुला तसै लिच्छा थेनी गदेसे नन्द पीडा पिनमुला तिग्द विषम थेनी गदेसे नन्द लसुबा योजना ज्ञान विचलित लामुला परमेश्वर से नन्द निभा अनुशासित दुईरी धैर्य समावेश मुला परमेश्वर से राङला लागिरी मृप ठङसुगो जब दोना ब्रन्सुगो परमेश्वर से राङला लागि सही दुईरी सही मृव ठङसु मुला देन जब परमेश्वर से थेरङ लसुला रङसे पुरान रूपी था याङला कि परमेश्वर परमेश्वर नुन मुसुला एक कोरन्थी 14 अध्यायला 33 तिग देविसम परमेश्वर अलमल तना लब परमेश्वर अहिन तर शान्ति पिनमा परमेश्वर हिन्न थेरङ लसिन परमेश्वरला मेघदेशी जम्मन मण्डलीला थिम अनुसार यदि रङ हाजीबै परिस्थितिलाई बारेरी शान्तिला नाङबा वा भ्रम महसुस लाबन मुसुला विषम चु योजना लाग्याम आइनबा विवा ज्ञान संकेत हिनबा परमेश्वरलाई आवाज देन शैतानलाई आवाज गुङ लानन फरक मुला परमेश्वर ज्ञान हावा आवाज शान्तिपूर्ण शान्त आवाज हिनबा चु आश्वासन देन पुष्टिकरणलाई छ्याम हामुला थेन दे चुसे राङदा मार्गदर्शक लामुला शैतान ग्याम हावा आवाज से लानन हिचकी जवाट बामुला चु लानन अस्थि तामुला थेसे याङदा योजना देन आवेग पुनः निर्णय किनबरी दबा पिनबा प्रयास लामुला हितोपदेश 3 अध्यायला 6 राङला बेनन ज्ञामरी परमेश्वर दा दैसुगो थेन दे परमेश्वर सी राङला ज्ञाम गदी सोझा सुमुला जब याङ हाजीबाई परिस्थिति बारिरी अनिश्चित ताला तब याकर्की बुद्धि मानिगे बिबा काबा हिम्बा थेन्दे चुदेन शान्त दुई भितपला बा हिम्बा परमेश्वर दिन बुद्धि रिबा हिम्बा निराश तासिगे अलसुगो बरु परमेश्वर से सही म्राप थोंगसुला बिसी ब्रन्सुगो परमेश्वर से राङदा लानन माया लसुमला थेन्दे परमेश्वर से राङदा सही दुईरी सही कदम चालाबला बारी मार्गदर्शन लसुमला ताकि रङसे लुइरी सफल ताबला लागिरी आवश्यक तबा देनन तम याङबरी हमसुमला तगै आमेन राङदा परमेश्वर से प्रशस्त मात्रे आशिष पिङगै आमेन प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लस्युगो हस्त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाटे भनेर पैसा माग्दैछ
5: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
7: सम्पर्क मोबाइल 97140130
8: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
9: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
8: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हाड जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
9: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि त प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने नसा च्यातिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनाश दम खोकी पथरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
10: लसोहे मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिनी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511782 फोन सिङजिम सेगो है रोमा।
9: बुढा, आज इन्टरभ्यु थियो के भयो त?
11: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
9: होइन, के भन्छ, कसरी नि?
11: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810 98491580810।
12: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802।
10: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
10: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
12: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
12: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
4: आदरणीय सिद्धलेक भाषी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ, त्यसैले आयातित बिउको मह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेक गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेक गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: होइन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी 12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
9: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खेम्बोमा उपस्थित भइसकेको छु। आजको नेपाली बस पनि देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्म हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी विशेष गरी देशको आर्थिक, राजनैतिक, सांस्कृतिक पाटोका विषयमा बहस र चर्चा गर्ने गर्दछौ र नेपालीहरूले धेरै मन पराउने कार्यक्रम हो नेपाली बहस। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव छ। प्रत्यक्ष कार्यकारी गैरदलीय राष्ट्रिय सभा, मूल राजनैतिक सिद्धान्त सामाजिक लोकतन्त्र, उपराष्ट्रपति राष्ट्रिय सभा अध्यक्ष हुने व्यवस्थाको पनि प्रस्ताव गरिएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ। 900 केन्द्रीय सदस्यको निर्वाचन आज हुँदैछ। मतदान सकिएको 2 घण्टामा परिणाम दिने निर्वाचन आयोगको भनाई समेत रहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले आज आफूलाई एउटा प्रथम ऐतिहासिक महाधिवेशनबाट वैधानिकता प्रदान गर्दैछ, तदर्थ समितिबाट राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अब वैधानिक ढंगले आफ्नो महाधिवेशनलाई सफल पारेर नेपालको राजनीतिमा जसरी उदयमान भयो, 4 वर्षपछि उसले आफूलाई संस्थागत गरेको पनि स्थिति छ। प्रदेश सभा खारेजीको पक्षमा यतिखेर राज्यसभा उभिएको छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद, मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं 753 को संख्यामा 1/3 कटौती, प्रदेशसभाको खारेजी सहित संघीयता पुनर्संरचनाको एजेण्डा राष्ट्रपतिले बहसका लागि प्रवेश गराएको कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनी वाग्लेले जानकारी गराउनु भएको छ। आदरणीय श्रोता, 2072 सालमा संविधान जारी भएसँगै नेपाल संघीयतामा प्रवेश गर्यो। 2074 र 2079मा 2 पटक प्रदेशसभाको निर्वाचन पनि भए। 84मा तेस्रो पटक प्रदेशसभाको निर्वाचन हुँदैछ र यस बेला राष्ट्रपतिले प्रदेशसभा खारेजीको एजेण्डा औपचारिक रूपमै अघि सारेको छ र राजनीतिक दलहरूले पनि प्रदेशसभा खारेज गर्नुपर्दछ, प्रदेशसभाको औचित्य हुन सकेन भन्ने ढंगले चाहिँ सबैले आवाज उठाइरहेको सुनिन्छ र केही व्यक्तिहरू बाहेक प्रदेशसभा रहनु हुँदैन र प्रदेशसभाको काम छैन भन्ने मत यतिखेर व्यापक रूपमा उठिरहेको छ राष्ट्रमा, देशमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गुटकै त्रास छ। यो महाधिवेशनमा गलत पात्र र गलत प्रवृत्तिको एउटै बिउ पनि नरोपियोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्। बन्द सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रतिनिधिहरूलाई गत निर्वाचनमा मत दिने 52 लाख नागरिकको विश्वासका लागि भए पनि कुनै गुट, उपगुट र प्यानल नबनाउन समेत आग्रह गरेका छन्। हामीलाई विश्वास गरेर मत दिने 52 लाख बढ़ी नागरिकले हामीलाई हेरिरहेका छन्। उनीहरूको विश्वासका लागि भए पनि कुनै गुट नहोस्, कुनै उपगुट नहोस्, कुनै प्यानल नबनोस् उनले भने पहिलो महाधिवेशन हुनु अघि नै झण्डै 2/3 को सरकार बनाउन सफल राष्ट्रपतिका लागि यो ऐतिहासिक महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नुपर्ने चुनौती रहेको छ। आदरणीय श्रोता, आन्दोलनमा छन् आधा अध्यादेशहरू, आन्दोलनमा परेका अध्यादेशहरू, संवैधानिक परिषद ऐन संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश, विश्वविद्यालय सम्बन्धी ऐन संशोधन अध्यादेश, केही नेपाल ऐन संशोधन अध्यादेश, अघि बढ़ेका अध्यादेश भनेको सहकारी ऐन 2074 संशोधन अध्यादेश, सार्वजनिक खरिद ऐन 2063 संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन अध्यादेश। यतिखेर अध्यादेशलाई आलापत्र किन फालिएको छ यसको विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन हिसाबले, जुन ढंगले अहिले जनताले मत दिएका छन्, जनताले पत्याएका छन्, उसले आफ्ना हरेक गतिविधिहरूलाई पारदर्शी बनाउनुपर्ने उसका लागि एउटा चुनौती पनि छ। दुःखद खबर छ, 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारले अल्टिमेटम दिएको छ। विस्थापित सुकुम्बासी झनै अन्यौलमा भन्छन् सरकारबाट जग्गा पाइएला भन्ने आश गरिरहेका बेला बसिरहेको ठाउँ समेत छाड्नुपर्ने भयो। कहाँ जाने, के गर्ने चिन्ता छ सुकुम्बासीहरूलाई। तपाईँलाई थाहा छ, कुनै पनि ठाउँमा नेपालको जग्गा नभएका सुकुम्बासीहरू यतिखेर अलपत्र पर्ने एउटा परिस्थिति आएको छ। बागमती सभ्यताले तत्काल खाली गर्न भनेको छ त्यो ठाउँलाई। सरकार तानासाई र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष छ। पौडेल पक्राउको सशक्त राजनीतिक प्रतिवाद गर्ने यतिखेर नेकपा एमाले निष्कर्ष निकालेको छ। पूर्व अर्थमन्त्री समेत भइसकेका अर्थमन्त्री विश्व पौडेल यतिखेर प्रहरीको हिरासतमा छन्। विश्व पौडेल तत्कालीन बेला बहुदलपछि प्रधानमन्त्री बनेका लोकेन्द्र बहादुर चौहानको पालादेखि नै उनी मन्त्री बन्दै आए, अथवा खेलकुद मन्त्रीबाट उनी अगाडि बढ्दै आए, पटक पटक देशको उप प्रधानमन्त्री बने. नेकपा एमालेभित्र हल्ला सुनिन्थ्यो उनलाई नेकपा एमालेका अग्रवाल समेत भनेर खिसीजुरी हुन्थ्यो पार्टीमा भन्ने खालका विषयहरू पनि आउँथे. उनले धेरै सम्पत्ति जोडेको विषय नेकपा एमालेभित्र पनि चर्चा हुने गर्दथ्यो. वैधानिक रूपमा उनले सम्पत्ति जोडेका हुन् त. हिजो सुकुम्बासीका नाममा परिचित विष्णु पौडेलसँग आज यति धेरै सम्पत्ति कहाँबाट आयो भन्ने खालका पनि बहसहरू चर्चाहरू उठेका थिए. पैसे पार्टीमा बनेको आलिसान बंगलाको विषयमा पनि करिब करिब 6 करोड़ पैसा क्याशमा जमीन खरिद गरेको विषय पनि उठेको थियो. तत्कालीन बेलाका नेकपा एमालेकै नेता मेटमणि चौधरीले भन्नुभएको थियो उहाँले क्याशमा त्यो घर किन्नु भएको थियो पैसा लागेर. आखिर अहिलेको एउटा बहस के छ भने राजनीतिक दल पैतृक सम्पत्तिबाट घर जग्गा जोड्न सकिन्छ. पैतृक सम्पत्तिले अशुद्धताको रूपमा करसर तिरेको हुनुपर्ला. अहिलेका गृहमन्त्रीमाथि पनि हडबन्दीभन्दा बढ़ी जग्गा चाहिएको कारोबार भएकोदेखि लिएर धेरै होइन त्यो अकुत रूपमा चाहिँ सुनदेखि लिएर धेरै विषयहरू चाहिँ उनीसँग पनि जोड़िएका छन्. उनले पनि धेरै पैसाहरू रकमहरू कमाएका छन्. कहाँबाट आयो के आयो यसको विषयमा पनि धेरै चर्चा परिचर्चा यतिखेर भएको छ. त्यसको विषयमा अर्को सरकारले भोलि छलफल गर्ला. अर्को सरकारले यसको बारेमा चाहिँ अनुसन्धान गर्ला. यद्यपि अहिलेकै सरकारले पनि अनुसन्धान गर्ला समिति बनाएर चोख्याउने काम गर्यो भन्ने खालको विषय आएका छन्. तर राजनीतिक ओहदामा बसेको व्यक्तिले सार्वजनिक व्यक्तिले जुन किसिमले यसरी अकुत सम्पत्ति कमाउने एउटा होडबाजी यो देशमा चलेको थियो. देश खोक्रो मुलुकमा आज मुलुक ग्रे लिस्टमा छ. यसको कुरा त सबैले मान्नुपर्छ पत्याउनुपर्छ. राजनीतिक दलहरूले चाहिँ यसलाई स्वीकार्नुपर्छ. आज ग्रे लिस्टमा जाने अवस्था किन बन्यो त. सम्पत्ति शुद्धिकरणमा किन छानबिन हुन सकेन. नक्कली भूटानी शरणार्थी प्रकरण आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर विदेश पठाउने गिरोह आज आरजू राणा देउबा फरार छिन् हङकङमा छिन्. उनका घरमा नोटिस टाँसिएको छ. राजधानी सफाई प्रकरणमा समेत मेसिनमा समेत घोटाला भएको छ. यो देशको सार्वभौमिकतासँग जोडिने विषय हुन् राजधानीहरू. पासपोर्ट छपाई मेसिन खरिदमा पनि घोटाला भएको छ. अरबौंको घोटालाका केसहरू छन्। बिचौलिया दीपक भट्ट जसले प्रधानमन्त्री मन्त्री परिवर्तन गर्ने एउटा सामर्थ्य राख्थे भनेर चर्चा परिचर्चा चल्थ्यो. बालुवाटारको ढोकामा दीपक भट्ट बिचौलियाको चाहिँ रजगज थियो. त्यसको मुख पनि हेर्न चाहन्नौ भन्थे कतिपय सांसद नेताहरू तत्कालीन समयमा. तर आज हेर्नुहोस् उनीमाथि 26 अर्ब भन्दा बढ़ी बिगो छ. यो देशका ठूला व्यापारिक घराना भन्नेहरू व्यक्तिहरू पनि आज त्यो ढंगले लागेको देखिएको छ. आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गर्छौं. यिनै विषयमा छोटो विश्राम लिन्छौ. विश्रामपछि उपस्थित हुनेछौं.
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर. शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ. अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर. सीट सीमित छ. आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार.
2: लस है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिम प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी. सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिन्जिम सेगो है रोमा.
3: रेडियो बिहानी 97.6 मेगाहर्ज.
0: यति राम्रो बेसमा नेकपा एमालेका युवा नेता केन्द्रीय सदस्य गोविन्द गिरी हुनुहुन्छ. गिरी
2: तेम दिम सम्बन्ध बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी. सम्पर्क नम्बर चाहिँ 0

0: अनुसन्धानलाई सहयोग गर्नु पर्दैन एमाले? गोविन्दजी
1: धन्यवाद सर। यो अब उपाध्यक्ष कमरेड विष्णु पौडेलको गिरफ्तारी यो पुरै प्रतिशोधपूर्ण पूर्वाग्रही र प्रेरित र गैरकानूनी ढंगले गरेको छ। राज्यले चाहिँ हरेक नागरिकलाई चाहिँ बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। संविधान तह उनले चाहिँ त्यो ढंगको अधिकार प्रत्यादित गरेको छ। तर राज्य अहिले चाहिँ निरंकुश ढंगले पूर्वाग्रही ढंगले प्रतिशोधपूर्ण ढंगले चाहिँ गैरकानूनी रूपमा चाहिँ गिरफ्तारी गरिरहेको छ। उसलाई मन लाग्ने ढंगले आज मन लाग्यो एउटालाई उठाइदिएको छ, दोस्रो दिन मन लाग्यो अर्कोलाई उठाइदिएको छ। त्यस कारणले गर्दाखेरि यो कुरामा चाहिँ हामीले यो प्रतिशोधपूर्ण गिरफ्तारी भएको हुनाले
0: हुन्छ, अनुसन्धान हुँदैछ होइन, बिचौलिया भनिएका व्यक्तिहरूसँगको उनको साँठगाँठ देखिएको छ भनिँदैछ। आज भैंसे पार्टीमा बनेका आलिशान बिल्डिङहरूमा पनि क्यासमै उहाँले 5-7 करोड़मा कारोबार गरेको भन्ने विषय आएको छ। 40 करोड़ भन्दा बढ़ीको स्रोत नखुलेको भन्ने विषय आएको छ। यावत कुरामा त प्रहरीले अनुसन्धान गर्न पाउनु पर्यो नि त होइन?
1: अनि यसो अनुसन्धान गर्न पाउनुपर्छ। हामीले चाहिँ प्रश्न भनेका छौँ, अनुसन्धान हरेकलाई गर्नुपर्छ। यदि दोषी नेकपा एमालेको कुनै ठूलो नेता पार्टी अध्यक्षदेखि लिएर तलका कार्यकर्तासम्म जोसुकै पनि दोषी हुँदाखेरि यो कारवाही गर्नुपर्दछ, राज्यले चाहिँ अनुसन्धान गरेर कारवाही गर्नुपर्छ। तर यहाँ त के भयो त भन्दाखेरि पहिला अनुसन्धान होइन, पहिला चाहिँ जेल हालिहाल्ने, गिरफ्तारी गरिहाल्ने, यो सस्तो लोकप्रियताको बाजीको रूपमा चाहिँ उहाँहरूलाई चाहिँ स्टन्टको रूपमा देखाइहाल्ने होइन, कुनै अनुसन्धान जारी भएको छैन, अनुसन्धान सुरु भएकै छैन। अनि कसैले एउटा व्यक्तिले चाहिँ नाम उसको चाहिँ विष्णु पौडेलको नाम निकाल्यो भन्ने बित्तिकै त्यो ढंगले गरिरहेको छ। त्यस कारणले गर्दा यो चाहिँ तपाईँले भनेको जस्तो उहाँहरू चाहिँ बिचौलियाहरूसँगको छाँटगाँटको रूपमा भनेको सबैलाई गरौँ न त, सबैलाई भनेकै छौँ हामीले। उहाँसँग जो सम्बन्धित छ, जो हिसाबले नाम बेचिएको छ, मैले बुझे अनुसार उहाँहरूको चाहिँ सरकारी वकिल जो उपन्यायाधिवक्ता हुनुहुन्छ भीमसेन काफ्लेले जुन अनुसार उहाँले के गरेको छ, श्रीराम टोबाको प्रणाली सँगको चाहिँ 20% सेयर जुन छ त्यो हिमालयन म्यानेजमेन्ट प्रणालीको खरिद गरेको विषयमा चाहिँ उहाँ अनुसन्धानको क्रममा चाहिँ थुनिएको भन्ने हिसाबले छ भने उहाँसँग सम्बन्धित व्यक्तिहरू जो हुनुहुन्छ हिमालयन एसेटका चाहिँ को कसको हो त भन्दाखेरि इन्फिनिटी होल्डिङ सेन्टरको जसको 100% लगानी छ, त्यो 100% लगानी भएको चाहिँ दीपक भट्टसँगको बिचौलियासँगको चाहिँ सम्बन्ध भएको उहाँहरूको पार्टनर भएको त अहिलेकै गृहमन्त्रीजी हुनुहुन्छ नि होइन र? अनि उहाँहरूसँग सम्बन्धित गृहमन्त्री चाहिँ
0: समितिले छानबिन गर्ला होइन, तर तपाईँका उपाध्यक्षमाथि चाहिँ कसरी प्रतिशोध भन्ने कुरा, तपाईँहरू कसरी सशक्त प्रतिवाद गर्छौ भन्ने उसमा उत्रिनुहुन्छ। यही कारणले त देश भएको छ, यही कारणले त देश आज ग्रे लिस्टमा गयो गोविन्दजी।
1: होइन यस्तो छ, यो हामीले चाहिँ के भनेका छौँ भने सशस्त्र प्रतिवाद गर्छौँ हामी, कानून हिसाबले गर्छौँ, राजनीतिक हिसाबले भनेका छौँ होइन। यसको मतलब भनेको सड़कमा उत्रेर सड़कमै हिसाबले चाहिँ जानुपर्छ भन्ने होइन। यो आज बुढी मर्यो भन्दा पनि कालपल्क्यो भन्ने ढङ्गको चाहिँ यो ठूलो

0: जो बिचौलिया कसैले चाहिँ ल उहाँको नाम लिनुभएको छ जो चाहिँ चुन्न प्रसाद जी हुनुहुन्छ, त्यो चुन्न प्रसाद त को हो त भन्दाखेरि चुन्न प्रसाद पौडेल चाहिँ त्यही विष्णु पौडेलसँग चुनावमा प्रतिस्पर्धा गरेको मान्छे भनेर, त्यो त राजनीतिक हिसाबले प्रतिस्पर्धा गरेको नाममा कसैले नाम बिच्ने निकालिदियो भन्ने बित्तिकैमा यो त समस्या होला नि त भोलि त। अहिले विष्णु पौडेल माथिको समस्या होइन, यो अस्ति पनि देख्नुभयो नि तपाईँले, अनि संवैधानिक अख्तियार संवैधानिक आयोगका चाहिँ पदाधिकारीहरूलाई चाहिँ प्रधानमन्त्री कार्यालयमा गएर कार्यपालिकामा बोलाएर चाहिँ पाँच छ घण्टासम्म छुनेर चाहिँ केरकार गर्ने कुराहरू, यो ढङ्गले गर्दाखेरि त फलानु मान्छेलाई समात्नुपर्छ, फलानु अमुक मान्छेलाई
1: त्यसबाट प्रधानमन्त्रीले भनिसक्नु भएको छ नि त, अहिले अख्तियारले पाँच घण्टा होइन अख्तियारलाई चाहिँ यदि फाइलहरू तामिलीमा राख्ने काम गर्छ भने पाँच वर्षसम्म पनि हामी केरकार गर्न तयार छौँ भन्नुभएको छ क्या।
0: यो कानूनी राज्य हो त सर, तपाईँ हामीले बुझौँ न, यो कानूनी राज्य हो, कानूनको त संवैधानिक आयोगहरू भनेको त संवैधानिक आयोगहरू त भनेको त कार्यपालिका भन्दा भिन्न होइनन् र, उहाँहरू स्वच्छ होइन निष्पक्ष होइन, उहाँहरू चाहिँ स्वतन्त्र राज निकाय होइनन् र, अनि कार्यपालिकाका मान्छेहरूले चाहिँ न्यायपालिकाका मान्छेलाई लिएर या संवैधानिक आयोगका मान्छेहरूलाई चाहिँ लिएर चाहिँ दबाब दिन मिल्छ र, यो ए अख्तियार होला नि त, यो अख्तियार भोलि संवैधानिक आयोगहरू त कार्यपालिकाका या मन्त्री परिषदका प्रधानमन्त्री या मन्त्री परिषदका सदस्यहरू या कर्मचारीहरू कसैले गल्ती गर्दाखेरि उहाँहरूलाई चाहिँ हदगडी लाउने, उहाँहरूमाथि अनुसन्धान गर्ने, उहाँहरूलाई पक्राउ गर्ने, यो अख्तियार होइन र, अनि यसरी काम गर्न सकिन्छ, यसरी स्वतन्त्र हुन सकिन्छ, यो ठुलो ठुलो समस्या बन्दैछ है। यो संवैधानिक रूपमा चाहिँ स्वतन्त्र निकायहरू हुन्, स्वतन्त्र निकायहरूलाई स्वतन्त्र ढङ्गले चल्न दिनुपर्छ नि, सदस्यहरूले वा कर्मचारीहरूले चाहिँ कसैले दुरुपयोग गर्यो भने भोलि छानबिन कसले गर्छ, भोलि कारवाही कसले गर्छ, यस कारणले गर्दाखेरि यो ठुलो समस्या भएको छ।
1: गोविन्दजी एउटा कुरा के स्वीकार्नुहोस् भने नि, अब हिजोका राजनीतिक दलमा आबद्ध भएका नेता कार्यकर्ताहरू होइन, पटक पटक मन्त्री भएकाहरू, मैले हिजो मेटमणि चौधरीजीसँग कुरा गरिरहेको थिएँ, उहाँले भन्नुहुन्थ्यो म पनि पाँच महिना छ महिना मन्त्री बने, म मन्त्री बनिसकेपछि कतै मलाई पनि त कतै हस्ताक्षर त गराइएको छैन भनेर तत्कालीन बेलाका सचिव र डिजीलाई मैले फोन गरेर फोन सम्पर्कबाट चाहिँ उहाँहरूलाई बुझ्न लाएँ, होइन उहाँले भन्नुभयो होइन मन्त्रीज्यू तपाईँलाई त कहीँ कतै पनि त्यस्तो हस्ताक्षर गर्नुभएको छैन भनेर म चाहिँ ढुक्क बने भन्दा, लामो समयसम्म राजनीतिमा लागेका व्यक्तिहरू, लामो समयसम्म सत्ता शासन सम्हालेकाहरू कतै न कतै बिचौलियाको प्रलोभनमा परेर उनीहरूले अकुत रूपमा सम्पत्ति त जोडेका छन्। दस वर्षको मात्रै हामीले दस वर्ष अगाडि र दस वर्ष पछाडिको हेर्ने हो भने नेपालमा त भ्रष्टाचार त व्याप्त छ नि त, थिल्किलो छ नि त, होइन यसलाई त स्वीकार्नुपर्छ नि त आज, होइन गोविन्दजी?
0: होइन, त्यो त हामीले स्वीकारेकै छौँ, त्यो कुरामा त भ्रष्टाचार छ, सुशासन कायम गर्नुपर्दछ, भ्रष्टाचार चाहिँ शून्य सहनशीलता अप्नाउनुपर्छ भनेर त नेकपा एमाले भनेकै छ, त्यो त हामी पनि भनिरहेका छौँ, हाम्रो सुरुवात हामीबाट गरियोस्, हाम्रो पार्टी अध्यक्षबाट गरियोस्, हाम्रो पार्टीका पदाधिकारीबाट गरियोस्, हाम्रा अहिलेसम्म जति प्रधानमन्त्री हुनुभयो या जति मन्त्री हुनुभयो, जति सांसद हुनुभयो या जति राजनीतिक नियुक्ति लिएर बस्नुभएका छ, त्यो उहाँहरूबाट गरियोस् भनिरहेका छौँ। तर त्यो के हुनुपर्छ, त्यो कानुन हिसाबले हुनु पर्यो, त्यो चाहिँ संवैधानिक
1: हिसाबले कानुन होइन, यो प्रहरीले पक्राउ गर्ने कानुन हिसाबले होइन,
0: तपाईँ भन्नु न, प्रहरीले
1: थप गरे विशेष अदालतले त्यो पनि कानुनी होइन,
0: अनुसन्धान गरेर गरियो कि, अनुसन्धान गरेर उहाँलाई दोषी देखेर गरियो कि, अनि अन्य ढङ्गले गरियो,
1: उहाँको नाम पोलियो, उहाँको दिपक भट्ट लगायतहरूसँगको साझेदारी देखियो, उहाँको नाम पोलियो, त्यस पछाडि चाहिँ अनुसन्धान गर्नका लागि प्रहरीले पक्राउ गर्यो, सिधै कुरो छ नि त।
0: उहाँको यस्तो हो, उहाँको नाम चाहिँ कसले पोलियो त भन्दाखेरि चुन्न प्रसाद पौडेलले पोल्नुभयो, अनि चुन्न प्रसाद पौडेल को त भन्दा राजनीतिक रूपमा उहाँसँग प्रतिस्पर्धा गर्ने मान्छे हो, मैले अघि पनि भने उहाँसँग राजनीतिक रूपमा प्रतिस्पर्धा गर्ने मान्छेले चाहिँ नाम पोल्ने बित्तिकै उहाँलाई समात्नुपर्छ कि उहाँको संलग्नता सकि छैन, उहाँको चाहिँ त्यो उहाँहरूसँग बिचौलियाहरूसँगको सहकार्य छ कि छैन, या बिचौलियाहरूलाई चाहिँ पोजिटिभ हुने खालको चाहिँ उहाँहरूले नीति बनाउनु भएको छ कि, यहाँ उहाँसँगको कुनै किसिमको चाहिँ साझेदारी छ कि, यो विषयमा पहिला उहाँहरूले चाहिँ यो कारणले हामीले चाहिँ अनुसन्धान गऱ्यौँ, त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले समात्यौँ भनेर भन्दाखेरि त हामीले भनेकै छौँ नि, हामी त भोलि जोसुकै मान्छे होस्, जोसुकै पार्टीको ठुल्ठुलो नेता किन नहोस्, उहाँहरूलाई चाहिँ कारवाही गर्नुपर्छ भनेकै छौँ, दोषी त के भने कारवाही गर्नुपर्छ, तर यो कारवाही गर्ने नाममा, सुशासनको नाममा, भ्रष्टाचारको नाममा, अनि जो पाइ त्यसलाई समात्न मिल्छ त, यो त मिल्दैन होला नि त, कानुनी राज्य यो त हुँदैन होला नि त, या तपाईँले त हाम्रो त यो यति मात्र होइन सर, मैले त तपाईँलाई भनिरहेको छु, यो अहिले हाम्रो राज्य कहाँ जाँदैछ, यो राज्य चाहिँ निरङ्कुशतातर्फ उन्मुख भएको छ, यो विष्णु पौडेललाई मात्र होइन, अस्ति तपाईँले देख्नुभयो, तपाईँले ठुल्ठुलो अक्षरले पनि त न्युजहरू बनाउनु भयो नि त, वर्तमान अहिलेका जर्मनीका राजदूतलाई चाहिँ सोमबार चार पाँच घण्टा डाकेर चाहिँ प्रधानमन्त्री कार्यालयमा चाहिँ थुनेको होइन र, यो कुरा त कूटनीतिक मर्यादा भन्दा विपरीत होइन र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थुन्ने
1: कुरा विद्यार्थी राजनीतिबाट आएको हो, तपाईँहरू गलत कामको आवाज पनि उठाउनु भएको छ, व्यक्तिहरूका विरुद्धमा हिजो पनि तपाईँहरूले चाहिँ आवाज उठाउनु भएको छ, त्यो एउटा पाटो होला, तर आज अब पनि देशको शासनतर्फ

0: जान सकेन भने अब पनि भ्रष्टाचार गरेका आशंकामा चाहिँ व्यक्तिहरू पक्राउ पर्न यदि थालेनन् भने अब पनि मुलुकलाई चाहिँ ग्रे लिस्टबाट हटाउनुपर्छ, यो कालो सूचीबाट हटाउनुपर्छ भन्ने ढंगले चाहिँ अब सबै विंग्सहरू चाहिँ अगाडि बढेनन् भने चाहिँ अब यो राष्ट्रको चिन्ता लिनु पर्यो नि त। अब व्यक्ति को कहाँ थुनियो, को पक्राउ पर्यो भन्ने भन्दा पनि, को पार्टीको गयो भन्ने भन्दा पनि अब सिङ्गो देशको बारेमा चिन्ता लिनुहोस् क्या तपाईँहरू। गोविन्दजी मनन गर्नुहोस् क्या, मन्थन गर्नुहोस्
1: क्या। अघि पनि मैले भने हामीले त प्रश्न भनेका छौँ, हिजो गल्ती गर्नेहरूलाई आज उन्मुक्ति दिनुपर्छ भन्ने होइन, हिजो गल्ती गरेकाहरूलाई पनि कारवाही गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ। त्यो अनुसन्धान स्वच्छ ढंगले हुनुपर्छ, त्यो अनुसन्धान मर्यादित ढंगले हुनुपर्छ, कानूनी हिसाबले हुनुपर्छ र संविधानको दायराभित्र रहेर हुनुपर्छ भनेका छ नि त। हिजोकोलाई पनि गर्नुपर्दछ र आजकोलाई पनि गर्नुपर्छ। जस्तै तपाईँले अघि पनि भन्नुभयो विष्णु पौडेलको विषयमा चाहिँ 35 वर्षदेखि राजनीतिक रूपमा हुनुहुन्छ, उहाँ चाहिँ थुप्रै पटक मन्त्री बन्नुभयो, थुप्रै पटक चाहिँ राज्यका प्रमुख कार्यालयमा जानुभयो, त्यस कारणले गर्दाखेरि उहाँको सम्पत्तिमाथि शंका लाग्यो, उहाँको अपुष सम्पत्ति कमाएको जस्तो लाग्छ भने उहाँ चाहिँ कारवाही गर्नुपर्छ होइन। यदि त्यस्तो हो भने त उहाँ सँगसँगै मैले अघि पनि भने जो चाहिँ भ्रष्टाचारको चाहिँ सबैभन्दा बढी भ्रष्ट भनिएको छ, सम्पत्ति हेर्ने भने त विष्णु पौडेलको मात्र होइन, अहिलेका वर्तमान मन्त्रीहरूको हेरौँ, अहिलेका वर्तमान
0: सांसदहरूको अनुसन्धान गर्छन् त,
1: अर्को सरकारले होइन नि सर, सबैलाई चाहिँ समान ढंगले हुनुपर्दछ। अहिलेका गृहमन्त्री, अहिलेका प्रधानमन्त्रीहरूको त अपुष सम्पत्ति देखिएको होइन र उहाँहरूलाई चाहिँ सिस्टमको दोष देखाएर उन्मुक्ति दिन मिल्छ र मिल्दैन।
0: अब सांसद समितिले क्लिन चिट दियो अच्युत प्रसाद भण्डारीको नेतृत्वको समितिले होइन, उनको समझदार देखायो,
1: कसले बनायो छानबिन समिति, कसले बनायो मन्त्रीको छानबिन समिति, सहसचिवले गर्न सकिन्छ, उप सचिवले गर्छ या सचिवले गर्छ, गर्दैन होला,
0: न्यायाधीशले गर्यो नि त, पूर्व न्यायाधीश
1: गर्नुपर्छ, संसदीय सुनवाईको लागि संसदीय छानबिन आयोग गठन गर्नुपर्छ भनेको होइन र हामीले, हो संसदीय छानबिन आयोग गठन गर्दाखेरि उहाँभन्दा माथिल्लो निकायले गर्नुपर्छ होला नि त, उहाँको अन्डरमा रहेको मान्छेले चाहिँ गर्न सक्छ त, सबभन्दा सक्दैन। त्यसकारण हामीले के भनेका छौँ भने हिजोकाहरूलाई पनि कारवाही गर्नुपर्छ, आजकोलाई पनि कारवाही गर्नुपर्छ, हिजोकोलाई उन्मुक्ति दिने पनि होइन, आजकोलाई उन्मुक्ति दिनु पनि हुँदैन, कानून सबैको लागि बराबर हुनुपर्दछ।
0: अनि यो देशमा भ्रष्टाचार भएको छैन गोविन्दजी, यो देशमा भ्रष्टाचार भएको छैन, यो देशमा नेताहरू चाहिँ भ्रष्टाचारमा लिप्त भएका छैनन् होइन, यो देशमा चाहिँ देशलाई खोक्रो बनाउने खेलहरू भएका छैन, बिचौलियाहरूसँग चाहिँ मिले मत सानगाड भएको छैन, ल बताउनुहोस् न तपाईँ सोक्ष हृदय भन्नुहोस् त।
1: त्यो भइरहेको छ, भ्रष्टाचारलाई चाहिँ एकदमै जरा गाडेको छ, भ्रष्टाचार हरेक ठाउँमा पुगेको छ, त्यो भ्रष्टाचारलाई शून्य बनाउनुपर्छ, न्यूनीकरण गर्नुपर्दछ, हामीले भ्रष्टाचारलाई चाहिँ शून्य सहनशीलताको नीति अप्नाउनु पर्दछ। त्यसको सुरुवात कोबाट गरिरहेको छ त भन्दाखेरि अहिलेकै गृहमन्त्री छन् त, भ्रष्टाचारलाई रोक्नको निमित्त त उहाँको महत्वपूर्ण भूमिका हुनुपर्ने होला नि त, उहाँहरूको अपुष सम्पत्ति, उहाँहरूको बिचौलियाहरूसँगको चाहिँ साँठगाँठ, बिचौलियाहरूको पार्टनर जो इन्फिनिटी होल्डिङ सेन्टर
0: 35 वर्षसम्म 40 वर्षसम्म चाहिँ राज्य सत्तामा हालिमुहाली गरि रहेका व्यक्तिहरूको चाहिँ संलग्नतालाई चाहिँ नजरअन्दाज गर्नु पर्यो, अहिले चाहिँ सरकारकै चाहिँ सुरु गर्नु पर्यो भन्नु खोज्नु भएको तपाईँले।
1: होइन होइन, नजरअन्दाज कसैको पनि गर्नु हुँदैन, हिजोको पनि गर्नु हुँदैन, अहिलेको पनि गर्नु हुँदैन, हामीले प्रश्न भनिरहेका छौँ, हिजोकोलाई पनि चाहिँ कारवाही गर्नुपर्छ, आजकोलाई नै छुट पाउनु हुँदैन, आजकोलाई पनि कारवाही गर्नुपर्छ, हामीले भनेको यति मात्र हो। 35 वर्षभन्दा बढी त यो 3 महिनामै भइसक्यो नि, तपाईँले हामीले देखिरहेका छौँ नि, 35 वर्षसम्म राजनीति गर्ने मान्छेहरूको भन्दा बढी अकुश सम्पत्ति त अहिलेका वर्तमान मन्त्रीहरूको परिषदका सदस्यहरूको या सांसदज्यूहरूको त देखिरहेका छौँ नि हामीले, र ती सांसदहरू अहिलेका मन्त्रीहरू को थिए त भन्दाखेरि हिजो पनि 35 वर्षसम्म सत्ताको चाहिँ मा चाहिँ रस चुसेका मान्छेहरू होइनन् र तपाईँ, हामीले यो देखाएको छौँ नि, अहिलेका वर्तमान मन्त्रीका ब्याकग्राउन्ड हेर्नु न तपाईँहरूले, यो ढङ्गले हेर्दाखेरि या सस्मित पोखरेलको हेर्नुहोस् कि उहाँका बाबुको चाहिँ सम्पत्ति चाहिँ कति आयो त, कति छ त भन्दाखेरि अरबौं सम्पत्ति छ, त्यो को हो त भन्दाखेरि हिजो राजनीतिक नियुक्ति खाने, हिजो एमाले काङ्ग्रेसको सरकार हुँदाखेरि चाहिँ वर्षौं वर्षसम्म राजनीतिक नियुक्ति खाएको मान्छे होइन र उहाँ, हामीले तपाईँ हामीले यो विषयमा चाहिँ बोल्नु पर्दैन, हेर्नु पर्दैन, विष्णु पौडेल अर्थमन्त्री हुँदाखेरि चाहिँ सबैभन्दा लाभ लिने मान्छे को हो त भन्दाखेरि त्यही रमेश पौडेल होइन।
0: एउटा कुरा तपाईँ बताउनुहोस्, एउटा कुरा तपाईँ मलाई के बताइदिनुहोस् भने नि, आज गोविन्द गिरीजी एउटा सांसदले ल होइन, एउटा सांसदको चाहिँ मासिक स्यालेरी, मासिक तलब भनेको उसले बुझ्ने भनेको 70,000 देखि 75,000 आउँछ होइन, अनि एउटा मन्त्री भइसके पछाडि त्यसमा 5-10,000 थपिने हो फ्युल र अलिकति बस्नलाई आवास चाहिँ अलिकति सरकारले व्यवस्था गर्छ होइन, उसले चाहिँ मासिक रूपमा 70,000-80,000-1,00,000 इन्कम गर्ला मानौ, 5 वर्षसम्म 1-1,00,000 दरले उसले चाहिँ 5 वर्षसम्म मात्रै पनि यदि चाहिँ सत्तामा बस्यो भने 12×5=60 हुन्छ होइन, 56-30 लाख जम्मा हुन्छ ल मानौ होइन, 5 वर्षसम्म बस्यो भने एउटा व्यक्ति होइन, 5 वर्षमा 30 लाख हुन्छ भने ल उसले मानौ ल 20 वर्षसम्म चाहिँ सत्तामा बस्यो होइन, 20 या 60 होइन, ल 5 वर्षमा 30 लाख हुन्छ भने 20 वर्षसम्म बस्दाखेरि चाहिँ कम्तीमा पनि कति हुन्छ भन्दा आज 4 होइन, 4 त्या 12 1,20,00,000 हुन्छ, 6 करोड़ 7 करोड़ का प्रोपर्टी कहाँबाट आउँछन् भन्या के गोविन्दजी सिधै कुरा छ नि त जनतालाई स्टेट बताइदिए भइको त 7 करोड़ 6 करोड़सम्म क्यास हालेर कसरी घर बन्छन् होइन हिसाब किताब त क्लियर छ नि त जनताले त यसरी बुझाउनु पर्यो क्या हामीले अब यसको बारेमा छानबिन हुनु पर्दैन कसैको पनि बताउनुहोस् त
1: छानबिन विषयमा त मैले अघि पनि भने छानबिन हुनुपर्दछ तर त्यो न्यायिक ढंगले हुनुपर्छ मात्र भने हो गैर कानूनी ढंगले चाहिँ गिरफ्तार गरेर मात्र छानबिन हुने हो र होइन नि तपाईँ हेर्नु न यो त असंवैधानिक छ गैर कानूनी ढंगले छ अबको 5-7 दिनपछि त उहाँ चाहिँ अदालतले नै अदालतमा मुद्दा हाल्ने बित्तिकै अदालतले नै उहाँलाई छोडिदिनुहुन्छ मैले भन्न खोजेँ यसरी होइन यसरी चाहिँ भ्रष्टाचारीहरूलाई समात्न सकिँदैन यसरी चाहिँ के हो त भन्दा प्रतिशोधको राजनीति मात्र गर्नु हुँदैन कसले पोल्यो त भन्दाखेरि प्रतिस्पर्धीहरूले पोल्यो राजनीतिक हिसाबले जो उहाँसँग चुनाव हार्नुभयो उहाँहरूले पोल्यो यो कुराले चाहिँ भ्रष्टाचारलाई चाहिँ नियन्त्रण गर्न सकिँदैन
0: जुन किसिमले एक्सन लिइरहेछ नि त्यसमा तपाईँले साथ दिनु पर्दैन अब
1: दिनुपर्छ हामीले साथ दिनुपर्छ सरकारले यदि बेरोजगार युवाहरूको विषयमा चाहिँ उहाँहरूले चाहिँ रोजगारी दिने कुराहरूमा हामी साथ दिन्छौँ राष्ट्रियताको विषयमा बोल्दाखेरि हामी साथ दिन्छौँ यहाँका चाहिँ विकासका पूर्वाधारहरूको निर्माण गर्दाखेरि हामी साथ दिन्छौँ तर यो साथ दिने नाममा चाहिँ उहाँले गरेका हरेक गलत कामहरूलाई चाहिँ
0: भ्रष्टाचारीहरूलाई कानुनी कर्कामा उभ्याउनु पर्छ है गोविन्दजी भ्रष्टाचारीहरू कानुनी कर्कामा
1: उभ्याउनु पर्छ यसमा मेरो पनि दुई मत छैन मेरो पनि एकदमै सहमति छ यदि भ्रष्टाचारीहरूलाई कानुनी ढंगले कारवाही गर्छ भने कानुनी ढंगले छानबिन गरेर भने सबैभन्दा अगाडि गोविन्द गिरी जस्ता हजारौँ यो नेकपा एमालेका युवाहरू आउनुहुन्छ समर्थन गर्नको निमित्त तर आज के छ त भन्दाखेरि देश निरङ्कुशतर्फ गइरहेको छ जो काम गर्नुपर्ने जुन जनताले म्यान्डेट दिनुभएको थियो त्यो म्यान्डेट अनुसार काम भएको छैन अनि उहाँहरूलाई चाहिँ साथ दिन सकिन्छ त भन्दाखेरि साथ दिन सकिँदैन जस्तै तपाईँले हेर्नु न अहिलेसम्मको 3 महिनामा थुप्रै कुराहरू छ नि आफ्नै सीमालाई चाहिँ आफ्नै देशले चाहिँ विदेशी सीमाना मिचेको छ भन्ने कुरा सीमाका विषयमा चाहिँ विभिन्न किसिमका अभिव्यक्तिहरू दिँदै हिँड्ने कुराहरू संसद छोडेर अब अध्यादेश ल्याउने कुराहरू संसदमा बहुमत थियो नि त यो संसदलाई चाहिँ डोरबाट जानु पर्थ्यो नि त झ्यालबाट उन्डोबाट जानुपर्ने आवश्यकता थिएन न्यायपालिकामाथिको ठाडो हस्तक्षेपको कुराहरू हेर्नुहोस् या कनिष्ठ मान्छेलाई चाहिँ वर्षौंदेखिको चाहिँ एउटा चाहिँ कनिष्ठलाई चाहिँ बनाएको कुराहरू वर्षौंदेखिको एउटा चाहिँ नियमलाई चाहिँ तोडेर एउटा चाहिँ व्यवहारलाई तोडेर चाहिँ उहाँहरूले आफ्ना मान्छेहरूलाई चाहिँ न्यायपालिकामा छिर्जाउने कुराहरू या संसदले मान्यता र शिष्टाचारलाई उल्लङ्घन गर्ने कुराहरूमा या सुकुम्बासीहरूको चाहिँ गरिब नेपाली जनताहरूको चाहिँ चल्ली पार्ने कुराहरूमा या मन्त्री परिषदका चाहिँ जुन सुदन गुरुङ लगायतका चाहिँ थुप्रै मान्छेहरू छन् नि उहाँहरूको विषयमा चाहिँ एउटा अनुसन्धान नभइकन आफ्नै आफैले अनुसन्धान गरेर आफैले चुक्याउने कुराहरू त्यस्तो पनि हुन सक्छ कारणले गर्दाखेरि यी कुराहरूमा चाहिँ हामी सहमत हुन सक्दैनौँ राम्रो काम सुशासनको लागि भ्रष्टाचारलाई चाहिँ शून्य बनाउने कुराहरू
0: भ्रष्टाचार विरुद्धको अभियानमा जानुहोस् है गोविन्द गिरीजी तपाईँ युवा नेता हुनुहुन्छ नेकपा एमाले भित्रको होइन भ्रष्टाचार विरुद्धको अभियान थालनी गर्नुहोस् त्यसका विरुद्धमा तपाईँ लाग्नुहोस् देश बनाउनुपर्छ भन्ने ढङ्गले उभारलाई एकीकृत गर्नुहोस् यहाँलाई शुभकामना छ
1: थ्याङ्क यू हजुर त्यसमा त्यो विषयमा हामी चाहिँ सहमत छौँ त्यो विषयमा लाग्छौँ तर त्यो गैर कानुनी ढङ्गले होइन कानुनै हिसाबले ल्याउनु पर्यो उहाँहरूको खाका यो ढङ्गले गरिरहेको छौँ भनेर ल्याउनु पर्यो जस्तै विष्णु पौडेलकै कुरा गऱ्यौँ नि हामीले विष्णु पौडेललाई चाहिँ तपाईँ विष्णु पौडेलको यो कुराहरूमा चाहिँ अकुत सम्पत्ति देखियो यो कुराहरूमा स्रोत देखिएन स्रोत खुलेन यो कारणले चाहिँ यो उहाँ चाहिँ भ्रष्ट
0: गर्नै पर्दैन क्या गोविन्द गिरी मैले तपाईँलाई भनिसकेको छु त उहाँ कतिपटक मन्त्री बन्नुभयो कतिपटक चाहिँ उहाँ सांसद बन्नुभयो त्यसको हिसाब क्यालकुलेसन गरेर राज्यबाट उहाँले कति प्राप्त गर्नुहुन्छ उहाँको पैतृक के थियो होइन उहाँको पैतृक के थियो उहाँको व्यापार व्यवसाय के थियो व्यापार व्यवसायबाट उहाँको के कति इन्कम आयो भनेर क्यालकुलेसन गर्दा छ एकैचोटि आइहाल्छ क्या त्यो एकदम सरल छ नि त गोविन्द
1: क्यालकुलेसन त गर्नु पर्यो नि त
0: क्यालकुलेसन नगरेर अनि त्यतिकै समात्या होला त प्रहरीले प्रहरीले क्यालकुलेसन नगरे होला अनुसन्धानमा क्यालकुलेसन नभएको होला सीआईबीले क्यालकुलेसन नगरे होला 40 करोडको चाहिँ अकुत सम्पत्ति भेटियो भनिया छ नि त
1: अनि कहाँ छ ल त्यसको स्रोत के हो
0: त्यसको बारेमा आउँदै गर्नु होला हामी फेरि पनि बात गर्छौँ
1: यो विषयमा आउनु पर्यो नि त सर
0: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धन्यवाद
1: थ्याङ्क
0: यू गोविन्द गिरी नेकपा एमालेका केन्द्रीय सदस्य आदरणीय श्रोता हामी नेपाली बसमा छोटो विश्राम छौँ विश्रामपछि पुनः उपस्थित हुनेछौँ
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64 सिद्धलेक गाउँपालिका धादिङको सूचना गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलिक गाउँपालिका कृषि विकास शाखा, भादिङ।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा राजनैतिक बहसले सक नागरिक क्षेत्रका अगुवा डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: एकदम गुड मर्निङ, थ्याङ्क यू।
0: डाक्टर साहब, अहिले भ्रष्टाचारको आरोपमा चाहिँ धेरै व्यक्तिहरू चाहिँ पक्राउ पर्दैछन्। हाई प्रोफाइल भनिएकाहरू, भीआईपी भीआईपी भनेर पक्राउ पर्दैछन् होइन। हिजो मात्रै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई चाहिँ 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न जुन म्याद थपिएको छ, अहिलेको अवस्थामा नेपालका राजनीतिक दलहरू र राजनीतिक दलमा लागेका व्यक्तिहरू चाहिँ करप्टेड भएकै हुन्, उनीहरूको आर्थिक उपार्जन चाहिँ अस्वाभाविक रूपमा अगाडि बढेकै हो, त्यसको चाहिँ निष्पक्ष छानबिन हुँदाखेरि धेरै व्यक्ति चाहिँ जेलकै सिडीमा जाने हो। सुन्दरजी,
4: यसो नि म के लाग्छ भनेदेखि, हेर्नुहोस्, डेफिनेट नेपाल भ्रष्टाचारमा डुब्या त पक्कै हो। खालि के छ भनेदेखि, त्यो भनेर त्यसमा चाहिँ नि हतार हतारमा सबै कुरा गरिदिए मान्छेलाई चाहिँ नि, पहिले त मान्छेलाई अनुसन्धान केही न केही सुरु गर्नुपर्छ, अनि मात्रै हिरासत लिनुपर्छ कि। अब विष्णु पौडेल एक्जाम्पल दिउँ तपाईँलाई, विष्णु पौडेल उहाँ हुनुहुन्छ सुर्खेतमा, अहिले पश्चिममा जानुभएको कार्यक्रममा जानुभएको छ। अब त्यो मान्छे आखि काठमाडौँबाट गएको छ, फर्केर आउने हो। अब यहाँ आएपछि पहिले पुलिसी कार्य बयान दिन आउनुहोस् भन्नुपर्छ, आएन भनेदेखि अनि समात्नु पर्छ। अब सोझै त्यहाँबाट गएर कार्यक्रमबाटै समातेर लग्नु चाहिँ नि, यो कतिको उचित हो? भ्रष्ट भए पनि नभए पनि एउटा के अधिकृत भए पनि त विचार त पुऱ्याउनु पर्छ नि। हेर्नुहोस्, यो भन्दै मैले कुनै पदवालालाई यसो गर्नु हुँदैन भने होइन, तर
0: तपाईँले होइन, अब सुशासन चाहिन्छ यो देशमा, भ्रष्टाचारीहरूलाई
4: सुशासन पनि हो, सुशासनको दायित्व गर्दाखेरि कानुन नियम पनि त मान्नु पर्यो नि। समथिङ अलिकति नि संवेदनशीलता पनि हुनु पर्यो नि। तपाईँ समात्नु छ, तपाईँ पुरा अनुसन्धान गर्नुहोस्, पुरा कागजपत्र रेडी गर्नुहोस्, अनि बयानलाई बोलाउनुहोस्। बयानमा आएन भनेदेखि अनि के पुलिस पठाएर समात्नुहोस्। यहाँ त कार्यक्रममा गएको मान्छे ऊ भाग्ने पनि होइन, त्यहाँ गएर कार्यक्रम गर्दैछ, समात्न पुगे उहाँ, तपाईँ त्यो मान्छे अनि फेरि भन्छ नि हामीले काठमाडौँ ल्यायौँ भने ल्याउनु, ऊ आफै आउँथ्यो नि, आइरहेको छ, ऊ त घरै छ उसको, भनेदेखि अलि मलाई हतार हतारमा गरे जस्तो लाग्छ। यो के एउटा पपुलारिटीको हिसाबले गरेको छ नि यहाँ। अब क्वेसन आउँछ नि, यो कति उचित? हामी भन्छौँ दण्ड त दिनै पर्छ जो चाहिँ भ्रष्टाचारी, कोही डाउटै छैन। तर एउटा कुरा, विश्व पौडेल समात्ने त्यो हिसाबले मनी लन्ड्रिङको कुरा हो भने त सबभन्दा पहिला ओल्डले समात्नु पर्यो। ओल्डले किन समात्छ? ओल्डले चाहिँ नि त्यो मनी लन्ड्रिङमा कुरै छ, उसको क्याम्बोडियाको त्यत्रो कुरा छ, यिनीहरूको चाहिँ त दुबई र चाहिँ हङकङ चाहिँ नि उनीहरूको लागि अकाउन्ट खोल्यायो भने पहिले सुनेको थियौँ। त्यो मनी लन्ड्रिङमा चाहिँ नि मतलब ओली जस्तो चाहिँ नि नसमात्ने, अब विष्णु पौडेललाई चाहिँ समात्ने, अलिक कुरा कसो कतो कहीँ कतै मिलोमिलो
0: कुरा भएको छ। हामीले अब जनतालाई के बुझाइदिनुहोस् भने, तपाईँ नागरिक क्षेत्रको अगुवा हुनुहुन्छ, लामो समयदेखि नेपालको राजनीति पोलिटिक्सलाई बुझ्नु भएको छ होइन डाक्टर साहब, तपाईँले एउटा कुरा के बताउनुहोस् भने, एउटा कुनै पनि व्यक्ति सरकारमा जाँदाखेरि होइन, एउटा मन्त्री एउटा सांसदलाई भनौँ, 5 वर्ष सांसद हुन्छ भने उसको इन्कम सोर्स भनेको चाहिँ सरकारबाट लिने उसको सुविधा भनेको 1 लाख रुपियाँ राखौँ हामी होइन मासिक रूपमा। त्यस पछाडि मन्त्री हुन्छ भने पनि 1,10,000-20,000 उसले चाहिँ आवास र गाडी खर्च एक्स्ट्रा पाउँछ होइन, फ्युलहरूको खर्च पाउँछ यताउता। एउटा व्यक्ति 20 वर्षसम्म मात्रै पनि मन्त्री बन्यो भने उसको अहिलेको हाम्रो नेपालको चलन चल्ती अनुसार राज्यबाट पाउने सेवा सुविधाले 1,20,00,000 मात्र हुँदो रहेछ क्या डाक्टर साहब, हिसाब गरे 20 वर्षसम्म रेगुलर भए पनि क्या होइन, उसको पैतृक सम्पत्ति धेरै छैन, उसको चाहिँ अन्य इन्कम सोर्सहरू धेरै छैन, उसका कल कारखानाहरू इन्कम धेरै छैन, बिजनेसमा चाहिँ उसको धेरै हात छैन भने उसले चाहिँ 6-7 करोड 8-10 करोड 20-25 करोडको चाहिँ खेल कसरी गर्छ भन्ने शंका त आशंका त पैदा छ नि त, हरेकमा आशंका छ नि त।
4: शङ्कै छैन, हामी त चुरलुममा डुबेका छ। हेर्नुहोस् यो मैले यो जो भन्दैछु यसो मतलब म भन्दै भनेको छैन कि जहाँ नि त्यहाँ हो सबै चोखा छ, कुरै हालमा छैनन्। म्याक्सिमम पोलिटिसियनहरू ब्युरोक्राटहरू माथिल्लो तहका ब्युरोक्राट के माथि के तलसम्मका कर्मचारीहरू भने सबैतिर व्याप्त भ्रष्टाचार, हामी डुबेकै भ्रष्टाचारबाट हो नि। अब त्यो समात्न कसैले कसैले समात्दैन, किनभनेदेखि सबै मुसिया छ, चाहिँ बिचुप मै बिचुप गुपचुप गुपचुप यहाँ छ। देखिहाल्नुभयो कतरा कतरा काम कुराहरू अहिले अख्तियारी व्हाइट बडी काण्ड सुमुन काण्ड जनमुक्ति सेना काण्ड ललित निवास काण्ड कम्बोडिया काण्ड गेट चाङका चाङ छन् खोल्न त अख्तियारले खोल्न खोज्या हो नि त तर यी तीन टाउके जुन बसेका थिए राज्य गरेर यिनले एउटाको अर्कोलाई खोल्न दिने अर्कोलाई खोल्न नदिने तैँ बिचु मै बिचु हिसाबमा थियो अब खोल्दै जाउ न आए गृह खोल्न जाउ तर नियम कानून सबै कुरा विचार गरेर हतारमा पपुलिजम मात्र होइन कि चाहिँ जेन्युनली गर्न प्रमाण छ भने समात कोही डाउटै छैन मलाई समातिकन दण्ड पनि देऊ दिनै पर्छ तर अन्धाउँदो रहन चाहिँ अब प्रमाण नपुगिकन खालि ल हामीले समात्यौँ हामीले अब भने बाचा पुरा गऱ्यौँ भन्दैमा चाहिँ त्यसै चाहिँ नगर त्यो चाहिँ गर्दाखेरि कानुनको राज्य हुँदैन कि त्यसै हुँदैन
0: तर अहिले चाहिँ अब डाक्टर साहब अहिलेको यो अवस्थामा चाहिँ भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइएन भने भ्रष्टाचारीको आरोप लागेका व्यक्तिहरूलाई चाहिँ पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएन भने देश त ग्रे लिस्टमा छ नि त डाक्टर साहब हामी त अन्तर्राष्ट्रिय रूपमा त हामी कमजोर बन्दै गइरहेका छौँ
4: ग्रे लिस्टमा चाहिँ एउटै मात्रै कुरा हो मनी लन्ड्रिङ यो चाहिँ के भने ग्रे लिस्ट भने कस्तो भनेदेखि संसारले आपत्तिवटा के पाएछ भने सबै मुलुकबाट यसपरि हाम्रो जस्तो मुलुकहरूबाट टेरोरिज्मको पैसा यहाँ आइरहेको छ टेरोरिज्म सप्लाई गर्ने यस्तै यस्तै अन्जान अन्जान ठाउँबाट चाहिँ फ्याट तपाईँ पढाएर त्यो डिस्ट्रिब्युट भइरहेको छ सो यो ग्रे लिस्टमा चाहिँ परे चाहिँ मेनली कुरा टेरोरिज्मको लागि हो मनी लन्ड्रिङ भने एउटा पैसा एउटा आउँछ एउटा कुराको लागि भनेर जान्छ टेरोरिज्म अहिले टेरोरिज्मको लागि मात्र अहिले हामी नेपालमा टेरोरिज्म पैसा गाँसिन्छ भने त्यो चाहिँ त्यही हो मेन कुरा त्यो हो अब अहिले विष्णु पौडेलको कुरा गरौँ अहिले उनले चाहिँ मनी लन्ड्रिङ गरेको भने त कति पनि कुरा त आएको थिएन कहीँ पनि आएको थिएन उनलाई एउटा प्रब्लम चाहिँ थियो ललिता निवासमा उनको छोराले छ रोपनी छ आना जग्गा किन भन्ने मात्रै हो कुरा अब त्यो पनि उनी
0: फिर्ता पठाएर मात्रै पनि फिर्ता दिइसके पछाडि चाहिँ राप्साप हुन्छ भन्ने हुँदैन नि त मुद्दा
4: पनि हुँदैन
0: त्यो
4: त रातो हुँदैन त एउटा बच्चा हुन्छ त्यो बेलामा जो छोराले गरे त्यही बेलाको यो मुद्दा हो त्यो बेलामा यही कुरा भनेको थिएँ जो आज म तपाईँलाई भन्दैछु विष्णु पौडेल पदमा थिएन यो खालि माथि एमालेको माथिल्लो तहको नेता थिए त्यो बेलामा कुनै पदमा थिएनन् अब उनको छोराले उनको पदको दुरुपयोग गरेर ल्याए भए कुनै बेकुफ सब छ आना लिने काठमाडौँमा छ रुपियाँ पनि लिन्थ्यो नि के कुरा गरे उसले त मजासँग छ रुपियाँमा दिनुहोस् नत्र भने भन्दा आइछ नि कुरा छ आना किनेछ बाबा त्यसपछि उसले फर्काए पनि त्यो भिन्दैको फर्काउनेमा चोखिँदैन तर विष्णु पौडेलको छोराले किने बा विष्णु पौडेल किने प्रमाण पनि छैन अब मेरो छोराले के गर्छ मेरो छोरा पनि आफ्नै काम गर्छ मेरो आफ्नै काम म आफ्नै काम गर्छु अब छोराले कहीँ केही गर्यो भनेदेखि त्यसले मलाई दोष माया लाउने हो त त्यो त भएन नि त्यही विष्णु त्यो बेलामा छ आना किन बाबु छ आना छ रोपनी किने पनि म मान्दछु ल
0: सार्वजनिक पद बहाल गरेको व्यक्तिको चाहिँ पारिवारिक पृष्ठभूमि के हो उसले के गर्दैछ भन्ने कुराको छानबिन हुनु
4: पर्छ त्यो व्यक्ति बहालमा कहाँ कुन पदमा छ त्यो पनि डिपेन्ड गर्छ त कुनै मान्छे प्रधानमन्त्री छ भने उसको पुछ उसलाई त जे पनि गरिरहेको छ अहिले भएकै हो सबैको परिवार त ठोकेकै हुन् सबै यहाँ त हाम्रो लुटे लुटेमा त्यहाँ छैन मुलुकमा तर छ आना विचार विष्णु पौडेलको त्यो एउटा तागत युज गरे भए कुनै छोराले छ आना लिन्छ बाबा यो त्यत्रो जग्गा पाउने ठाउँमा छ रो पनि लिन्थ्यो नि सोझै कुरा छ मैले त्यो बेलामा त्यो यही मैले मुद्दा उठाएको
0: थिएँ
4: कि
0: छोरो पनि लिएन बक्सिस पाइसके पछाडि चाहिँ लियो भन्ने आएको थियो
4: सुन्नु त्यो कुराबाट हो भने त समाजले कुरा मनी लन्ड्रिङको अहिले उसलाई समाजले मैले सुने मनी लन्ड्रिङको कुरा मनी लन्ड्रिङ भनेकोमा चाहिँ नि धेरै ठुलो कुरा हो यो
0: 40 करोडको चाहिँ स्रोत खुलिया छैन रे क्या सम्पत्तिको
4: हजुर
0: 40 करोड सम्पत्तिको स्रोत खुलेन रे क्या
4: होला त्यो स्रोत खुलाउनलाई चाहिँ उनलाई चाहिँ के पनि गर्नु पर्दैन तपाईँ आउनुहोस् तपाईँको यो छ बयान दिनुहोस् भने हुन्थ्यो नि त सोझै गएर कार्यक्रममा गएकोलाई चाहिँ त्यहाँबाट समाज सुर्खेतबाट समाज ल्याउने के देखायो भनेदेखि हामी तत्प्रत्यक्ष गरेका छौँ अब काठमाडौँ फर्किन्थ्यो त्यही दिन भोलिपल्ट गएर उसले चाहिँ पुजिदिएर पर्सिपल्ट समाजमा गइहाल्थ्यो नि यो देखाउटी पनि धेरै कुरा भएको छ कि
0: होइन राजसभामा चाहिँ लोकतान्त्रिक प्रक्रिया मार्फत चाहिँ नेतृत्व चयनको लागि त भनियो तर दुई दिनसम्म पनि राम्रोसँग अझै महाधिवेशन बन्द सत्र चाहिँ क्लियर रूपमा सुचारू हुन सकेन यसमा के हो प्रतिस्पर्धा व्यापक छ त्यसमा पनि डाक्टर साहब कसरी हेर्नुभयो यसलाई पनि खिचातानी छ होइन पदको
4: तपाईँ अब हेर्नु होला त्यहाँ हेर्नु होला त्यहाँ अब यहाँ दुई ग्रुप चाहिँ डेफिनेट बुझिया छ हेर्नुहोस् यिनी यो बालनको खेमा र रविको खेमा डाउटै छैन हेर्नुहोस् यहाँ होल क्वेसन इज बालन शाह तीन दिन त्यहाँ किन बसे प्रधानमन्त्री यतिसम्म चाहिँ सिंहदरबाट 5 मिनटको बाटो पार्लियामेन्ट चाहिँ हुँदैन हामी त काम गर्ने हामी 1 सेकेन्ड पनि छोड्न मिल्दैन पार्लियामेन्ट जानु पनि हामी पर्दैन भन्ने व्यक्ति तीन दिनसम्म यो अधिवेशनमा त्यहाँ कसरी बसे र किन बसे भन्दाखेरि यो त मैले हेर्दाखेरि त त्यो पदाधिकारी चयनमा माथिल्लो अब रविले त छुन सकेन आखिरमा रविले चाहिँ गर्न सकेन
0: अब रविको त प्रस्ताव आफै बस्नु
4: पर्यो त्यो चाहिँ त्यो त उपाय नै भएन उसलाई त्यो चाहिँ फ्याक्ट्री नसक्ने अवस्था देखिने तर अब त्यहाँ माथिल्लो पदमा आफ्नो क्याप्चर गर्न पाए भने तब त ठुलो कुरा हुन्छ अब हेर्नुहोस् त्यहाँ सुदन गुरुङ ती छ उसको राइट ह्यान्ड म्यान अझै माथि अधिवेशनमा देखिहाल्नुभयो ठिक्क बालनको पछाडि गएर बसेर जब ऊ चाहिँ नि पदाधिकारी पनि होइन
0: बोलाएको पनि थिएन
4: बोला पनि थिएन भनेपछि बालनले यो त्यो बालनले थाहा नपाए होइन यो यिनीहरूले जानी जानी गरेका छन् कि हाम्रो पक्करमा पार्टी छ भने देखाउनु खोजिरहेको छैन यहाँ चाहिँ
0: तलबाट प्रतिनिधिहरूले चाहिँ ट्याक्क वाच होस् भन्ने खालको पनि हुन्छ
4: भने पनि के भने जब त्यहाँनिर खेल हुन्छ हेर्नुहोस् आजसम्म हामीले 36 सालदेखि म देखिरहेको छु कति किनबेच हुन्छ पार्टीहरू महाधिवेशनमा पदाधिकारी कति किनबेच तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा छ अब त्यहाँ अहिले कति किनबेच होला त्यहाँ चाहिँ यो पदाधिकारीलाई भन्नुहोस् मलाई अहिले पावरमा छ दुई तिहाईको यो सरकार छ भने कति किनबेच होला कति पैसाको फालाफाल होला त्यहाँले त्यसैले त्यहाँ हामीले खालि हेर्नु छ कि आखिरमा चाहिँ कुन चाहिँको पल्ला भारी हुन्छ माथि
0: त्यहाँ निर्विकल्प चाहिँ शक्तिशाली सुपर हिरो त राष्ट्रिय स्वतन्त्र पार्टीमा कायम नै रहे नि होइन
4: होइन रवि लामिछानेको जेसुकै पनि तपाईँ राम्रो विचार गर्नुहुन्छ बिचरा रवि म भन्दैछु उनको उपमा त सहकारी भएको बिस्तारै छोड्दैछन् तर उनलाई त महाको डण्डा त उनको चाहिँ शिरमाथि तलवार त लड्काइदियो नि मानवाधिकार आयोगले त राष्ट्रिय मानवाधिकार आयोगले त रविको टाउकोमा त सोझे तलवार लड्काइ अब त्यो तलवार कसले प्रयोग गर्ने भन्ने कुरा त फौजदारी मुद्दा लगाऊ भनिसकेका छ अब हेर्नुहोस् सहकारी मुद्दा उनलाई छिक्दै गयो भने ठुलो कुरा आइन्छ मामुनि कुरा भयो अब त
0: कार्यकर्ताहरूले चाहिँ रविको त्याग समर्पण बलिदान त देखाएको छन् नि त उसलाई त धेरै पटक चाहिँ पार्न खोजिएकै हो नि तर जनताले त उसलाई सुपर हिरो बनाएर पठायो नि त फेरि
4: रविको त्याग बलिदान उसलाई सुपर
0: मानवाधिकार आयोगको प्रतिवेदनमा पनि बालनलाई चाहिँ नलाग्ने रविलाई मात्र लाग्ने भन्ने कुरा त ओपन सिक्रेट छ नि सबैले बुझाएको छ नि त जनताले बुझाएको छैन नि भने
4: रविको हालत अहिले खराब छ रविलाई अहिलेको अधिवेशनमा चाहिँ उसलाई अध्यक्षमा राखे किनमा त्यो हल्लाउन सकेनन् तर रविलाई जेसुकै भने पनि रवि चाहिँ अहिले उठ भने उठ बस भने बस अवस्थामा त छ डाउटै छैन कुनै पनि बेला सरकारले कुनै पनि बेला हेर्नुहोस् व्रत टसल पर्यो भनेदेखि कुनै पनि बेला फौजदारी मुद्दा लगाऊ भने अधिकार पाइसकेका छ
0: राष्ट्रिय
4: पोलिटिक्समा त मान्छे चाल चलेकै त भविष्य काम मात्रै कहाँ विचार गर्छ तत्कालको विचार गर्छ नि तपाईँ चाहिँ नि सबैजना जङ्गबहादुर हुँदैन नि 104 वर्ष चलाउने खोइ त आउँछ नि त्यही 3 वर्षमै खतम पनि हुन्छ नि त त्यसैले अहिले रविलाई चाहिँ हेर्नुहोस् खतरा छ उसले धेरै वर्ष यता विरोध चाहिँ नि बालन साहब गर्न सक्दैन त्यो खेमा गर्न सक्दैन हेर्नु सोझै कुरा छ त्यसैले अहिले भन्दा हेर्दाखेरि ओहो सहकारी मुद्दा झिक्दै गएको छन् ओ राम्रो कुरा तर मनी लन्ड्रिङ झिकेको छैन हेर्नुहोस् झिक्न सक्दैनन् त्यो चाहिँ इन्टरनेसनल हो त्यो कुरा मनी लन्ड्रिङ झिकेको छैन रविको माथि अब त्यसमा फौजदारी लाउन सक्ने अवस्था भइसक्यो खतम खतरा भएन सो उसलाई अध्यक्ष बनाउनु दिए पनि त्यो अध्यक्ष साँच्ची भन्नु सरकार हातमा चाहिँ नि अलिक पावरलेस हुन्छ अरू कुरा बताउँ ऊ अस्ति इन्डिया गयो भारत गयो त्यो सरकारले समर्थन दियो त तपाईँ हामीलाई रिप्रेजेन्ट गर्छ भने उसले के भनिदियो भने उहाँ जानुभएको छ हामीलाई थाहा पनि छैन उहाँ त प्रधानमन्त्री अफिस थाहा पनि छैन उहाँ प्राइभेट भिजिटमा गएको भनिदियो कि नि त भनेदेखि त्यही बुझ्नुहोस् न कति यिनीहरूको चाहिँ तालमेल कति मिलाएको छ कति मिलाएको छैनन् फुटबल यताउता गर्छु भने तापनि भित्रभित्र गाह्रो छ भा यो
0: रवि लामिछानेलाई थाहा छ रवि लामिछानेको कोर्टमा फुटबल आउने निश्चित पनि त छ नि त्यस्तै
4: होइन हुँदैन असम्भव उसको त त्यो आउने सम्भावना हुने बित्तिकै त सरकारले त फौजदारी मुद्दा ठोकिदिन्छ हेर्नु सोझी कुरा छ त्यो खतरा आइसक्यो त्यसैले रविले यता टिफी गर्न सक्दैन हो अध्यक्ष पद हो गरोस् राम्रोसँग गरोस् हामी पनि रविको समर्थनमा छौँ हेर्नुहोस् म पनि भन्छु रविलाई बलियो बनाऊ भने मैले पनि बार बार मिडियामा भने रविलाई बलियो बनाऊ भा किन ऊ भने संस्थापक हो मेन मान्छे ऊ हो यी भएर आगन्तुकहरू जुन आएका छन् पछि फल खान मात्रै आएका छन् उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी प्रेम छैन त्यसले रविको हात बलियो बनाऊ उनको जो ग्रुपलाई बलियो बनाऊ भने म भन्दैछु तर अनफोर्चुनेटली यहाँ अब पदाधिकारी चयनमा हेर्नुहोला सबै डिपेन्ड गर्छ पदाधिकारी चयनमा कसको ग्रुपको मान्छे बढी आउँछ त्यो हेर्नु बाँकी छ
0: यहाँको महत्वपूर्ण समयको लागि धेरै धन्यवाद डाक्टर साहब नमस्कार
4: थ्याङ्क
0: यू उहाँ हुनुहुन्थ्यो डाक्टर सुन्दरमणि दीक्षित आदरणीय श्रोता आजको नेपाली बसमा पनि फेरि एउटा छोटो विषय हुन्छ विषयपछि पुनः उपस्थित हुनेछौँ
5: झोला बोकेर लुखुर लुखुर कतै जान लागेको हो अर्जुन भाइ
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको
5: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
5: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
5: ल टिभा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: यति हाम्रो बेसमा वरिष्ठ अधिवक्ता एवं बेस्टे साक दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: गुड मर्निङ, धन्यवाद।
0: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, अब कति दिनसम्म बस्नुहुन्छ हिरासतमा?
6: अब होइन, यो त अब अनुसन्धानको प्रक्रिया अब अहिलेलाई 7 दिनको लागि म्याद थपेको छ। अब यो अनुसन्धानको प्रक्रियाले अब उहाँलाई कति दिन गर्छ, तर अब यसमा के हुन्छ भने अदालतको अनुमति बिना चाहिँ हिरासतमा राख्न पाइँदैन। अहिलेलाई अदालतले 7 दिनसम्मको मात्रै म्याद दिएको।
0: सम्पत्ति शुद्धिकरणको मुद्दा लागेको छ, 40 करोड बराबरको स्रोत खुलेन भन्ने विषय पनि आएको छ। यी यावत कुरालाई हेर्दाखेरि चाहिँ यो मुद्दा अलिकति जटिल र पेचिलो छ त्रिभाजी?
6: अब यस्तो छ, यसमा चाहिँ मुद्दा चाहिँ अब गम्भीर मुद्दा हो र यसको मुद्दाको चाहिँ विश्वसनीय र वस्तुगत अनुसन्धान हुनुपर्छ र कसैलाई पिक एन्ड चुज पनि गर्नु हुँदैन, कसैलाई प्रतिशोध पनि लिनु हुँदैन। तर एउटा कुरा म के भन्छु भने अनुसन्धानमा कसैले उन्मुक्ति पाउँदैन, यो चाहिँ एउटा गम्भीर प्रकृतिको मामिला हो र नेपालमा यो सार्वजनिक पद धारण गरेका व्यक्तिहरू ले अकुत सम्पत्ति आर्जन गर्ने गरेको देखिन्छ, पदको व्यापक दुरुपयोग गरेको देखिन्छ र जसले गर्दाखेरि आज हाम्रो लोकतान्त्रिक प्रणाली नै बदनाम भएको अवस्था छ। त्यसकारण यो एउटा यस्तो मामिला हो जसमा कसैले उन्मुक्ति पाउनु हुँदैन र यसमा चाहिँ समान रूपमा एउटा विश्वसनीय र वस्तुगत अनुसन्धान चाहिँ हुनुपर्छ। देयर हेज टु बी ए जिरो टलरेन्स। तर एउटा कुरा म के भन्न चाहन्छु भने अब यसमा चाहिँ एउटा क्याटेगोराइज गरिँदैछ, जस्तो अब एक फेरि विष्णु पौडेल उहाँहरूमाथि अनुसन्धान हुने, अब सुदन गुरुङमाथि चाहिँ अनुसन्धानको नाटक गरे जस्तो गरेर उनलाई तत्कालै उन्मुक्ति दिइहाल्ने, उनको प्रतिवेदन पनि सार्वजनिक नगर्ने र अब सम्पत्ति शुद्धिकरणको मामिला यति गम्भीर मामिला हो, यसलाई के भन्छ भने इट इज नट ओन्ली द क्राइम अगेन्स्ट नेसनल फिनान्सियल अर्डर बट इट इज अल्सो क्राइम अगेन्स्ट इन्टरनेसनल फिनान्सियल अर्डर। अर्थात् यसले अन्तर्राष्ट्रिय प्रणालीलाई, अन्तर्राष्ट्रिय अर्थव्यवस्थालाई पनि एउटा खतरामा पार्दछ, जोखिममा पार्दछ। यसले अपराधको यसको एउटा अन्तर्राष्ट्रिय आयाम पनि छ र नेपाललाई अहिले चाहिँ खैरो सूचीमा राखेको छ र अस्ति भर्खरै पनि पेरिसमा भएको मिटिङले पनि नेपालको खैरो सूचीलाई कामै राख्यो र अब नेपाल साँच्चीकै भन्यो भने, किनभने यहाँ के देखियो भने अब पिक एन्ड चुजको कुरा कहाँबाट आउँछ भने अब विष्णु पौडेलमाथि अनुसन्धान गरेको एउटा कुरा छ, तर अब रवि लामिछानेको मुद्दै फिर्ता लिँदैछ। उनका सबै अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्दाहरू चाहिँ फिर्ता लिँदाखेरि अब सरकारको जुन सुशासनको जुन कुरा हो यो कति खोक्रो छ भन्ने कुरा देखिन्छ। अब वन रुल फर फ्रेन्ड एनदर रुल फर एनिमी भन्ने चाहिँ लोकतन्त्रमा हुँदैन।
0: यो देशबाट घोटाला त व्यापक भएको रहेछ नि त त्रिपाठी सर, हेर्नुहोस् न, 26 अर्ब बिको दावी गरिएको छ घरानाका नाममा चाहिँ, अग्रवालदेखि लिएर चाहिँ आज होइन विभिन्न ग्रुपहरूदेखि गोल्छाहरूको चाहिँ नामहरू मुछिएका छन्। राज्य सत्तालाई नै प्रलोभनमा पारेर ललिपप चढाएर चाहिँ होइन राज्य सत्तै बिक्ने खालका स्थितिहरू पनि हुँदा रहेछन्। नेताहरूको आजको अकुत सम्पत्तिको स्थिति हेर्ने हो भने त 20 वर्षसम्म मन्त्री भएकोले पनि 1.5 करोड़ भन्दा बढी राज्यबाट लिन नसक्ने मान्छेका चाहिँ आज चाहिँ अर्बौंका सम्पत्ति जोडिएका भूमिका रहेछन् भन्दा
6: त्यसमा त मैले मेरो कुनै अन्यथा भनेकै छैन. मैले कसैले उन्मुक्ति पाउँदैन नै भन्दछु, जिरो टलरेन्स नै हुनुपर्दछ भन्छु. जस्तो इन्टरनेसनल फिनान्सियल टास्क फोर्सले नेपाललाई यो खैरो सूचीमा राख्ने एउटा आधारभूत कारण के पनि दिएको छ भने नेपालमा राजनीतिक पद धारण गरेकाहरू, सार्वजनिक पद धारण गरेका व्यक्तिहरू उनीहरूले के भन्छ, पोलिटिकली एक्सपोज पर्सन अर्थात चाहिँ के छ भने जो पोलिटिकली हाई पोजिसन हायर गरे होल्ड गरेका व्यक्तिहरू छन् उनीहरूले चाहिँ अकुत सम्पत्ति आर्जन गरेका छन् र उनीहरूको प्रभावकारी अनुसन्धान पनि हुँदैन, प्रभावकारी अभियोजन पनि हुँदैन, जसले गर्दाखेरि नेपाललाई चाहिँ खैरो सूचीमा राखिसकेको छ र अब चाहिँ नेपाल चाहिँ धेरै चाँडो कालो सूचीमा पर्दैछ. र त्यसको एउटा कारण के पनि देख्यो भने अब जस्तो रवि लामिछाने लगायतको अब दर्जनौ दर्जनौ व्यक्तिको थोकको भावमा मुद्दा फिर्ता लियो, यो त गम्भीर मामिला हो. र अब एकातिर चाहिँ केही व्यक्तिहरूलाई चाहिँ एउटा टार्गेट गरिँदैछ, मुद्दा चलाउने भनिँदैछ, तर केही व्यक्तिहरूलाई चाहिँ खुलेआम चाहिँ कानूनको प्रक्रियालाई मिचेर जस्तो सम्पत्ति शुद्धिकरणको अपराध चाहिँ एउटा अन्तर्राष्ट्रिय प्रकृतिको अपराध भएकोले यसलाई चाहिँ फिर्ता लिनै सकिँदैन भनेर नेपालले पनि कानून बनाएको छ. त्यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कानून चाहिँ के हो भने यो चाहिँ फिर्ता हुन सक्दैन. तर अब रवि लामिछाने मात्र होइन, जीबी राई लगायतको अब कमसेकम दुई दर्जन तीन दर्जन व्यक्तिहरूको थोकको भावमा चाहिँ के छ भने मुद्दा फिर्ता लियो भन्दाखेरि अब यो जुन सरकारको जुन सुशासनको कुरा के देखियो भने यो चाहिँ एकतर्फी देखियो. अफकोर्स विष्णु पौडेललाई अनुसन्धान हुनु हुँदैन भन्ने मेरो भनाइ नै होइन, कसैले पनि अनुसन्धान हुनुपर्छ, सबैले अनुसन्धानको दायरामा जो कोही पनि आउन सक्छ. तर एउटै कुरा के हो भने यो चाहिँ एभिडेन्स बेस्ड इन्भेस्टिगेसन हुनुपर्छ, प्रमाणमा आधारित चाहिँ अनुसन्धान हुनुपर्छ र कसैले पनि उन्मुक्ति पाउनु हुँदैन. यसमा चाहिँ टिक एन्ड चुज गर्न पाइँदैन, सेलेक्टिभ जस्टिस गर्न पाइँदैन, चयनात्मक चाहिँ अनुसन्धान र अभियोजन गर्न पाइँदैन. कानून समक्ष सबै समान छन् र कानून समक्ष एउटा समानताको जुन अवधारणालाई चाहिँ लागू गरिनुपर्छ र यसलाई चाहिँ के छ भने अब सत्तारूढ दलको व्यक्ति हुँदैमा त्यसले उन्मुक्ति पाउने. हामीले हेर्यौँ नि सुदन गुरुङको केसमा के भयो, एक्ज्याक्टली द सेम इस्यु वाज देयर. उनलाई चाहिँ के छ भने उनको त प्रतिवेदनै प्रकाशित गरिएन र जबकि उनको जुन अनुसन्धान गर्नको लागि जुन कमिटी बनाएको थियो ती सबै पिकै चुज थियो, ती सबै आफ्नै किनभने सम्पत्ति शुद्धिकरण विभागले किन उनको अनुसन्धान गरेर उनको अनुसन्धानको लागि किन छुट्टै छानबिन समिति बनाइयो, त्यो छानबिन समितिको प्रतिवेदन किन सार्वजनिक गरिएन. रवि लामिछाने लगायत जीवी राई लगायतको, जीवी राई त एकचोटि उपस्थित पनि भएको छैन, फरार व्यक्तिको पनि मुद्दा पनि चाहिँ के छ भने फिर्ता लिएको छ, उनले कुनै निवेदन पनि दिएका छैन, एकचोटि पनि कानुनी प्रक्रियामा उपस्थित पनि भएको छैन. भन्दाखेरि मैले एउटा कुरा के हो भने यो अहिलेको यो जुन सरकारको के देखिन्छ भने यो एकदमै एकतर्फी भयो, एकतर्फी भयो समान रूपमा. म त के भन्छु भने कोही पनि कसैले पनि उन्मुक्ति पाउनु हुँदैन. जस्तो सम्पत्ति सर्वेको कुरा आउँदाखेरि जब अहिले मन्त्री परिषदमा भएका व्यक्तिहरूले किलोका किलो सुनको सम्पत्ति विवरण आएको छ, के हो भने अब विष्णु पौडेलको गरेको चाहिँ अफकोर्स अरू पौडेलहरूलाई पनि समाज दिनुपर्छ, अरू थापाहरूलाई, अरू गुप्ताहरूलाई, जम्मैलाई, जो छ सबैलाई चाहिँ दायरामा ल्याइनुपर्छ. कोही पनि चाहिँ के छ भने कानूनभन्दा त्यसकारण चाहिँ एउटा राज्यको चाहिँ एउटा प्रशस्तता र निष्पक्षता, अनुसन्धानको चाहिँ विश्वसनीयता यो चाहिँ एउटा स्थापित हुनुपर्छ. क्रेडिबिलिटी अफ द प्रोसेस, न्युट्रालिटी अफ द इन्भेस्टिगेटिङ प्रोसेस, प्रोसिक्युसन चाहिँ के छ भने निष्पक्ष हुनु पर्यो र यसमा एउटा कुरा देखियो. त्यस कारण चाहिँ के छ भने यो कुरामा चाहिँ गरेको कुरालाई अब अहिले विष्णु पौडेल मात्र होइन अरूलाई पनि दायरामा ल्याउनु पर्यो, आफ्नै पार्टीका मान्छेहरू पनि दायरामा ल्याउनु पर्यो, मन्त्री भएका व्यक्तिहरू, सांसद भएका व्यक्तिहरूले आफूलाई पनि अनुसन्धानको लागि प्रस्तुत गर्नु पर्यो, छानबिनको प्रक्रिया चाहिँ निष्पक्ष र पारदर्शी हुनु पर्यो, कानूनको चाहिँ प्रक्रियालाई पूरा गरेर ड्यू प्रोसेस अफ ललाई फलो गर्नु पर्यो र यसमा चाहिँ के छ भने बद्धियत देखिनु भएन, एउटा चाहिँ मेरा फाइल इन्टेन्सन चाहिँ देखिनु भएन. त्यसकारण अहिलेको सरकारको मैले के देखिरहेको छु भने यो आफ्नो पार्टीसँग संलग्न व्यक्तिहरूलाई सबैलाई चाहिँ वासिङ मेसिनमा राख्ने सबैलाई चाहिँ सफा गरिदिने सम्पत्ति शुद्धिकरण होइन कार्यकर्ता शुद्धिकरण गर्ने सम्पत्ति शुद्धिकरणको अपराधमा चाहिँ के चाहिँ कारवाही भन्दा पनि अब आफ्ना पार्टीको छ भने त्यो कार्यकर्ताले शुद्धिकरण गर्ने अभियानमा लाग्ने अनि विपक्षीलाई चाहिँ के चाहिँ कारवाही गर्ने त्यस कारण एउटा कुरा के हो भने सरकारलाई मेरो चाहिँ सुझाव के छ भने यसलाई यो कानूनको डन्डा जुन हो त्यो सबैका लागि समान रूपमा चलाइनु पर्यो यसमा चाहिँ पार्टी हेर्नु भएन मेरो पार्टी उसको पार्टी हेर्नु भएन र एउटा चाहिँ के छ भने अनुसन्धान गर्ने अधिकारीले पनि निकायले पनि के छ भने सत्तारूढ दल र प्रतिपक्ष दल भन्ने पनि हेर्नु हुँदैन यसमा चाहिँ के हो भने जसो भन्नुहोस् न मलाई त यो यो त नेपाली इतिहासको योभन्दा विडम्बनापूर्ण यथार्थ केही हुनै सक्दैन कि अदालती प्रक्रियालाई पनि प्रयोग गरिएको छ जुन मुद्दा फिर्ता लिनै सकिँदैन त्यसलाई फिर्ता हुने सरकारी वकिलले चाहिँ महानियुक्तको कार्यालयले मुद्दा फिर्ता लिने निर्णय गराइने र हुँदाहुँदा त के छ भने तपाईँको साराका सारा गम्भीर अपराधमा संलग्न व्यक्तिहरू जम्मैको चाहिँ जीवी राई लगाएको चाहिँ 3 दर्जन व्यक्तिको चाहिँ थोकको भावमा चाहिँ मुद्दा फिर्ता सबै अदालतमा भएको मुद्दा फिर्ता लिन लगाइयो भनेपछि यो के भइरहेको छ यसले त यो त सबैलाई यो कुरा त स्पष्ट छ नि कि यसमा चाहिँ कानूनको एउटा बद्धियतपूर्ण प्रयोग भएको छ म्याराफाइड एप्लिकेशन अफ द ल भएको छ र ल इन्फोर्सिङ एजेन्सीजहरूको चाहिँ यो दुरुपयोग गरिएको छ अदालतलाई पनि यो प्रक्रियामा चाहिँ अदालतको निष्पक्षता र तटस्थतालाई पनि कम्प्रोमाइज गराइयो अदालत पनि आफै पनि प्रयोग भयो यो त नेपालको यो इतिहासमा चाहिँ के छ भने मलाई धेरै मान्छेले भन्छन् कस्तो अदालत हो अदालतले पनि यसरी सरकारले भन्दैमा मुद्दा फिर्ता लिँदै जाने साराका सारा त्यो पनि दर्जनौ दर्जनौको मुद्दा फिर्ता लिने जुन व्यक्ति अदालतमा एकचोटि पनि उपस्थित पनि भएको छैन गिरफ्तारी नै भएको छैन त्यो कहाँ छ भन्ने नै थाहा छैन त्यस्तो व्यक्तिको पनि मुद्दा फिर्ता लिने भनेपछि चाहिँ के छ भने सरकारको जुन सुशासनको जुन नारा हो यो कुरा चाहिँ के छ भने त्यो त्यो बेलुन नै पङ्क्चर भएको छ त्यसमा कुनै इट डज नट होल्ड एनी वाटर इट हेज नो क्रेडिबिलिटी यसमा कुनै विश्वसनीयता देखिँदैन त्यस कारण चाहिँ एउटा कुरा के हो भने यसलाई यसलाई एउटा साँच्चीकै भन्ने हो भने यो सम्पत्ति शुद्धिकरणको जुन इस्यु छ साँच्चीकै भन्ने हो भने अहिले नेपालले कठौरा लिएर विदेशमा भिख माग्नै जानु पर्दैन किनभने यति धेरै पैसा या चाहिँ यहाँका राजनीतिज्ञहरूले लुकाएका छन् यहाँको व्यापारीहरूभन्दा बढी पैसा चाहिँ यहाँको राजनीतिज्ञहरू छन् आज
0: 300
6: त्यस कारण चाहिँ के हो भने यसमा चाहिँ यसमा क्याटेगराइज गर्न मिलेन यसमा चाहिँ एभिडेन्स बेस्ड इन्भेस्टिगेसन हुनु पर्यो पिक एन्ड चुज गर्नु भएन आफ्ना मान्छे छन् भने त्यसलाई चाहिँ त्यहाँ चाहिँ मान्छेले नै सफाई गरिदिने त्यसलाई नै साफ सुथरा बनाउने अनि विपक्षी छ भने त्यसलाई मुद्दा लगाउने आफ्नो मान्छेलाई चाहिँ बचाउने प्रोटेक्सन गर्ने यो जुन किसिमको प्रवृत्ति देखियो यो यो चाहिँ खतरनाक कुरा हो यसले चाहिँ रङ म्यासेज गयो र अब यही मुद्दामा यही पर्टिकुलर केसमा सुदन गुरुङको इस्यु के हो सुदन गुरुङको जसरी चाहिँ के छ भने यो मामिलालाई रफा दफा गर्ने कोसिस गरियो सुदन गुरुङलाई जसरी फेरि गृहमन्त्री बनाइयो यो त उदेक लाग्दो छ कि कुनै लोकतन्त्रमा यस्तो कुरा सम्भव छ र त्यसमा पनि आफ्नो छानेको मान्छे राखेर चाहिँ छानबिन समिति बनाए जस्तो गर्ने त्यसको रिपोर्ट पनि प्रकाशित नगर्ने त्यसको रिपोर्ट प्रकाशित गर्ने पनि नैतिक हिम्मत यो गभर्मेन्टलाई देखाएन र त्यसपछि अहिले फेरि उनी नै गृहमन्त्री बनाउने भनेपछि एउटा के देखियो भने यो यो एकदमै सेलेक्टिभ जस्टिस देखियो सेलेक्टिभ जस्टिस भनेको रुल अफ लको चाहिँ बर्खिलाफको कुरा हो यसले रुल अफ ललाई डिफिट गर्छ त्यसले सरकारको विश्वसनीयतालाई क्रेडिबिलिटीलाई ध्वस्त गर्छ त्यस कारण चाहिँ के छ भने यसलाई यो दायरालाई यसको बढाउनु पर्यो र यो दायरामा चाहिँ के हो भने सत्ता पक्ष प्रतिपक्ष पुरानो सत्ता 35 वर्ष 40 वर्ष 50 वर्ष र अहिलेको चाहिँ के छ भने 3 महिना तिनलाई पनि समेट्नु पर्यो किनभने अहिले अहिले चाहिँ के छ भने किन धेरै सम्पत्ति शुद्धिगणका गरेका व्यक्तिहरू धेरै आपराधिक तत्त्व भएका व्यक्तिहरू चाहिँ के छ भने अहिले राज्यसभाभित्र पनि छन् सभापतिकै बारेमा यत्रो गम्भीर प्रश्न छ उनकै सारा मुद्दाहरू फिर्ता लिन लगाइँदैछ भनेपछि यसको निष्पक्षता र तटस्थता कसरी स्थापित हुन्छ
0: थ्याङ्क यू सो मच वरिष्ठ अधिवक्ता राजनैतिक विश्लेषक दिनेश त्रिपाठी आफ्नो श्रोता आजको नेपाली बहसको समय सकिएको छ खेम बम बिदा हुन्छु नमस्कार।
7: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97141031429।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी आलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र आलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
6: नीलकण्ठ नगरपालिका 3 बिग बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
6: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिग बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
1: भिटामिन डी,
3: भिटामिन बी12,
1: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरन बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802 9851063802।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
0: लस्त है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरदिङ प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा
3: र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: री ध्वनिला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 री फोन सिन्जिम सेगो है रोमा।
1: धादिङको सिद्धलेखको गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
2: बाबा म चाँडै स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98617045454।
7: 98617045454।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98511088 र 98088878।
11: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भयो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9161002611 र 010520542

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: लस्तो है भेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520 5563।
6: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
7: बाबा बाबा म चाँडै स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
11: 9861705454।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाई?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिबा, प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राजपक्षको केन्द्रीय सदस्य छान्न मतदानमा ढिलाइ, उम्मेद्वारहरू मत माग्न व्यस्त, प्रधानमन्त्री शाह काठमाडौँ फर्की।
0: अधिकांश स्थानीय तहहरूले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै 64 पालिकाको बजेट समय अगावै सार्वजनिक।
1: गर्मी बढेपछि नेपालगंजमा थप 3 दिन विद्यालय बन्द, मनसून भित्रे पनि विस्तारण सुस्त हुँदा थप शास्ति।
0: ट्रम्पको इरान युद्ध नीति विरूद्ध अमेरिकी कंग्रेसको पहिलो हस्तक्षेप, युद्ध शुरू गर्न वा रोक्न स्वीकृति लिनुपर्ने।
1: र फिफा विश्वकप अन्तर्गत समूह चरणका निर्णायक खेलहरू आज रातिदेखि शुरू हुँदै नकआउट समीकरण रोमाञ्चक मोडमा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिलाओ। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सदस्यहरू छान्न मतदान ढिलो गरी हुने भएको छ। गैराती नै मनोनयन दर्ता भए पनि अहिलेसम्म उम्मेद्वारको प्रारम्भिक नामावली पनि सार्वजनिक नहुँदा मतदान थप धकेलिने भएको हो। बिहान 9 बजे नै मनोनयन दर्ता गराएकाहरूको नामावली प्रकाशन हुने भनिएको थियो। 900 जना केन्द्रीय सदस्यका लागि 400 जनाको मनोनयन दर्ता भएको बताइएको छ। उम्मेद्वारी दिएकाहरू मत माग्न व्यस्त छन्। रासोपाको पहिलो महाधिवेशन असार 7 गतेदेखि चितुवनमा जारी छ। हिजै सक्ने भनिएको महाधिवेशन विभिन्न प्राविधिक समस्याबाट ढिलाइ हुँदा लम्बिएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्र उम्मेद्वारी परेपछि उहाँलाई हिजै निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ। आज मतदान शुरू गरी निर्वाचित 900 जना मध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन दोस्रो चरणमा हुनेछ। मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गर्ने भनिएको छ। निर्वाचनमा 80 विद्युतीय उपकरणबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेद्वारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणहरूमा उनीहरूको नाम र तस्विर राखेर मतदान गराइनेछ। पहिलो चरण मतदान गर्ने लक्ष्यका साथ आफूहरू खटिरहेको जानकारी दिँदै वहाँले नमूना मतदानका निम्ति 5 उपकरण प्रयोग गरिने बताउनुभयो। विभिन्न क्लस्टरबाट पनि उम्मेद्वार कायम रहेकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ। मतदान पूरा भएपछि भने 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने प्रमुख केसीले बताउनुभयो। विदेशमा रहेकाहरूले मोबाइल एप मार्फत मतदान गरिरहेका छन्।
1: गर्मी पढेपछि नेपालगंजका विद्यालयहरू पुनः 3 दिनको लागि बन्द गरिएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिकाले विद्यालयहरू आजदेखि 3 दिन बिदा दिने निर्णय गरेको हो। आजदेखि 12 गते शुक्रबारसम्म 3 दिन विद्यालय बन्द रहने शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगंज उपमहानगरपालिकाले विद्यालयमा 3 दिन बिदा दिने निर्णय गरेको हो। यसअघि पनि अत्याधिक गर्मीका कारण नेपालगंज उपमहानगरपालिकाले जेठ 26 देखि 29 गतेसम्म 4 दिन विद्यालयमा बिदा दिएको थियो। मनसूनी प्रणाली नेपालभित्रै पनि पश्चिमतर्फ विकसित भई नसक्दा गर्मी थप बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराईका क्षेत्रका केही स्थानमा तापक्रम बढ़ने सम्भावना छ। आज कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका पूर्वी तराईका केही स्थानमा मनसूनी वायुको प्रभाव रहे पनि कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौँ फर्कनु भएको छ। चितवनको भरतपुरस्थित विमानस्थलबाट प्रधानमन्त्री शाह उहाँको परिवार सदस्यसहित आज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गर्नुभएको हो। रासोपा महाधिवेशनका लागि चितवन जानुभएका उहाँ मतदान नसकिँदै काठमाडौँ फर्किनु भएको, उहाँलाई रासोपा वरिष्ठ नेतामा मनोनित गर्ने तयारी छ। प्रतिनिधि टुंग्याउने लगायतका कारण महाधिवेशन केही दिन चल्ने भएपछि उहाँ काठमाडौँ फर्किनु भएको हो।
1: चालू आर्थिक वर्षको 11 महिनामा 25,55,96,16,000 बराबरका 10,845 विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारी साधनहरू आयात भएका हुन्। यो अवधिमा 5,65,00,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 विद्युतीय वाहन आयात भएका छन्। सोही अवधिमा 16,49,80,46,000 बराबरका 51 किलोवाटदेखि 100 किलोवाटका 6,357 विद्युतीय सवारी साधन भित्रिएका भन्सार विभागले जनाएको छ।
0: स्थानीय सरकारहरूले आज आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। असार 10 गते भित्र बजेट ल्याउनै पर्ने व्यवस्था अनुसार आज बजेट ल्याउन लागेका हुन्। कतिपय स्थानीय तहहरूले बजेट ल्याइसकेका छन्, बाँकीले आज सार्वजनिक गर्ने तयारी गरेका छन्। संविधान तह स्थानीय सरकार संचालन ऐन अनुसार हरेक स्थानीय तहले असार 10 गते भित्र बजेट गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने अनिवार्य कानूनी व्यवस्था छ। देशकै सबैभन्दा ठूलो स्थानीय तहको रूपमा रहेको काठमाडौँ महानगरपालिका सहित 64 स्थानीय तहहरूले समय सीमा अगावै बजेट पेश गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रविष्ट भएको तथ्याङ्क अनुसार कोशी प्रदेशका 5, मधेसका 19, बागमतीका 11, गण्डकी प्रदेशका 12, लुम्बिनी प्रदेशका 7, कर्णालीका 4 र सुदूरपश्चिम प्रदेशका 6 स्थानीय तहले असार 10 गते अगावै बजेट पेश गरेका छन्। असार मसान्तभित्र बजेट पारित नगरेमा साउन 1 गतेदेखि खर्च गर्न नपाउने बजेट होलिडेको अवस्था सिर्जना हुन्छ।

0: बचतकर्ता रहेको बताउनुभयो। साना बचतकर्ताले 1 लाखदेखि 5 लाख रूपियाँसम्म रकम जम्मा गरेका छन्। पछिल्लो समय महानगरले आएका उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया पनि शुरू गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य घटेको छ। सुन प्रति तोला 3600 घटेको छ भने चाँदी 105 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला 2,83,500 र चाँदीको मूल्य 4,485 रूपियाँ निर्धारण भएको छ। हिजो 1 तोला सुन 2,87,100 र 1 तोला चाँदी 4,590 रूपियाँमा खरिद बिक्री भएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी संसद कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरूद्धको युद्ध नीतिप्रति असहमति जनाउँदै सैन्य कार्यवाही रोक्न ऐतिहासिक कदम चालेको छ। संसदले पहिलो पटक वार पावर सम्बन्धी प्रस्ताव पारित गर्दै ट्रम्प प्रशासनलाई इरानसँगको युद्ध अन्त्य गर्न दबाव दिएको हो। रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटले केही
2: 2,87,100 र 1 तोला चाँदी 4,590 रूपियाँमा खरिद बिक्री भएको थियो।

0: सकेको थियो जसले ट्रम्पको युद्ध रणनीतिप्रति दुवै सदनबाट स्पष्ट असन्तुष्टि देखिएको छ। 50-48 मतसहित पारित भएको यो प्रस्ताव कंग्रेसका दुवै सदनबाट पारित भए पनि यो राष्ट्रपति ट्रम्प समक्ष हस्ताक्षरका लागि पठाइने छैन र यसले प्रत्यक्ष कानूनी हैसियत पनि नलिने भएकाले कार्यान्वयनको अनिवार्यतामा भने प्रश्न उठेको छ। विशेषज्ञहरूका अनुसार यो कदमले ट्रम्प प्रशासनमाथि इरानसँगको तनाव अन्त्य गर्न कूटनीतिक समाधान खोज्न अझ दबाव बढ़ाउने देखिएको छ। सन् 1973 युद्ध शक्ति प्रस्ताव पारित भएदेखि नै कंग्रेसका दुवै सदनले राष्ट्रपतिलाई सैन्य कार्यवाही अन्त्य गर्न निर्देशन दिने प्रस्तावलाई अनुमोदन गरेको यो पहिलो पटक हो।
1: र अब खेल समाचार। फिफा विश्वकप 2026 समूह चरण अन्तर्गत तेस्रो चरणका खेलहरू अन्तिम चरणमा पुगेसँगै नकआउट राउण्ड अफ 32 समीकरण रोमाञ्चक मोडमा पुगेको छ। आठोली सहभागी यस प्रतियोगिता यस ऐतिहासिक विश्वकपमा दुई खेलबाट स्पष्ट छ अंक जोड्दै सातवटा राष्ट्रले एक खेल अगावै नकआउट चरणमा स्थान पक्का गरेका छन्। साबेक विजेता अर्जेन्टिना र दुई आयोजक राष्ट्र अघिल्लो चरण प्रवेश गरिसकेका छन्। आयोजक देशहरू मेक्सिको र संयुक्त राज्य अमेरिका यूएसले लगातार दोस्रो जीत दर्ता गर्दै घरेलु मैदानमा अन्तिम 32 टिकट काटेका छन्। मेक्सिकोले समूह एमा र अमेरिकाले समूह डीमा दबदबा कायम राखे। साबिक विजेता अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीबाट उत्कृष्ट प्रदर्शन गर्दै समूह जेबाट नकआउट यात्रा तय गर्यो। फ्रान्स, जर्मनी, नर्वे र कोलम्बिया पनि लगातार दुई जीतसहित अघिल्लो चरण प्रवेश गर्ने टोली बनेका छन्। यस पटकको विस्तारित ढाँचा अनुसार प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट आठ टोली पनि नकआउट चरणमा पुग्ने प्रावधान छ। चार अंक जोड़ेका ब्राजिल, इंग्ल्याण्ड, पोर्चुगल, स्पेन, नेदरल्याण्ड्स र जापान जस्ता फुटबलका पावर हाउसहरू बलियो स्थितिमा रहे पनि गणितीय रूपमा ढुक्क हुन बाँकी छ। क्रोएसिया, बेल्जियम र दक्षिण अफ्रिका जस्ता टोलीहरूका लागि समूह चरणको अन्तिम खेल गर या मरको स्थितिमा पुगेको छ। लगातार दुई हार बिहोरेका हैटी, टर्की र ट्युनिसियाले भने समूह चरणको एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेका छन्। समूह चरणका अन्तिम तथा निर्णायक खेलहरू आज रातीदेखि शुरू हुँदैछन्। खेलमा हुन सक्ने सम्भावित मिलो मतो र दाउपेच रोक्न फिफाको नियम अनुसार एउटै समूहका अन्तिम दुई खेलहरू एकै समयमा खेलाइनेछ। तेस्रो स्थानमा रहने टोलीहरूका लागि गोलअन्तर निर्णायक बन्ने हुँदा आगामी खेलहरू झन प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपतिको केन्द्रीय सदस्य छान्न मतदानमा ढिलाइ, उम्मेद्वारहरू मत माग्न व्यस्त, प्रधानमन्त्री शाह काठमाडौँ फर्किए।
0: अधिकांश स्थानीय तहहरूले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै 64 पालिकाको बजेट समय अगावै सार्वजनिक।
1: गर्मी बढ़ेपछि नेपालगंजमा थप 3 दिन विद्यालय बन्द, मनसून भित्रे पनि विस्तार सुस्त हुँदा थप शास्ति।
0: ट्रम्पको इरान युद्ध नीति विरूद्ध अमेरिकी कंग्रेसको पहिलो हस्तक्षेप, युद्ध शुरू गर्न वा रोक्न स्वीकृति लिनुपर्ने।
1: र फिफा विश्वकप अन्तर्गत समूह चरणका निर्णायक खेलहरू आज रातीदेखि शुरू हुँदै नकआउट समीकरण रोमाञ्चक मोडमा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी,
7: पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान बाट सेवा दिदै आइरहेको ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोल संपर्क फोन नंबर 01052 470

0: 9551187882 गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम 24 इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम 24 इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 9860-2458-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9832-33-54
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
3: बाबा म त आज स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
7: 9861-7045-47
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाढी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
4: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
3: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
4: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
3: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
4: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।
5: ओहो, होइन, के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
6: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
5: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल, धादिङ देशीमा।
6: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
5: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
5: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल स्टिल यूपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस् प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98340-57-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला, साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छे बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98-510-63-802, 98-510-63-802।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
6: भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने।

0: सम्पर्क गर्न होला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादी अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843047437।
2: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्मी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 9851-87882, गोल्छे बजारको लागि 010-4016 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: धादिङको सिद्धलेखको गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी 12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
8: बाबा बाबा म टाढो स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला,
12: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
7: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छगर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
12: 9861705544।
13: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टम को लागि कहाँ सम्पर्क गर्ने होला?
14: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
12: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
14: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
12: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
12: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्ने छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचाँदी पसल कहाँ होला?
14: ल स्टुडियो हरि आर्ट सुनचाँदी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
12: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
14: स्टुडियो हरि आर्ट सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 0105203314 र 9860571263।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रुई पुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै नखर माउली आउली, तिमी सुत्ने खाट काटेर चुरी स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका केटीहरूले के को घरबार धान्छ, कुचो समाउने हात त कोहीको टुप्पी तान्छ।
0: ए नगर

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको
5: हत्तेरिका मेरो भाइ विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गाह जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो
6: होइन के भन्नुहुन्छ दाई भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त
5: ल यता सुन भाइ भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि
6: ए हो र दाई आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर बरु सम्पर्क नम्बर चाहिँ भन्नु त
5: ल टिबा प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93-270 9851-93-270 ए पक्नुहोस् त हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ
2: ओहो हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
6: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
0: रोमन मोबाइल घड़ी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्ड का मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: होइन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861975447।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 मा सम्पर्क गर्नुहोस्।

0: नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843057437।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मुटु दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16।
7: र 920 बजारको लागि 9851209590 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
14: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
7: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छे बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
5: निलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, निलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
9: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
8: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन सेवा,
8: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
9: बाल रोग सम्बन्धी सेवा,
8: स्त्री रोग सम्बन्धी सेवा,
9: मुटुको इको र भिडियो एक्सरे सेवा,
8: ल्याब टेस्ट,
9: भिटामिन डी,
8: भिटामिन बी12,
9: आइरन प्रोफाइल
8: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
9: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
8: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
9: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर
3: 01052 2083 र 01052 563।
9: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
10: बाबा बाबा म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नु भयो छोराछोरी दुवै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहिए मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ काहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडीज झोला पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथै प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथै पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
13: 98167045 47।
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहाइन्ड 97.6 मेगाहर्ज।
2: रेबिज विरूद्धको खोपको अभाव नभएको स्वास्थ्य मन्त्रालयको दावी, पर्याप्त मात्रामा नभए पनि आकस्मिक उपचारका लागि नरोकिएको जिकिर, टेण्डर गरेर खोप ल्याउने प्रक्रिया शुरू। र सपा महाधिवेशनको मतदानमा ढिलाइ, अझै 2-3 घण्टा लाग्ने, महाधिवेशन अवधि लम्बिने निश्चित, क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले 77 जिल्लामा खटायो प्रतिनिधि। टेम्पो भीरबाट खसालेको घटनामा पीड़ित धनादेवीलाई 5 लाख रूपियाँ क्षतिपूर्ति, वन कर्मचारी धरौटीमा छुटे, विदेशी पर्यटक मध्ये करिब 60% नेपालका संरक्षित क्षेत्र घुम्ने गरेको सरकारी आंकड़ा सार्वजनिक। 125 अर्ब डलरको सामान बोकेका 1200 भन्दा बढ़ी जहाज हर्मुजमा अलपत्र, ढुवानी यातायात विस्तारै सहज भएको दावी, भारतीय दूतावासद्वारा सुरक्षा चिन्ताका कारण इरानको यात्रा नगर्न चेतावनी जारी। र उज्बेकिस्तानमाथि शानदार जीत निकालेपछि पोर्चुगीज सुपर स्टार रोनाल्डो उत्साहित, विश्वकपमा मेस्सीसँग भिडन्त भए अद्भुत हुने प्रतिक्रिया, ब्राजिलका स्टार फुटबलर नेमार भोलि बिहान स्कटल्याण्ड विरूद्ध हुने खेलमा मैदानमा उत्रने।

0: अथा वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याश ब्याक सजिलो 0% इएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेल सँगै भरोसा सँगै
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामसाहा पथ काठमाडौँ

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबर सुरु गरौं रेबिज विरूद्धको खोपको अभाव छैन स्वास्थ्य मन्त्रालय सम्बन्धी खबरबाट। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज विरूद्धको खोपको अभाव नभएको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले रेबिज विरूद्धको खोप अभाव नभएको बताउनुभयो। उहाँले सरकारसँग पर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालमा रहेको बताउनु भएको छ। हामीसँगै धेरै मात्रामा खोप छैन, बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप छ, उहाँले भन्नुभयो। चाँडै नै टेण्डर प्रक्रियाबाट खोप आउँदैछ। मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले नयाँ 5,000 भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी गराउनुभयो। गत चैत्र जेठमा 3 पटक टेण्डर आह्वान गरेर नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया शुरू गरिएको उहाँले बताउनुभयो। कुकुर, बिरालो र बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउनुपर्छ। उहाँका अनुसार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 2-3 दिनभित्र 4,500 भाइल खोप उपलब्ध गराउने बताउनुभयो। केही समय अघि मात्र आकस्मिक उपचारका लागि डब्ल्यूएचओले 5,000 भाइल खोप उपलब्ध गराएको थियो। शुक्रबार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले अस्पतालमा आउने बिरामीलाई रेबिज विरूद्धको खोप लगाइरहेको बताउनुभयो। अस्पतालमा रेबिज विरूद्धको खोप लगाउन आउने सबै बिरामीलाई खोप लगाइरहेका छौं, उहाँले भन्नुभयो। हाम्रो अस्पतालमा रेबिज विरूद्धको खोपको अभाव छैन। उहाँका अनुसार अस्पतालमा दैनिक 180 जना रेबिज विरूद्धको खोप लगाउन आउने गर्छन्। अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समीर कुमार अधिकारीले यही आर्थिक वर्षमा मात्रै 55,759 जना बिरामीलाई रेबिज विरूद्धको खोप लगाइएको जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो महाधिवेशनको मतदानमा ढिलाइ भइरहेको छ। मतदानका लागि अझै केही घण्टा लाग्ने बताइएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्यका उम्मेद्वारको नामावली तयारीसँगै अन्य प्रक्रिया पूरा गर्न 3 घण्टा लाग्ने भएको हो। पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बोर्ला कोटीले पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन प्रक्रिया शुरू हुन केही समय लाग्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, केन्द्रीय सदस्यको उम्मेद्वारी अध्ययन, दावी विरोध, विद्युतीय मतदान उपकरण मा उम्मेद्वारको नामावली प्रविष्ट गर्ने लगायत काम बाँकी रहेकाले 2-3 घण्टा लाग्न सक्छ। उहाँले केन्द्रीय सदस्यमा 370 जनाको उम्मेद्वारी परेको जानकारी दिनुभएको छ। प्रतिनिधिको समस्या समाधानका लागि अहिले 3 वटा हेल्प डेस्क बनाएर काम गर्न शुरू गरिएको छ र खाना खान प्रयोग भइरहेको हल पछाडि 3 वटा डेस्क बनाएर काम भइरहेको हो। नेपाली कांग्रेसले सदस्यता नयाँ वितरणका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो। जिल्लामा खटाइएका प्रतिनिधिलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्मा दिइएको छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो। तोकिएका केन्द्रीय प्रतिनिधिहरूलाई असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा बीरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ। बीरबाट टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पो भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्ति बापतको रकम दिएपछि विवाद टुंगिएको हो। धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सब डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फुलारा पनि थुनामुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई 7,000 धरौटीमा छाडेको हो। धामी टेम्पोको क्षतिपूर्ति र अतिक्रमण हटाउने अभियानका क्रममा वन कार्यालयले भत्काइएको घर बनाइदिनुपर्ने भन्दै प्रहरी र स्थानीय प्रशासन धाई रहनु भएको थियो। वनका कर्मचारीले उहाँलाई क्षतिपूर्ति बापत भन्दै 5,00,000 रूपियाँ दिएपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा उहाँहरू बीचको विवाद टुंगिएको हो। वन कर्मचारीले भीरमा फालेको सुपप्र 01001H3180 नम्बरको टेम्पो भने गरिमा विकास बैंकको नाममा रहेको पाइएको छ। कुल विदेशी पर्यटक मध्ये करिब 60% नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकड़ा बाहिरिएको छ। नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन्। आर्थिक वर्ष 2081-82 स्वदेशी र विदेशी गरी 10,97,836 पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार सार्क मुलुक र अन्य विदेशीको संख्या 5,11,762 र नेपाली 5,86,074 पर्यटक रहेका छन्। नेपाल उद्योग परिसंघले आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। परिसंघको तर्फबाट अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभएको हो। परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधि भने लामो समयदेखि लय विमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।

0: 5000 मा तीस हो वर्ष भरि रिचार्ज गर्नु हो र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिना देखि एक वर्ष सम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नु
1: हो। खुशीको कनेक्सन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। स्ट्रेट अफ हर्मुज जलमार्ग बन्द हुँदा 1200 भन्दा बढ़ी मालवाहक जहाजहरू 125 अर्ब अमेरिकी डलरको सामान सहित सो क्षेत्रमा फँसेको बेलायती फाइनान्सियल टाइम्स एफटीले बुधबार बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्वपूर्ण जलमार्गको बन्दले बीमा कम्पनीका लागि जाँच अब विदेशका खबर। स्ट्रेट अफ हर्मुज जलमार्ग बन्द हुँदा 1200 भन्दा बढ़ी मालवाहक जहाजहरू 125 अर्ब अमेरिकी डलर

0: विश्वकपको दोस्रो खेलमा दुई गोल सहित खाता खोलेका उनले उत्कृष्ट प्रदर्शन पनि गरे। लगातार छैठौं विश्वकपमा गोलको रेकर्ड बनाएका उनी म्यान अफ द म्याच पनि भए। समूह केमा कंगो डीआरसँगको बराबरी खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेका 41 वर्षीय रोनाल्डोले उज्बेकिस्तान विरूद्ध खेलको छैठौं मिनटमै गोल गरेका छन्। रोनाल्डोको दुई गोल सँगै उनी पुरूष विश्वकपको इतिहासमा 6 विश्वकपमा गोल गर्ने पहिलो खेलाड़ी बनेका छन्। उज्बेकिस्तानका अब्दु बोहित नेमा टोभले आत्मघाती गोल गर्न पुगे। खेलको अन्त्यतिर राफाएल लियोको गोलसँगै पर्चुगलले 5-0 सहज जीत दर्ता गर्यो। पर्चुगलका कप्तान रोनाल्डोले पोस्ट म्याच सम्वादका क्रममा समकालीन विश्व फुटबलका अर्का सुपरस्टार लियोनेल मेस्सीबारे रोचक कुरा बोलेका छन्। विश्वकपको नकआउट चरणमा लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनासँग भेट हुन सक्ने सम्भावनालाई उनले पत्रकारमाझ अद्भुत भनेका छन्। यता फिफा विश्वकप 2026 अन्तर्गत समूह केको खेलमा कंगोलाई 1-0 पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको छ। यस्तै विश्वकप अन्तर्गत समूह बीको विजेता बन्नका लागि सह आयोजक क्यानाडा र स्विजरल्याण्ड आज राति आमने सामने हुँदैछन्। दुवै टोलीको समान 4 अंक छ। अर्को चोटका कारण शुरूवाती दुई खेल गुमाएका ब्राजिलका स्टार फुटबलर नेमार जुनियर मैदानमा फर्किन तयार छन्। उनी भोलि बिहान 4:15 स्कटल्याण्ड विरूद्ध हुने खेलमा मैदान उत्रने तयारी गरेका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। रेबिज विरूद्धको खोपको अभाव नभएको स्वास्थ्य मन्त्रालयको दावी। पर्याप्त मात्रामा नभए पनि आकस्मिक उपचारका लागि नरोकिएको जिकिर, टेण्डर गरेर खोप ल्याउने प्रक्रिया शुरू। राजसभा महाधिवेशनको मतदानमा ढिलाइ, अझै केही घण्टा लाग्ने। महाधिवेशन अवधि लम्बिने निश्चित। क्रियाशील सदस्यता वितरणका लागि कंग्रेसले 77 जिल्लामा खटायो प्रतिनिधि। टेम्पो भीरबाट खसालेको घटनामा पीड़ित धनादेवीलाई 5 लाख क्षतिपूर्ति। वन कर्मचारी धरोटीमा छुटे। विदेशी पर्यटक मध्ये करिब 60% नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा सार्वजनिक। 125 अर्ब डलरको सामान बोकेका 1200 भन्दा बढ़ी जहाज हर्मुजमा अलपत्र। ढुवानी आयात विस्तारै सहज भएको दावी। भारतीय दूतावासद्वारा सुरक्षा चिन्ताका कारण इरानको यात्रा नगर्न चेतावनी जारी। र उज्बेकिस्तानमाथि शानदार जित निकालेपछि पोर्चुगिज सुपरस्टार रोनाल्डो उत्साहित। विश्वकपमा मेस्सीसँग भिडन्त भए अद्भुत हुने प्रतिक्रिया। ब्राजिलका स्टार फुटबलर नेमार भोलि बिहान स्कटल्याण्ड विरूद्ध हुने खेलमा मैदान उत्रने। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।
1: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
2: है मेज्यू। म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
2: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट

0: दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनु कस्ता साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: बाबा बाबा, म त स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861705454।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल, जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्न न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93-93 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437।
5: आजभोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
6: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
6: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
6: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
6: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
8: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
6: पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
5: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
6: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 0152-36-45 र सम्पर्क मोबाइल नम्बर 9851-74-102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
5: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोक बाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54
7: 9861-7045-47।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
9: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइब। सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: कपाल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि बजारमा, अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रकिशोर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
6: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्किशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्किशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7045-47।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
11: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0057-437 र 010-590-0093 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
4: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: घर त बल्ल बल्ल बनाइदिए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
7: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिनँ म
5: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-097-437 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-057-437।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: kapıları kendi bak. Hem videoda acı gördü, like, share ve subscribe gördü.
1: Oh, Medyu, namaskar hai.
2: Namaskar, namaskar, Medyu, namaskar.
1: La, badai chai, bhegaan lagnu bhaye cha.
2: La, dhanyabad, dhanyabad, Medyu. Ani, badai le matrai ta pugdain hai, Medyu. Janta gaera chham, chami nachnu pani parcha ke.
1: Hai, Medyu, ma ta bihe ma aaudina hola.
2: La, Medyu, mero bihe ma kina na aaune ni?
1: Kina aaune ni, Medyu? Tading ma euta ramro daura sural silaune thaun ta chaina. Ke bihe ma aaune ra khai?
2: Le, Medyu, tyasto ni kura huncha ta. Dharing Beshi Beach Bazar ma hamro kapda ghar khulisakyo ni. Maile pani Dulakot ti bata silako ho ni. Tyaha ta shorting shooting, daura surwal, school college ko dress sabai paincha. Tyahi kinne, tyahi silaune. Kehi chintai chaina ni.
1: Lau na, ho ra? Ani thyakai kaha ho ni?
2: La sunnos, Nilgandha Nagarpalika, wada number 3 Beach Bazar ko color lab sangai. महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।

0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङघाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङघाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानो होला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
5: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
6: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860258443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
2: भिटामिन डी,
3: भिटामिन B12,
2: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, अघिल्लो अध्ययनमा हामीले ख्रिस्टमा पाइने स्वतन्त्रताको बारेमा सिक्यौं। आजको अध्ययनले चाहिँ त्यो स्वतन्त्रतालाई कसरी जीवनमा जिउने भन्ने कुरा सिकाउँछ जस्तो मलाई लाग्छ।
3: आजको अध्ययन अत्यन्त व्यावहारिक र आत्मिक रूपमा गहिरो छ। आज हामी दुईवटा जीवनशैलीको भिन्नता देख्नेछौ, पवित्र आत्मामा हिँड्ने जीवन र शरीर अर्थात पापमय स्वभावमा हिँड्ने जीवन। परमेश्वरले हामीलाई यस संसारको पापबाट स्वतन्त्रता दिनुभएको छ। हामी अब पापका दास होइनौ, ख्रिष्टको रगतद्वारा हामीलाई छुटकारा दिएको छ।
2: भनेपछि दाई, यसको अर्थ के अब विश्वासीको जीवनमा भित्रै संघर्ष हुन्छ भन्ने कुरा तपाईँ बताउँदै हुनुहुन्छ।
3: भाइ, आजको वचनले स्पष्ट रूपमा भन्दछ, आत्मा शरीरको विरूद्धमा छ र शरीर आत्माको विरूद्धमा। हामी भित्र एउटा युद्ध चलिरहेको हुन्छ। एकातिर परमेश्वरतर्फ डोर्याउने पवित्र आत्मा, अर्कोतिर संसार र पापतर्फ तान्ने शरीरको स्वभाव।
2: त्यसो भए क्रिस्चियन जीवन भनेको केवल चर्च जाने वा धार्मिक देखिने कुरा होइन रहेछ नि त?
3: पक्कै पनि होइन भाइ। क्रिस्चियन जीवन भनेको दैनिक रूपमा पवित्र आत्माद्वारा डोर्याइने जीवन हो। आज धेरै मानिसहरूले म विश्वास गर्छु त भन्छन्, तर जीवनमा आत्माको फल देखिँदैन। तर साँचो उद्धार केवल मुखको स्वीकारमा मात्र होइन, जीवनको परिवर्तनमा पनि देखिनुपर्छ।
2: साँच्चै नै दाई, आजको अध्ययनले हाम्रो भित्री अवस्थालाई हेर्न बाध्य बनाउँछ जस्तो छ।
3: त्यसैले आदरणीय श्रोताहरू, आजको वचनले हाम्रो हृदयलाई जाँच्नेछ। हामी केवल स्वतन्त्र भएको घोषणा गर्ने होइन, पवित्र आत्मामा हिँड्ने जीवन जिउने मानिस बनौं। त्यसैले आउनुहोस् हामीहरू आफ्नो हृदयलाई खुल्ला राख्दै आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: मित्र, प्रभु येशु ख्रिष्टको मधुर नाममा तपाईँ सबैलाई मेरो जयमसी साथै नमस्कार छ। आज पनि तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु तपाईँ सबै परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। मित्र, आज हामी बाइबल अध्ययन गलाती 5:16 देखि 21 देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ विश्वासद्वारा उद्धार र आत्माद्वारा चल्ने कामले आत्माको फल फलाउँछ। यहाँ पाउल शारीरिक अभिलाषामा जिउनु आत्मामा चल्नुसँग तुलना गर्न गइरहेका छन्। अर्को शब्दमा यहाँ पाउल शारीरिक अभिलाषमा जिउने काम र आत्मामा चल्ने कामसँग तुलना गर्न गइरहेका छन् र एक आपसमा विपरीत कुराहरू देखाउनेछन्। यो पूरै भागले विशेष शिक्षा दिन्छ। जबकि हामी यो महत्वपूर्ण भागमा प्रवेश गर्दा म केही मुख्य बुँदाहरू दोहोर्याउन चाहन्छु र हामीले के सिकेका थियौं त्यससँग मिलाउन चाहन्छु। यस भागमा मुख्य विषय आत्माद्वारा शुद्धिकरण हो। पावलले हामीलाई भनेका छन् कि स्वतन्त्रता साथ ख्रिष्टले हामीलाई निर्बन्ध तुल्याउनुभयो, त्यसकारण डरो भएर खड़ा हौ। 5:1 केबाट ख्रिष्टले हामीलाई स्वतन्त्र बनाउनुभयो, निर्बन्ध बनाउनुभयो? पाउलले पहिल्यै धेरै कुरा यस पत्रमा उल्लेख गरिसकेका छन्। एक अध्यायको चार पदमा भन्छन् कि ख्रीष्टले हामीलाई वर्तमान दुष्ट संसारबाट छुटकारा दिनुभएको छ, स्वतन्त्र गर्नुभएको छ। यसको मतलब हो हामीले यसको सेवा गर्नु हुँदैन र पर्दैन। त्यसपछि दुई अध्यायको बीस पदमा पावल भन्छन्, तै पनि म जिउँछु, त्यसो भए तापनि म त होइन, तपाई र म आफ्नै प्रयत्नद्वारा मसीह जीवन विश्वासी जीवन जिउन सक्दैनौ, तर ख्रीष्ट हामीमा यो जिउन सक्नुहुन्छ। कस्तो महान स्वतन्त्रता! अनि तीन अध्यायको तेह्र पदले हामीलाई यो भन्छ कि हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर ख्रीष्टले छुटाउनु भयो, हामीलाई व्यवस्थाको दण्डबाट र व्यवस्थाको दोषबाट निन्दाबाट छुटकारा दिनुभएको छ, निर्बन्ध गर्नुभएको छ, स्वतन्त्र दिनुभएको छ। वास्तवमा हामी व्यवस्थाबाट नै छुटकारा पाएका छौं, स्वतन्त्र पाएका छौं। अनि गलाती चार अध्याय चार र पाँच पदमा भन्छन्, तर जब तोकिएको समय आयो परमेश्वरले आफ्नो पुत्रलाई स्त्रीबाट व्यवस्थाको अधीनमा जन्मेको भएर व्यवस्थाको अधीनमा रहनेहरूलाई उहाँले मोल तिरेर छुटाउन हामीले धर्मपुत्रको अधिकार पाउनलाई पठाउनुभयो। यहाँ मित्र पाउल शारीरिक अभिलाषमा जिउनु र आत्मामा चल्नु बीच भिन्नता देखाउन गइरहेका छन्। यहाँ उसका आदेशहरू छन्, गलाती पाँच अध्याय सोह्र पदमा भन्छन्, तर म भन्दछु आत्माको भरमा हिँड र तिमीहरूले शरीरको लालसामा कुनै किसिमले पूरा गर्नुपर्ने छैन। मित्र, यो पदले ख्रिस्टियन जीवन यापनको सिद्धान्तको बारेमा बताउँछ कि कस्तो किसिमको जीवन व्यतीत गर्नुपर्छ ख्रिस्टियनहरूले। आत्माको भरमा हिँड, हिँडको ग्रीक शब्द पेरिपेटियो हो, जुनको मतलब सिर्फ तलमाथि हेर्नु। यो ग्रीक शब्द एथेन्स ग्रीसमा भएको दर्शनशास्त्रको स्कूलमा पाठशालामा प्रयोग गरिन्थे, जुनमा संस्थापकले स्कूलमा पढाउँदा खेरि तलमाथि हिँडेर सिकाउँथ्यो। हाम्रो निम्ति सिद्धान्त चाहिँ आत्माद्वारा हिँड्नु हो, भन्छन् आत्माको भरमा हिँड, आफ्नो ज्ञानको भरमा होइन, आफ्नो बुद्धिको भरमा होइन, आफ्नो परम्पराको भरमा होइन, आफ्नो संस्कारको भरमा होइन, तर आत्माको भरमा हिँड। यदि हामी यो गर्छौं भने, यदि हामी आत्माको भरमा हिँड्छौं भने, तब के त त्यसको नतिजा के हुनेछ भन्दा हामी शारीरिक अभिलाषमा पूरा गर्नुपर्ने छैन। लालसा शब्द हाम्रो आजको रिवाजमा एक नराम्रो संकेत दिन्छ, जुन ग्रीक शब्दमा छैन। शारीरिक अभिलाषाले शरीरको इच्छाहरूलाई दर्शाउँछ, जुनमा धेरै जसो चाहिँ अनैतिक दुराचारी होइनन् तर निश्चय नै शरीरको हुन्, जस्तो संगीत, आर्ट, लोभ, लालच र अरू अनावश्यक कार्यहरू। त्यहाँ धेरै कुरा छन् जुन तिनीहरू आफैमा दुराचारी हुँदैनन् तर तिनीहरू आत्मिकी कुराहरूको स्थान लिन्छन्। कोही ख्रिस्टियनहरू विश्वासीहरू शौकमा हबीमा बाधिन्छन् जसले तिनीहरूलाई परमेश्वरको वचनबाट अलग राख्दछ, टाढा गराउँदछ। धेरै मसीहरू विश्वासीहरू धेरै समय सानो बदमाश बक्सलाई आराधना गर्नमा बिताउँछन् जुन बदमाश सानो बक्स चाहिँ टीभी हो, टीभी टेलिभिजन। मलाई गलत नसम्झनुहोस्, म टीभी हेर्छु, मेरो घरमा टीभी छ, म त्यसको त्यस्तो व्यवस्था अन्तर्गत त्यस्तो व्यवस्था मुनि छुइन जो कि म टीभी टेलिभिजन देख्न सक्दिन भन्छन्। अहा, म त्यस्तो व्यवस्था मुनि छुइन। त्यहाँ केही कार्यक्रमहरू छन् जुन अति नै आनन्दित र ज्ञानवर्धक छन्, तर टीभी देख्ने टेलिभिजन देख्ने अभिलाषा शरीरको हो। यदि यसले तपाईंलाई त्यस आत्मिकी छुरादेखि त्यस आत्मिकी कुरादेखि टाढा पुर्याउँछ भने यो गलत हो। यदि यस टीभीले तपाईंलाई परमेश्वरको वचन अध्ययनदेखि परमेश्वरसँग प्रार्थना गर्नदेखि अलग गराउँछ भने त्यो गलत हो भन्छन्। तर म भन्दछु, आत्माको भरमा हिँड र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नुपर्ने छैन। अनि सत्र पदमा हामी देख्छौ, किनभने शरीरले आत्माको विरूद्धमा लालसा गर्दछ र आत्माले शरीरको विरूद्धमा, किनकि तिमीहरूले इच्छा गरेका कुराहरू गर्न नपाओस् भनेर यिनीहरू एकको विरूद्ध अर्को हुन्छन्। मित्र, यस पदको अनुवादले यसको अर्थ बुझ्नमा सहयोग पुर्याउनेछ। शरीरले आत्माको विरूद्ध लडाई गर्दछ र आत्माले शरीरको विरूद्धमा, किनकि तिनीहरूले इच्छा गरेका कुराहरू गर्न नपाओस् भनेर आपसमा यिनीहरू एक अर्काको विरूद्धमा हुन्छ। त्यसको मतलब हो, पुरानो स्वभाव त्यो गर्न चाहन्छ। अर्को शब्दमा, पुरानो स्वभाव त्यस्तो काम गर्न चाहन्छ जुन गलत छ, जुनले परमेश्वरको महिमा गर्दैन, अनि नयाँ स्वभावले त्यो गर्न चाहन्छ जुनले परमेश्वरलाई महिमा गर्दछ। अर्को शब्दमा, त्यसले असल गर्न चाहन्छ। यसरी यो हेर्न एकदम महत्वपूर्ण छ, शरीर आत्माको विरूद्धमा अभिलाषा गर्दछ र आत्माले शरीरको विरूद्धमा। एक विश्वासीमा नयाँ स्वभाव छ जुन मैले अहिले भर्खरै भने, त्यो हाम्रो परमेश्वरले निकोदेमसलाई भन्नुभयो जब उहाँले यो भन्नुभयो, देहबाट जन्मेको देह हो, शरीरबाट जन्मेको शरीर हो, औ आत्माबाट जन्मेको आत्मा हो, युहना 3:6 पदमा भन्नुभयो। विश्वासीमा अझसम्म पुरानो स्वभाव छ र यस जीवनबाट त्यो निकल्न चाहँदैन र निक्लँदैन जबसम्म तपाईं र म यो संसारमा हुन्छौ र हाम्रो शरीरले एक दिन महिमित रूपमा नयाँ महिमित शरीरको रूप धारण लिँदैन। अनि मित्र, पुरानो स्वभावबाट छुटकारा पाउन सक्छौ भन्ने विचार भयंकर भूल हो। युहन्ना भन्छन्, यदि हामीमा पाप छैन भनी हामी भन्छौ भने त हामीले आफैलाई धोका दिन्छौं र हामीमा सत्य हुँदैन। पहिलो युहन्ना एक अध्यायको आठ पदमा भन्छन्, मेरो मित्र, यदि तपाईमा सत्य छैन भने तपाई एक झूठ हुनुपर्छ र झूठ हुनुहुन्छ। त्यसले एक व्यक्तिलाई झूठको पूर्ण स्थानमा राख्छ। हामीसँग दुई स्वभाव छन्, नयाँ र पुरानो। त्यो नै पावलले रोमीको अन्तिम भागमा वर्णन गर्छन्। ऊ आफैले दुई स्वभावको गडबडीको अनुभव गरे र यो धेरै विश्वासीहरूले अनुभव गर्दै आइरहेका छन्। शरीर आत्माको विरूद्धमा लड़ाई गर्दछ र आत्मा शरीरको विरूद्धमा लड़ाई गर्दछ। अर्को शब्दमा शरीरले त्यो कुरा गर्न चाहन्छ, त्यस्तो काम गर्न चाहन्छ जुनले परमेश्वरको महिमा गर्दैन, तर नयाँ स्वभावले त्यो काम गर्न चाहन्छ जुनले परमेश्वरको महिमा गर्दछ। यसरी यी दुई स्वभाव बीच सधैं संघर्ष भइरहन्छ। त्यसकारण त्यो कुरा गर्न हामी सक्दैनौ जो हामी। अर्को शब्दमा शरीरले त्यो कुरा गर्न चाहन्छ, त्यस्तो काम गर्न चाहन्छ जुनले परमेश्वरको महिमा गर्दैन,

स्वभाव परमेश्वरबाट मलाई भटकाउन खोज्दछ। के तपाईसँग यो अनुभव छ? मसँग नयाँ स्वभाव पनि छ, जुन उहाँको स्तुति गर्न, आराधना गर्न, प्रशंसा गर्न उन्मुख हुन्छ। अनि त्यहाँ समय हुन्छन् जब म एक्लै हिँडिरहेको वा यात्रा गरिरहेको हुन्छु, म उहाँको सामने यसरी पुकार गर्छु, हे परमेश्वर, तपाईँ कति महान हुनुहुन्छ, म तपाईँलाई प्रेम गर्छु र तपाईँको आराधना गर्छु। यो मेरो नयाँ स्वभावको अनुभव हो। मेरो पुरानो स्वभाव कहिले परमेश्वरलाई प्रशंसा गरेको वा प्रेम गरेको चाहँदैन। मित्र, प्रत्येक विश्वासीसँग पुरानो र नयाँ स्वभाव छ। त्यहाँ त्यस्ता मानिसहरू छन् जो भन्छन्, म भन्न सक्दिन कि म आत्मामा चलिरहेको छु वा छैन। आफैलाई यसको बारेमा अन्जान नबनाउनुहोस्, अज्ञानी नबनाउनुहोस्। तपाई जान्न सक्नुहुन्छ, जान्नुहुन्छ। पाउलले यसको यहाँ सूचित गरेका छन्। त्यसकारण तपाई यसलाई चुकाउन सक्नुहुन्न भन्छन्, किनभने शरीरले आत्माको विरूद्धमा लालसा गर्दछ र आत्माले शरीरको विरूद्धमा, किनकि तिमीहरूले इच्छा गरेका कुराहरू गर्न नपाओस् भनेर यिनीहरू एकको विरूद्ध अर्का हुन्छन्। अनि अठार पदमा भन्छन्, तर आत्माले डोराएका हो भने त तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ, तर आत्माले डोराएका हो भने त तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ। परमेश्वरको पवित्र आत्माले हामीलाई उच्च स्तरमा ल्याउँदछ, राख्दछ। पाउल अब शारीरिक कार्यहरू के हुन् त्यसको स्पष्ट गर्दछन्। ध्यान लगाएर सुन्नुहोला कि ती शारीरिक कार्यहरू के हुन्। पद 19 21 भन्छन्, शरीरका कामहरू प्रत्यक्ष छन्, जो यिनै हुन्, व्याविचार, अपवित्रता, लुच्याई, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झै झगडा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डाहा, मतवालीपन, भोजको मोज मजा र यस्तै अरू, जसका विषयमा मैले पहिले पनि तिमीहरूलाई जनाउ दिएको छु र अगाडिदेखि जनाउ दिएकै हुँ। जसले यस्ता कामहरू गर्दछन् परमेश्वरको राज्यमा हकवाला हुने छैनन्। एकपल्ट म यो खण्डलाई पढिदिन्छु। शरीरका कामहरू प्रत्यक्ष छन्, जो यिनै हुन्, व्याविचार, अपवित्रता, लुच्याई, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झै झगडा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डा, मतवालीपन, भोजको मोज मजा र यस्तै अरू, जसका विषयमा मैले पहिले पनि तिमीहरूलाई जनाउ दिएको छु र अगाडिदेखि जनाउ दिएकै हुँ। अनि जसले यस्ता कामहरू गर्दछन् परमेश्वरको राज्यका हकवाला हुने छैनन्। मित्र, यो भयंकर कुरा छ। ध्यान दिनुहोस्, पाउल यहाँ शारीरिक कामहरूको लिस्टको उल्लेख गर्दा अन्त्यमा यो कथन यस्तै अरू प्रयोग गर्छन्। यसको मतलब कि त्यहाँ अरू पनि धेरै शारीरिक पापहरू रहेछन् जुन उनले उल्लेख गर्न सक्थे।

0: अनि 21 पदको अन्तिम खण्डमा भन्छन्, ध्यान लगाएर सुन्नुहोस्, जजसले यस्ता कामहरू गर्दछन्, जजसले यस्ता कामहरू गर्दछन् परमेश्वरको राज्यको हकवाला हुन सक्दैनन्। जसले गर्छन् यो कथनले अविच्छिन्न यानि लगातार निरन्तर क्रियाको दर्शाउँछ। हाम्रो परमेश्वरले उडौ पुत्रको उदाहरण दिनुभयो, जो सुँगुरको खोरमा गए जानु परेको थियो, तर त्यहाँ सधैँको निम्ति निरन्तर रूपमा बसेनन्। मित्र, सिर्फ सुँगुरको खोरमा सुँगुर मात्र सधैँको लागि बस्दछ। यदि पुत्र त्यहाँ बस्दछ भने उहाँ अति दुखी हुनुहुन्छ। जबसम्म पुत्र त्यहाँबाट बाहिर निक्लदैन, अर्को शब्दमा यदि तपाई र म परमेश्वरको पुत्र हौं भने पाप रूपी सुँगुरको खोरमा जान सक्छौ या पुग्न सक्छौ, तर हामी सधैँको निम्ति त्यही रहन चाहदैनौ, मन पराउँदैनौ, कारण हामी परमेश्वरको सन्तान हौ, परमेश्वरको पुत्र हौ, र परमेश्वरलाई सम्झेर हामी त्यहाँबाट फर्केर उहाँ कहाँ आउँछौ पश्चापी हृदय लिएर, जसरी त्यो उडौ पुत्रले गरेथे। उसले आफ्नो जीवनमा ठूलो भूल पाप गरे र ओ आफ्नो पिताबाट टाढा भएर गए, तर अन्तिममा तिनी दुःखमा परे र सुँगुरको खोरमा बस्नु पर्यो। खानको निम्ति सुँगुरको चारो खाएर पेट भर्थ्यो, तर याद राख्नुहोस्, त्यो उडौ पुत्र फर्केर आफ्नो पिता कहाँ आयो। उसले पिताको प्रेमको, पिताको घरमा हुने ऐश आरामको सम्झे, याद गरे अनि फर्केर आए। मित्र, यदि तपाईँ निरन्तर पापमै बस्नुहुन्छ भने तपाईँ डरलाग्दो अवस्थामा हुनुहुन्छ। यसको मतलब तपाईँ परमेश्वरको बालक हुनुहुन्न, परमेश्वरको सन्तान हुनुहुन्न। यहाँ पाउल शारीरिक कार्यको लिस्ट बनाएर पाउल आत्मिकी फलहरूको लिस्ट पनि बनाउँछन्। भिन्नतालाई ध्यान दिनुहोस्, शारीरिक कार्यहरू र आत्मिक फलहरू। शरीरका कामहरू त्यो काम हो जुन तपाईँ गर्नुहुन्छ, जुनले परमेश्वरको महिमा गर्दैन। 10 आज्ञाहरू शरीरलाई नियन्त्रण गर्न दिइएका थिए, तर अहिले ख्रिस्टियन मसीह जीवन आत्मिक फलहरू उत्पन्न गर्नुपर्छ। यस आत्मिकी फलहरूको विषयमा हामी अर्को दिन हेर्नेछौं। प्रभु यस सन्देशबाट हामीलाई आशिष दिउन्।
1: दाइ, आजको अध्ययनले हामीलाई एउटा कुरा स्पष्ट गरेको छ कि क्रिश्चियन जीवन बाहिरी रूप मात्र होइन, भित्रको युद्ध पनि रहेछ।
2: सही भन्नुभयो भाइ तपाईँले। हरेक विश्वासीको जीवनमा शरीर र आत्माबीच संघर्ष हुन्छ, तर परमेश्वरले हामीलाई एक्लै छोड्नु भएको छैन। उहाँले पवित्र आत्मा दिनुभएको छ, जसले हामीलाई डोर्याउनुहुन्छ, सच्याउनुहुन्छ र परिवर्तन गर्नुहुन्छ।
1: ख्रिस्टले दिनुभएको स्वतन्त्रताको अर्थ पनि आज अझ स्पष्ट भएको छ।
2: अवश्य पनि भाइ, ख्रिस्टको रगतले हामीलाई पापमा अझै गहिरो डुब्न स्वतन्त्र बनाएको होइन, तर पापको दासत्वबाट मुक्त गर्नुभएको हो। त्यसैले आज हामीले आफैलाई सोध्नुपर्छ, मेरो जीवनमा बढी के देखिन्छ, पवित्र आत्माको काम कि शरीरका कामहरू? मेरो बोली, व्यवहार, सोच, सम्बन्ध, यी सबैले कसलाई प्रतिबिम्बित गरिरहेको छन्?
1: साँच्चै नै दाइ। अनि अर्को कुरा के हो भने, कहिलेकाहीँ मानिसहरू भित्रबाट संघर्ष गरिरहेका हुन्छन् तर बाहिर मुस्कान देखिरहेको हुन्छ।
2: हो नि त भाइ, त्यसैले हामीले अरूलाई न्याय गर्नु अघि आफ्नै हृदयलाई परमेश्वरको सामुन्ने खोल्नुपर्छ। परमेश्वर हामीलाई दोष दिन होइन परिवर्तन गर्न चाहनुहुन्छ। यदि आज हाम्रो जीवनमा ईर्ष्या, क्रोध, झगडा वा पापमय चाहनाहरू छन् भने पवित्र आत्माले हामीलाई नयाँ जीवनतर्फ बोलाइरहनु भएको छ।
1: दाई, आजको अध्ययन साँच्चै नै आत्मालाई छुने र जीवन परिवर्तन गर्ने खालको रह्यो।
2: हो भाइ, त्यसैले आदरणीय श्रोताहरू, आजको वचनले तपाईँको जीवनमा के बोल्यो? तपाईँहरूको आत्मिकी अनुभव, प्रार्थनाका विषयहरू र आशिषका शब्दहरू हामीहरूसँग बाँड्नुहोस्। तपाईँहरूका सन्देशहरू हाम्रो लागि प्रोत्साहन र आनन्दको सेवकायमा अघि बढ्ने शक्तिको स्रोतको रूपमा हुँदछन्।
1: हजुर, कृपया हामीसँग सम्पर्क गर्न नबिर्सिनुहोस्। तपाईँहरूको प्रेम, प्रार्थना र सहभागिताले यो आत्मिक यात्रालाई अझ सुन्दर बनाउँदै गएको छ।
2: र अर्को अध्ययनमा हामी पवित्र आत्माको फल र आत्मामा हिँड्ने जीवनको सुन्दरतालाई अझ गहिरो रूपमा हेर्नेछौ। त्यतिन्जेलसम्म परमेश्वरको शान्ति, प्रेम र पवित्र आत्माको अगुवाई तपाईँहरूको जीवनमा रहिरहोस्।
1: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौं र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797।
1: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी याङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी। सम्पर्क नम्बर चाहिँ 0105204770 असेम 9851187282 फोन सिङ्जिम सेगो है रोमा।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरफेरो।

0: सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरफेरोमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला सुरु गरौं मुख्य मुख्य समाचारका शीर्षकहरूबाट। गजुरी गाउँपालिकाले सार्वजनिक गर्यो 73 करोड़ 15 लाख भन्दा बढ़ीको बजेट। त्रिपुरा सुन्दरीमा 24 लाभग्राहीलाई घारसहित मौरी वितरण। श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने सरकारको चेतावनी। रासोपा केन्द्रीय सदस्यका लागि राति 8:30 बजेपछि मतदान। पासपोर्ट नभएका र भिसा सकिएर बसेका 24 बंगलादेशी पक्राउ। विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला। 973 लिटर पेट्रोल चोरी। र देशभर 1,37,000 हेक्टर जमीनमा रोपाई। अलीबाबाले अमेरिका विरूद्ध मुद्दा दायर गर्यो। 8 महिनापछि मैदान फर्किँदै नेमार जुनियर। अब समाचार विस्तारमा। धादिङको गजुरी गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि 73 करोड़ 15 लाख 4 हजार रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको 18 औं अधिवेशनबाट सार्वजनिक गरिएको उक्त बजेट गाउँपालिकाका अध्यक्ष एवं सभाध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट प्रस्तुत गरिएको हो। बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको सभाहालमा सम्पन्न अधिवेशनमा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। यस अवसरमा गाउँपालिकाभित्र कार्यरत कर्मचारीहरूमध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो। सर्वोत्कृष्ट कर्मचारी पुरस्कार, सम्मान पत्र, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्तोष पौडेललाई प्रदान गरिएको छ भने उत्कृष्ट कर्मचारी पुरस्कार योजना शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटर रविना श्रेष्ठलाई प्रदान गरिएको छ। गाउँपालिकाले कर्मचारीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो। सम्मानित कर्मचारीहरूलाई बधाई तथा आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ। आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा जनजीविकाको स्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा चेपाङ, दलित, गरीब तथा वञ्चितीकरणमा परेका समुदायको आय आर्जन तथा जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले मौरी सहितको आधुनिक घार वितरण गरिएको छ। बागमती प्रदेश सरकारको सहकारी तथा गरीबी निवारण मन्त्रालयद्वारा विनियोजित कार्यक्रम अन्तर्गत रैथाने बाली प्रबन्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रबन्धन कार्यक्रम तथा निर्यातजन्य बाली प्रबन्धन कार्यक्रम मार्फत त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नम्बर 1 का 24 जना लाभग्राहीलाई मौरी सहितको आधुनिक घार तथा आवश्यक सामग्रीहरू वितरण गरिएको हो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले मौरी पालन ग्रामीण क्षेत्रका कृषकका लागि राम्रो सम्भावना बोकेको व्यवसाय हो। उहाँले भन्नुभयो, यसबाट उत्पादित महको बजार माग उच्च रहेकाले कृषकले अतिरिक्त आमदानी लिन सक्ने अवस्था छ। मौरी पालन व्यवसायले ग्रामीण समुदायको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै वितरण गरिएका सामग्रीको सदुपयोग गरी आयार्जन वृद्धि गर्न लाभग्राहीहरूलाई आग्रह गर्नुभयो। त्यसै गरी वडा नम्बर 1 का वडाध्यक्ष भीमप्रसाद भट्टले मौरी पालनले मह उत्पादन मात्र होइन कृषि बालीको पराग सेचनमा महत्वपूर्ण योगदान पुर्याउँछ। उहाँले भन्नुभयो, यसले कृषकको आमदानी वृद्धि गर्नका साथै कृषि उत्पादन बढ़ाउन पनि सहयोग पुग्छ। समुदायलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मौरी पालन व्यवसायलाई व्यावसायिक रूपमा अगाडि बढ़ाउन उहाँले आग्रह गर्नुभयो। सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले यस्ता रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित हुने गरी सरकारले मापदण्ड नै बनाएर उनीहरूको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो। शारीरिक र मानसिक रूपले श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि श्रमिकको जीवन रक्षाका लागि श्रममा आबद्ध भएको समयमा नै एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्दछ भन्ने सरकारको मान्यता रहेको सचिव काफ्लेले बताउनु भएको छ। यस्तै कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्धन गर्ने काम सरकारको भएको बताउनु भएको छ। उहाँले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानवाधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकारलाई सचेत गराउनु भयो। अध्यक्ष मगरले मानव अधिकारको सम्मान गरेर अघि बढ़ने काममा केन्द्रित हुन व्यवसायीलाई पनि आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पहिलो चरणमा आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ। मतदान राति 8:30 बजेपछि शुरू गर्ने तयारी रहेको छ। चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि यसअघि 384 जना उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक भएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार दावी विरोध र उम्मेद्वारी फिर्ता लिन चाहनेले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि अन्तिम सूची प्रकाशित हुनेछ। मतदानका लागि 80 विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। विदेशमा रहेका प्रतिनिधिले मोबाइल मार्फत मतदान गर्नेछन्। महाधिवेशनमा प्रतिनिधि 4,000 भन्दा धेरै रहेका छन्। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ। आजै राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको चुनाव सम्पन्न गरेर दोस्रो चरणमा भोलि बिहान पदाधिकारीहरूको चुनाव गर्ने तयारी गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो। दोस्रो चरणमा 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री गरी 6 जनाको चुनाव हुनेछ। प्रहरले पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै बस्दै आएका 24 जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरू विभिन्न समयमा नेपाल प्रवेश गरेका तर स्थायी परिचय खुल्ने कागजात पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिई गैर कानूनी रूपमा बस्दै आएको पाइएको छ। प्रहरी वित्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौँको डल्लु र सीतापाइला लगायतका क्षेत्रमा रहेका कपड़ा कारखानामा काम गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीहरूलाई थप कार्यवाहीका लागि अध्यागमन विभागमा बुझाइएको छ। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङ स्थलबाटै हराएर सुनसरीमा बिबारिसी अवस्थामा फेला परेको छ। इण्डियन आयल कर्पोरेशनको सिलीगुड़ी डिपोबाट 20,000 लिटर पेट्रोल लोड गरी असार 7 गते आइतबार कञ्चनबाड़ी स्थित पार्किङमा राखिएको को 1690 नम्बरको ट्याङ्कर असार 8 गते सोमबार बिहान गायब भएको हो। नवीन ढुवानी सेवा प्रणालीको उक्त ट्याङ्कर हराएको जानकारी ढुवानीकर्ताले निगमलाई लिखित रूपमा गराएका थिए। ट्याङ्कर हराए लगत्तै निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई खबर गरेको थियो। प्रहरीको सीसीटीभी फुटेज जाँच गर्दा ट्याङ्कर असार 8 गते बिहान 3:03 पार्किङ स्थलबाट बाहिरिएर नोबल हस्पिटलतर्फ मोडिएको देखिएको थियो। त्यस लगत्तै निगमका कर्मचारी प्रहरी र ढुवानीकर्ताले खोजी तीव्र पारेका थिए। खोजीका क्रममा विराटनगर डिपोबाट करिब 17 किलोमिटरको दूरीमा रहेको सुनसरीको भोकराहा गाउँपालिका 8 स्थित हुलागी राजमार्गमा ट्याङ्कर बेबारिसी र ताला काटिएको अवस्थामा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरी निगमका कर्मचारी र ढुवानीकर्ताका प्रतिनिधिको रहबरमा घटनास्थलको मुचुल्गा तयार गरी ट्याङ्करलाई नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका लागि सुनसरी प्रहरीले मोरङ प्रहरीलाई कागजात बुझाएको छ भने ट्याङ्करलाई निगमको पार्किङमा ल्याएर सील गरिराखिएको थियो। आज असार 10 गते बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार र सरकारवालाको रबरमा ट्याङ्करको सील खोलेर गुणस्तर तथा परिमाण जाँच गरिएको छ। जाँचको क्रममा पेट्रोलको गुणस्तर ठिक पाइए पनि 20,000 लिटर मध्ये 973 लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ। ट्याङ्करमा बाँकी रहेको 19,027 लिटर पेट्रोल निगमको भण्डारणमा खाली गरिएको छ। निगमको पेट्रोलियम पदार्थ ढुवानी विनिमयावली 2073 भएको कानूनी व्यवस्था बमोजिम चोरी भएको 973 लिटर पेट्रोलको दोब्बर बराबरको रकम ढुवानीकर्ताबाट असुल गरिएको निगमका कोशी प्रादेशिक कार्यालय प्रमुख पुष्कर कार्कीले जानकारी दिनुभयो। यस घटनाका सम्बन्धमा केही संचार माध्यम तथा सामाजिक सञ्जालमा आएका भ्रामक र आधारहीन समाचारप्रति आयल निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाचारमा अब एकैछिन विश्राम।
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिप, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। देशभर अहिलेसम्म 1,37,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। कृषि विभागले देशभर झण्डै 10% धान रोपाई भएको जनाएको हो। गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाई 0.4% बढ़ेको छ। देशभर झण्डै 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ। अस्ति असार 8 गतेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मध्य प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले यो क्षेत्र महत्वपूर्ण मानिन्छ। विभागका महानिर्देशक प्रकाश कुमार सोन्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएको र रोपाईका लागि अहिलेसम्म आवश्यक पर्याप्त पानी नपरेकाले रोपाई धमाधम हुन सकेको छैन। मौसम अनुकूल नहुनु, मलको अभाव जस्ता मुख्य समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ। आउँदो सोमबार असार 15 गते राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। विभागले यस वर्ष जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरेको छ। चिनिया ई कमर्स कम्पनी अलिबाबाले आफ्नो खुद्रा विक्रेतालाई चिनिया सैन्य कम्पनी भनेर लेबल लगाएकोमा अमेरिकी रक्षा विभाग विरूद्ध मुद्दा दायर गरेको छ। अलिबाबाले हिजो अदालतमा मुद्दा दायर गर्दै आफूहरू चिनिया सेनासँग सम्बद्ध नभएको बताएको समाचार संस्था अल जजिराले जनाएको छ। कम्पनीले आफ्ना उत्पादन र सेवाहरू उद्यम र सूचना प्रविधिका लागि भएको भन्दै हतियार, रक्षा वा बुद्धिमत्ताका लागि नभएको उल्लेख गरेको छ। अलिबाबाले अमेरिकाको क्यालिफोर्नियामा रहेको संघीय अदालतमा मुद्दा दायर गरेको छ। अलिबाबाले चिनिया सेनासँगको कथित सम्बद्धताका लागि कालो सूचीमा परेका कम्पनीहरूको बढ्दो सूचीबाट आफ्नो नाम हटाउन माग गरेको छ। अमेरिकाले जून 8 चिनिया सेनालाई सहयोग गर्ने विश्वास गरेका कम्पनीहरूको सूचीमा अलिबाबाको नाम पनि थपेको थियो। यो सूचीमा बीवाईडी र बीवाईडू जस्ता चिनिया फर्महरू पनि समावेश भएका थिए। त्यतिबेला अलिबाबाले यो पदनामको विरोध गर्न कानूनी कार्यवाही गर्ने चेतावनी दिएको थियो। अब खेल खबर। ब्राजिलका समर्थकको लामो प्रतीक्षाको अन्त्य अब विश्वकपकै मञ्चमा हुने भएको छ। करिब 2 वर्ष 8 महिनापछि ब्राजिलको प्रतिष्ठित नम्बर 10 जर्सी लगाएर नेमार जुनियर पुनः मैदानमा उत्रिन तयार रहेका छन्। प्रशिक्षक कार्लो एल्सन लोटीले समूह चरणको अन्तिम खेलमा स्कटल्याण्ड विरूद्ध नेमार टोलीमा रहने पुष्टि गरेका छन्। मियामीमा ब्राजिलले समूह चरणको निर्णायक खेलमा स्कटल्याण्डको सामना गर्नेछ। नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न यो खेल ब्राजिलका लागि अत्यन्त महत्वपूर्ण छ। साँझ 6:35 बजेको समाचार सेरोफेरो सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। गजुरी गाउँपालिकाले सार्वजनिक गर्यो 73 करोड 15 लाख भन्दा बढ़ीको बजेट। त्रिपुरा सुन्दरीमा 24 लाभग्राहीलाई घारसहित मौरी वितरण। श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने सरकारको चेतावनी। रासोपा केन्द्रीय सदस्यका लागि राति 8:30 बजेपछि मतदान। पासपोर्ट नभएका र भिजा सकिएर बसेका 24 बंगलादेशी पक्राउ। विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला। 973 लिटर पेट्रोल चोरी। र देशभर 1,37,000 हेक्टर जमीनमा रोपाई। अलिबाबाले अमेरिका विरूद्ध मुद्दा दायर गर्यो। 8 महिनापछि मैदान फर्किँदै नेमार जुनियर। अवस्था साँझ 6:35 बजेको समाचार छेरफेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।

0: नयाँले पालको नयाँ रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नगफारममा असिम चमटारकी ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम पेटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सेन्जिम सेगो है रोमा
3: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
4: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
3: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हाड जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
4: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा
5: आधुनिक प्रविधि सहित छार सूत्र सेवा
4: बिरामी भर्ना सेवा
5: थेरापी सेवा जस्तै
4: फिजियोथेरापी सेवा
5: अकुपंचर
4: सेवा
5: पञ्चकर्म
4: सेवाको
5: साथै
4: घर दैलो
5: सेवा
4: पनि उपलब्ध छ नि
5: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
4: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँख खस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यातिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ
4: पाइल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ
5: ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त
4: ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015-2436-45 र सम्पर्क मोबाइल नम्बर 98-511-74-102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि
6: आरोग्य जीवनको आधार आयुर्वेद उपचार
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98 41 67 64। सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ। आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ।
1: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि आज राति 8:30 बजेदेखि मतदान हुँदै तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध। देशभर करिब 10% धान रोपाई सम्पन्न, गत वर्षको तुलनामा रोपाई 0.4%ले बढ़ेको कृषि विभागको तथ्याङ्क। अमेरिका र इरान बीच भएको समझदारीको प्रभावकारी कार्यान्वयनमा दुवै पक्ष प्रतिबद्ध हुनुपर्नेमा चीनको जोड़। र फिफा विश्वकप फुटबलमा आज राति समूह चरणका अन्तिम खेल हुँदै राति 1:15 बजे क्यानाडा र स्विजरल्याण्ड तथा कतार र बोस्निया हर्जगोभिना प्रतिस्पर्धा गर्दै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
2: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज राति 8:30 बजे मतदान हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि राति 8:30 बजेदेखि मतदान प्रक्रिया शुरू हुने भएको हो। संशोधित तालिका अनुसार आजै दिउँसो 3:30 बजे उम्मेद्वारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो भने साँझ 5 बजेसम्म दावी विरोधका लागि समय दिइएको थियो। आयोगका अनुसार बेलुका 6 बजेसम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको थियो भने साँझ 6:30 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरिएको र अहिले मौन अवधि शुरू भएको छ। रासोपाको चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि 384 जनाले उम्मेद्वारी दिएका छन्। मतदान शुरू भएको 4 घण्टामा मतदान प्रक्रिया सकिने आकलन रहेको र मतदान सकिएको 2 घण्टामा अन्तिम मत परिणाम सार्वजनिक गर्ने तयारी रहेको रासोपाका प्रवक्ता मनिष झाले बताउनुभयो। दोस्रो चरणको थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। रासोपाको संशोधित विधान अनुसार 158 जना केन्द्रीय सदस्य हुने व्यवस्था छ, जसमध्ये 99 जना निर्वाचित हुनेछन् भने 51 जनालाई सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ। त्यस्तै 7 जना प्रदेश सभापतिहरू पदेन सदस्य हुने भएकाले स्वत केन्द्रीय सदस्य रहनेछन्। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। रासोपाको पहिलो महाधिवेशन अषाढ 7 गते आइतबारदेखि चितवनमा जारी रहेको छ। 9 गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण महाधिवेशन लम्बिएको हो। रासोपाको जारी पहिलो महाधिवेशनमा करिब 4,000 प्रतिनिधि सहभागी रहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार असीम शाहले पार्टीमा कुनै गुट उपगुट नभएको बताउनु भएको छ। रासोपाको महाधिवेशन स्थल चितवनमा आज पत्रकारसँग कुरा गर्दै वहाँले सभापति रवि लामिछानेको प्रस्तावक नै स्वयं प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह बसेपछि गुट उपगुटको चर्चा अन्त्य भएको बताउनुभयो। संविधान संशोधन कार्यदलको संयोजक समेत रहनुभएका शाहले संविधान संशोधन राष्ट्रिय सहमति अनुसार नै हुने बताउनुभयो। उहाँले दलको आआफ्नो धारणा हुन्छ भन्नुहुँदै 100 दिनभित्रमा संविधान संशोधन बहस पत्र तयार गर्ने बताउनुभयो। राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशनमा सहभागी हुन चितुवन पुग्नुभएका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौँ फिर्ता हुनुभएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अरियालका अनुसार उहाँ आज बिहान 11:30 बजेको उडानद्वारा काठमाडौँ आउनुभएको हो। प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा आइतबार सम्बोधन गर्नुभएको थियो भने मंगलबारको बन्द सत्रमा सहभागी हुनुभएको थियो। महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित हुनुभएको छ। चितवनमा रहँदा उहाँले सौराहा स्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण समेत गर्नुभएको थियो। संघीय संसद प्रतिनिधि सभाको भोलिका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। संघीय संसद सचिवालयले सूचना मार्फत बैठक स्थगित भएको जानकारी गराएको हो। भोलि बिहिबार बिहान 11 बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अरियालले पर्सि शुक्रबार दिउँसो 1 बजेका लागि बैठकको समय निर्धारण गर्नुभएको सूचनामा उल्लेख छ। राष्ट्रिय सभाको बैठक भने पूर्व निर्धारित समय भोलि नै बस्नेछ। नेपाली कंग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन 77 वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकिएको जनाएको छ। नेपाली कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको 15 औं महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियान अन्तर्गत केन्द्रीय प्रतिनिधि तोकिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा आज जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेष गरी 35 वर्ष मुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ तोकिएका केन्द्रीय प्रतिनिधिहरूले यही असार 20 गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्नुहुने विज्ञप्तीमा उल्लेख छ। धनकुटाको पाखरीबास र महालक्ष्मी नगरपालिकाका तल्लो भेगका किसान लामो खडेरीसँगै फौजी किराको दोहोरो मारमा परेका छन्। पर्याप्त वर्षा नहुँदा सुक्न थालेको मकै बाली फौजी किराको प्रकोपले थप नष्ट पारेपछि किसान चिन्तामा छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।

0: धनकुटाको पाखरीबास र महालक्ष्मी नगरपालिकाका तल्लो भेगका किसान लामो खडेरीसँगै फौजी किराको दोहोरो मारमा परेको सम्बन्धमा रिपोर्ट हामी केही बेरमा प्रसारण गर्नेछौ। त्यसअघि बाँकी समाचार। कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा नगरपालिकाका नगरपालिका जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि स्थानीय खुशी भएका छन्। 752 मिटर लम्बाई र 11 मिटर चौडाईको सो पुल निर्माण सरकारको 1.4 अर्ब रूपियाँ र बाटो तथा नदी नियन्त्रणका लागि थप 14 करोड़ रूपियाँ गरी 1.18 अर्ब लागतमा निर्माण सम्पन्न भएको हो। यसअघि स्थानीयले डुंगामा पैसा तिरेर जोखिमपूर्ण रूपमा नदी वारपार गर्ने गरेका थिए। पुलबाट कर्णाली नदीले बनाएका फाँटहरूको अवलोकन गर्न सकिने भएकाले आवत जावतसँगै पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने स्थानीयको विश्वास रहेको छ। निर्वाचन पर्यवेक्षण समिति ईओसी नेपालले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ। प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको पाइएको जनाएको छ। सो संस्थाले मुलुकभरका 165 क्षेत्रमध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3406 उम्मेद्वार मध्ये 144 नमूना उम्मेद्वारको खर्चको विश्लेषण गरिएको छ। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुईवटा अमूल्य मूर्ति नेपाललाई फिर्ता गरिएको छ। न्यूयर्क स्थित नेपाली महावाणिज्य दूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्यूयर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्य देविका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। समारोहमा न्यूयर्क स्थित नेपाली महावाणिज्य दूत बदिराम भण्डारी तथा म्यानहटन सरकारी वकिलको कार्यालय अन्तर्गतको पुरातात्विक वस्तु तस्करी नियन्त्रण इकाईका प्रमुख कर्नेल म्याथ्यू बोगदानोसले हस्तान्तरण सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभयो। उक्त मूर्तिको अन्तिम तस्विर सन् 1971 लिइएको अभिलेखमा उल्लेख छ भने सन् 1971 र 1977 बीच कुनै समयमा अवैध रूपमा अमेरिका पुर्याइएको अनुमान गरिएको छ। पछि यो मूर्ति न्यूयर्क स्थित महानगर संग्रहालयबाट बरामद गरिएको थियो। त्यसै गरी 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति ललितपुरको इवाहा बहीको उत्कृष्ट काष्ठकलाको नमूना मानिन्छ। तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अप्नाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकाले सावधानी अप्नाउन अनुरोध गर्नुभएको छ। आगामी दिनमा धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगंज र भैरहवाको तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान भएको उहाँले जानकारी दिनुभयो। ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभयो। पछिल्लो केही वर्षको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष करिब 7000 जनाले आत्महत्या गर्ने गरेका छन् भने दैनिक औसत 19 जनाले ज्यान गुमाउने गरेका तथ्याङ्क रहेको छ। पत्रकारले लेख्ने समाचारले जोखिममा रहेका व्यक्तिहरूलाई सकारात्मक सन्देश दिन सक्ने र आत्महत्या न्यूनीकरणमा सहयोग पुग्ने भएकाले भाषा शैली र प्रस्तुतिकरणमा विशेष सावधानी अप्नाउनु पर्ने विज्ञहरूको सुझाव छ। काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा 5.27 अर्ब रूपियाँ बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन 6000 बचतकर्ताले आवेदन गरेका छन्। सहकारी विभागले बचत फिर्ता गरिदिने बारेको निवेदनहरूको संख्या बढ़दै जान थालेको जानकारी दिएको छ। वैशाख 17 हालसम्म रकम फिर्ता गरिदिन माग गरेका छन्। विभाग प्रमुख ध्रुव कुमार काफ्रेले दैनिक करिब 30 जनाले उजुरी गर्ने गरेका र धेरै निवेदक साना बचतकर्ता रहेको जानकारी दिनुभयो। पछिल्लो समय काठमाडौँ महानगरपालिकाले आएका उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। सरकारले एक विद्यालय एक नर्स कार्यक्रम देशभरिका 1546 सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक हीरा देवी निरौलाका अनुसार बाल बालिकाको उपचारको व्यवस्था गर्न नर्स राखिएको बताउनुभयो। ती मध्ये 327 संघीय सरकार र बाँकी प्रदेश तथा स्थानीय तहको सरकारको समन्वयमा नर्स राखिएको छ। विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम मार्फत एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेर बाल बालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो। नर्सले विद्यार्थीको पोषणको अवस्था, विद्यालय आए नआएको जानकारी, रक्त अल्पताको परीक्षण लगायतका काम गर्ने समेत जनाइएको छ। सरकारले आर्थिक वर्ष 2076-77 विद्यालयमा स्वास्थ्य समस्या समाधान गर्न र विद्यार्थीका माध्यमबाट अभिभावकलाई स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले एक विद्यालय एक नर्स कार्यक्रम बागमती प्रदेशबाट पायलट कार्यक्रमको रूपमा शुरू गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिका र इरान बीच सम्पन्न समझदारी पत्र एमओयू को संरक्षण तथा प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले प्रतिबद्ध हुनुपर्ने जनाएको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिका र इरानले एकअर्काको सार्वभौम सत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने र सैन्य कार्यवाही नगर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता सहित समझदारी पत्रमा हस्ताक्षर गरेको बताउनु भएको हो। उहाँले समझदारी पत्रले अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयन दुवै पक्षको साझा जिम्मेवारी भएको समेत बताउनु भएको छ। प्रवक्ता गुओले क्षेत्रीय शान्ति र स्थायित्वको शीघ्र पुनस्थापनाका लागि चीन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तथा रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको समेत स्पष्ट पार्नु भएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल मारियानो गोस्रीले इरानका आणविक सम्वर्धन केन्द्रहरूमा आफ्ना निरीक्षकहरूले पुनः पहुँच पाउने संकेत गर्नुभएको छ। अमेरिका र इरान बीच भएको अन्तरिम समझदारी अनुसार ती केन्द्रहरूको निरीक्षण हुने उहाँले बताउनु भएको छ। युद्धपछिको आणविक विवाद समाधानतर्फ महत्वपूर्ण प्रगति भएको देखाइएको छ। जापानको फुकुशिमा दाइची आणविक ऊर्जा केन्द्रको भ्रमणका क्रममा पत्रकारसँग कुरा गर्दै ग्रोसीले अमेरिका र इरान बीच भएका केही परस्पर विरोधी अभिव्यक्तिहरूलाई शब्दहरूको युद्धको संज्ञा दिनुभएको हो। दुवै देशका राष्ट्रपतिले हस्ताक्षर गरेको समझदारी पत्रमा आईएएद्वारा निरीक्षण गरिने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको बताउनु भएको छ। युरोपका धेरै देशमा गर्मी अति बढ़ेर तातो हावा चलेपछि सतर्क रहन चेतावनी जारी गरिएको छ। अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरू निम्त्याउन सक्ने अवस्था रेड वार्निङ जारी गर्ने गरिन्छ। युरोपका कतिपय देशमा गर्मी 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको जनाइएको छ। त्यस्तै फ्रान्सका कतिपय स्थानमा मंगलबार 43 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम पुगेको थियो। त्यस्तै युरोपका कतिपय देशमा 41 डिग्रीसम्म समेत तापक्रम पुगेको बताइएको छ। बेलायत सरकारले आज र भोलि गर्मी उच्च हुने भएकाले आवश्यक सतर्कता अप्नाउन नागरिकलाई आग्रह गरेको छ। फ्रान्स, स्पेन र इटलीमा पनि रेड हिट अलर्ट जारी गरिएको छ। जर्मनी र स्विजरल्याण्डले पनि आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। फ्रान्समा पछिल्ला दिनहरूमा गर्मी छल्नका लागि पौडी खेल्न गएका मध्ये कम्तीमा 40 जना व्यक्तिको डुबेर मृत्यु भएको जनाइएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: चालू आर्थिक वर्षमा हालसम्म करिब 25,56,00,00,000 रूपियाँ मूल्य बराबरका 10,845 विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमतासम्मका विभिन्न ढाँचाका विद्युतीय सवारी साधन आयात भएका छन्। यस अवधिमा 50 किलोवाट क्षमताका 3,680, 51 देखि 100 किलोवाट सम्मका 6,357 विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागले जनाएको छ। धान रोपाईको मुख्य महिना असारको पहिलो हप्ता बित्दासम्म देशभर करीब 1,37,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। हालसम्म देशभर करिब 10% क्षेत्रफलमा रोपाई भएको कृषि विभागले जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा 0.4% बढी क्षेत्रफलमा रोपाई भएको हो। असार 8 गतेसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% र सबैभन्दा कम बागमती प्रदेशमा 2.3% क्षेत्रफलमा रोपाई भएको छ। यस्तै धान उत्पादनको मुख्य क्षेत्र मध्य प्रदेशमा करिब 5% मात्रै रोपाई भएको कृषि विभागका निर्देशक प्रकाश कुमार सञ्जेलले नेपालमा करिब 13,81,000 हेक्टर क्षेत्रफलमा रोपाई हुने गरेको छ। यस वर्ष ढिला गरी मनसून सक्रिय भएकाले देशका अधिकांश ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुन सकेको छैन। मध्य प्रदेशमा यस वर्ष आँपका बगैंचाको क्षेत्रफल बढे पनि कुल उत्पादन भने घटेको छ। तुलनात्मक रूपमा चालू आर्थिक वर्षमा मध्य प्रदेशमा आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले बढे पनि उत्पादन 46,800 मेट्रिक टनले घटेको कृषि विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार यस वर्ष सबैभन्दा बढी 12 प्रति हेक्टर 13.80 मेट्रिक टन र सबैभन्दा कम सर्लाहीमा प्रति हेक्टर 6.20 मेट्रिक टनका दरले आँप उत्पादन भएको छैन। मध्य प्रदेशमा यस वर्ष आँपका बगैंचाको क्षेत्रफल बढे पनि कुल उत्पादन भने घटेको छ। तुलनात्मक रूपमा चालू आर्थिक वर्षमा मध्य प्रदेशमा आँप खेतीको क्षेत्रफल 2,694 हेक्टरले

0: मूल्य घटेको छ। मंगलबार तोलामा 1600 रुपियाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला 3600 रुपियाँले घटेको छ। बुधबार सुन प्रतितोला 2,83,500 रुपियाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै बुधबार चाँदीको मूल्य प्रतितोला 1,005 रुपियाँले घटेर तोलाको 4,485 रुपियाँमा कारोबार भएको छ।
1: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार रमेश टमट्टाबाट।
2: विश्वकप फुटबलमा आज राति समूह चरणका अन्तिम खेल हुँदैछन्। आज क्यानाडा र स्विजरल्याण्ड बीचको खेल बीसी प्लेस भ्यानकुभर र बोस्निया र कतार बीचको खेल सिटल स्टेडियममा हुँदैछन्। नेपाली समय अनुसार दुवै खेल राति 1:15 हुँदैछन्। यसअघि आज भएका खेलमा अफ्रिकी टोली घानाले फिफा विश्वकपको उपाधि दावेदार इंग्ल्याण्डलाई बराबरीमा रोकेको छ। समूह एल अन्तर्गत अमेरिका स्थित बोस्टन रंगशालामा आज बिहान भएको खेलमा घाना र इंग्ल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। प्रतिस्पर्धात्मक खेलका दुवै टोलीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। बराबरीसँगै दुवै टोलीले दुई खेलबाट समान 4-4 अंक बनाएका छन्। दुवै टोलीको नकआउट पुग्ने सम्भावना बलियो छ। कोलम्बिया फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। समूह के अन्तर्गत मेक्सिको ग्वाडालाहारा फुटबल रंगशालामा आज बिहान भएको खेलमा कोलम्बियाले कंगोलाई 1-0 गोलले हरायो। प्रतिस्पर्धात्मक खेलमा कंगोलाई जिताउन डेनियल मुनोजले 76 मिनटमा गरेको गोल निर्णायक बनेको थियो। लगातार दोस्रो जीतसँगै 6 अंक बनाएको कोलम्बिया शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको पोर्चुगलको 4 अंक छ। उसुका स्टार विजय सिन्जाली र कराटेकी एरिका गुरूङ एनओसी अवार्ड 2026 सर्वश्रेष्ठ खेलाड़ी घोषित भएका छन्। नेपाल ओलम्पिक कमिटिले विश्व ओलम्पिक दिवसका अवसरमा मंगलबार राति पुरूषतर्फ विजय र महिलामा एरिकालाई एनओसी अवार्ड प्रदान गरेको हो। यस्तै कराते प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट पुरूष प्रशिक्षक र कबड्डीकी हरिना थापा उत्कृष्ट महिला प्रशिक्षक चुनिएकी छिन्। एनओसी उत्कृष्ट युवा खेलाड़ी बक्सिङका नुर्बु थेन्डुप शेर्पा र टेनिसकी शिवाली गुरूङ खेलाड़ी घोषित भए। हरेक विधाका विजेतालाई अवार्ड सहित 50,000 रूपियाँ प्रदान गरिएको थियो। हरेक वर्ष जुन 23 तारीखमा ओलम्पिक दिवस मनाउने क्रममा एनओसीले अवार्ड कार्यक्रम गरेको हो। जनकपुर धाममा जारी रहेको निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दुई खेलमा एपीएफ र बागमती प्रदेशको महिला टीम विजयी भएको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मध्य खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जनकपुर धामको निर्माणाधीन राम जानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई एपीएफका विभागीय टीमले 7 विकेटले पराजित गरेको हो। पहिलो ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशका महिला क्रिकेट टीमले 18 ओभर खेल्दै 10 विकेटको क्षतिमा 67 रन बनाएका थिए। यसैगरी दोस्रो खेलमा बागमतीले गण्डकी प्रदेशलाई 90 रनको फराकिलो अन्तरले पराजित गरेको छ।
1: अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.5, न्यूनतम 20.8 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम तापक्रम 30.6, न्यूनतम 20.2 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 32, न्यूनतम 19 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 37.3, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 36.6, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि आज राति 8:30 मतदान हुँदै तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध। देशभर करिब 10% धान रोपाई सम्पन्न। गत वर्षको तुलनामा रोपाई 0.4% बढ़ेको कृषि विभागको तथ्याङ्क। अमेरिका र इरान बीच भएको समझदारीको प्रभावकारी कार्यान्वयनमा दुवै पक्ष प्रतिबद्ध हुनुपर्नेमा चीनको जोड़। र विश्वकप फुटबलमा आज राति समूह चरणका अन्तिम खेल हुँदै राति 1:15 क्यानाडा र स्विजरल्याण्ड तथा कतार र बोस्निया हर्ज गोभिन प्रतिस्पर्धा गर्दै। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। राति 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: त्यो बेला धन्न मैले बेलैमा थाहा पाएछु। जसले वास्तै नगरेर ख्यालख्याल सम्झे तिनको अकालमै ज्यान गयो, धन पनि गयो। अलिअलि पानी त पर्याउने भने त्यत्रो क्षति भयो। त्यस्तो त कहिल्यै नहोस्।
1: मनसुनमा नसोचेको बाढ़ी पहिरो, चट्याङ, डुबान जस्ता अनेक जोखिम हुन सक्छन्, तर सानो होसियारीले ठूलो क्षति कम गर्छ। समय छँदै मनसुनलाई बुझिराखौं।
2: मनसुनमा हुन सक्ने विपद बारे चनाखो बनाउने प्रयासमा रेडियो नेपालबाट हरेक हप्ताको शुक्रबार बिहान 7:40 कार्यक्रम बुझौन
0: बर्खाको बोली सुरक्षित भोली कार्यक्रम बुझौन। रोजगार मात्र होइन अब सुरक्षित रोजगार
1: कसरी?
0: त्यसका लागि आवश्यक छ व्यावसायिक सिप।
3: सिप भयो भने पैसा पनि धेरै पाउँछ, राम्रो काम पनि पाउँछ र मान्छे सुरक्षित पनि हुन्छ। सिप सिक्यो भने या त आफैले स्वरोजगार बन्न सक्यो या विदेशमा जान सक्यो। पाइराखेको भन्दा धेरै राम्रो पैसा, धेरै राम्रो मान सम्मान र मर्यादामा रहन्छ। त्यसकारण यो सुरक्षित वैदेशिक रोजगार, आत्मनिर्भर हुने खालको स्वरोजगार, यो दुइटै कुरा फाइदा छ भन्ने कुरा बुझ्न जरुरी छ।
0: व्यावसायिक सिपबाट सुरक्षित रोजगार,
1: सुरक्षित रोजगार, सुरक्षित भविष्य।
4: उहाँहरूको अनुभव के रहन्छ भने सिप परीक्षण गरेर सर्टिफिकेट लग्यो भने त्यसको भ्यालु अलिकति फरक छ। रोजगारदाताले पनि एक तह माथिको हामीलाई सुविधाहरू दिने अथवा काम पनि अलिक सहज किसिमले गर्न सकिने वातावरण त्यहाँ सिर्जना हुन्छ।
1: व्यावसायिक सिप र सुरक्षित रोजगारीका लागि आधिकारिक सूचना एवं गतिविधि समेटिने रेडियो नेपाल र वैदेशिक रोजगार बोर्ड सचिवालयको साझा प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारी
0: हरेक बिहिबार बिहान 7 बजेको समाचार पछि रेडियो नेपालमा।
1: सिपयुक्त रोजगार आर्थिक समृद्धिको आधार।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। अब हामी प्रस्तुत गर्दैछौ घटना र विचार कार्यक्रम। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: चितवनमा रासोपाको महाधिवेशन जारी, सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्य चयनमा तीव्र प्रतिस्पर्धा, मतदान केही बेरमा शुरू हुने।
2: नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै नेपाली कांग्रेस, नयाँ आवेदनको समय असार 20 गतेसम्म तोकियो।
3: क्रियाशील उपलब्ध गराउनका लागि हामीहरूले फेरि नयाँ प्रतिनिधि 77 जिल्लामै खटाएका छौं।
1: देशभर मनसूनको प्रभाव कमजोर, काठमाडौँमा हुँदैछ तराईको झल्को दिने गर्मी, केही दिन अझै वर्षा नहुने।
4: कृषि कर्म गर्ने बेला भएकोले कृषिमा नै सबैभन्दा बढी असर पर्ने देखिन्छ।
2: काठमाडौँमा फेसलेस ट्राफिक प्रणाली विस्तारको योजना, अब सड़क नियम उल्लंघन गरे घरमै पुग्नेछ जरिवानाको चिट।
5: सड़कको यो नियम तपाईँले ब्रिज गर्नुभयो अथवा भायोलेसन गर्नुभयो, यसको जरिवाना यो हुन्छ भनेर हामीले घरसम्म नै बिल पठाउने चाहिँ हाम्रो परिकल्पना हो।
1: अन्तर्राष्ट्रिय प्रसंगमा बेलायतको नयाँ प्रधानमन्त्रीका सामान्य चुनौतीको चाङ, अर्थतन्त्र सुधार सबैभन्दा ठूलो परीक्षा।
2: र फिफा विश्वकप 2026 विश्वकपका 6 संस्करणमा गोल गर्ने 1 लाख खेलाड़ीको कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा के छ त रोनाल्डो र नेपाल कनेक्सन।
6: कार्यक्रम शुरू गरौं चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन सम्बन्धी प्रसंगबाट। चितवनमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन जारी छ। पार्टी सभापतिमा संस्थापक नेता रवि लामिछाने निर्विरोध निर्वाचित भएसँगै अहिले महाधिवेशनको केन्द्रबिन्दु केन्द्रीय समिति चयनको निर्वाचन बनेको छ। पार्टी निर्वाचन आयोगका अनुसार केन्द्रीय सदस्य पदका लागि 384 भन्दा बढ़ी उम्मेद्वारी परेका छन् भने 900 जना निर्वाचित हुने व्यवस्था रहेको छ। अन्तिम सूची तयारी, दावी विरोधको प्रक्रिया तथा विद्युतीय मतदान प्रणालीमा नामावली प्रविष्ट गर्ने काम जारी रहेकाले मतदान शुरू हुन अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: महाधिवेशन स्थलमा अहिले चुनावी गतिविधि तीव्र बनेको छ। मन्त्री, सांसद, प्रदेश स्तरीय नेता तथा संस्थापक सदस्यहरू प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत माग्न व्यस्त देखिएका छन्। 4,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी रहेको महाधिवेशनमा उम्मेद्वारको संख्या अत्याधिक भएपछि प्रचार प्रसार पनि व्यापक बनेको छ। रासोपाले मतदानका लागि विद्युतीय मेसिन प्रयोग गर्दैछ भने विदेशमा रहेका प्रतिनिधिहरूलाई मोबाइल एप मार्फत मतदान गर्ने व्यवस्था मिलाएको छ। मतदान सम्पन्न भएपछि केही घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। महाधिवेशनको अर्को महत्वपूर्ण राजनैतिक सन्देश, पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनु हो। वरिष्ठ नेता पालेन शाह प्रस्तावक बनेर लामिछानेको उम्मेद्वारी अघि सारेपछि लामो समयदेखि सार्वजनिक बहसमा रहेको रवि बालेन सम्बन्ध

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा महाधिवेशन जारी। नेतृत्व चयनका लागि आज राति 8:30 बजेदेखि विद्युतीय मतदान। 80 मेसिन तयारी अवस्थामा।
1: हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ, दुःख के हुन्, समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने, पेस्ट गरिदिने।
0: अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन। वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न। गण्डकी, कोशी सबैभन्दा पछाडि, 6 महानगरको बजेट भने निर्धारित समयमै। रोजगारदातामाथि कड़ा कार्यवाही हुने सरकारको चेतावनी।
2: अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
0: तराईमा गर्मी बढ्दै, 3 दिन उच्च सतर्कता अप्नाउन मौसम विभागको आग्रह। आज मनसून प्रति कार्य कमाण्ड पोस्टको पहिलो बैठक सम्पन्न। पूर्व तयारी तीव्र बनाउन निर्देशन।
3: सीडीएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ।
0: र अत्यधिक गर्मीका कारण बेलायतका 1000 विद्यालय बन्द। विश्वकपमा आज राति समूह बी का 2 खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्थानीय तहका बजेटहरू आइरहेका छन्। कतिपय तहको बजेट आउन बाँकी छ। धेरैजसो स्थानीय तहले विभिन्न भौतिक पूर्वाधारमा बजेट छुट्याउने गरेका छन्। भ्यूटावरदेखि स्वागतद्वारसम्म, पक्की पुलदेखि सामान्य सड़कसम्ममा पनि अहिले स्थानीय तहहरू लागिरहेका छन्। एकअर्काको सिको गर्ने र ग्रामीण निर्माण र तालिम लगायतका क्षमता विकासमा धेरै खर्च गर्ने गरिएको छ। यस्ता खर्च भन्दा दिगो विकासका खर्चहरूमा स्थानीय तह लाग्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: आगामी आर्थिक वर्ष 2083-84 शुरू हुन 20 दिन मात्रै बाँकी रहँदा देशभरका अधिकांश स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार 753 स्थानीय तहमध्ये केवल 188 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन् भने 565 स्थानीय तह अर्थात 75.03% बजेट सार्वजनिक गर्न सकेका छैनन्। स्थानीय सरकार संचालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहहरूले असार 10 गते भित्र गाउँसभा वा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने व्यवस्था छ। तर आज अन्तिम दिनसम्म आइपुग्दा समेत 4 मध्ये 3 स्थानीय तहले अझै बजेट पेश गरेका छैनन्। बजेट पेश गर्ने स्थानीय तहको अनुपातमा गण्डकी प्रदेश 32.9% सहित पहिलो स्थानमा छ। 85 स्थानीय तहमध्ये 28 बजेट पेश गरेका छन्। त्यसपछि सुदूरपश्चिम प्रदेश 28.4%, कर्णाली प्रदेश 27.8%, बागमती प्रदेश 26.1%, मधेस प्रदेश 25.10% र लुम्बिनी प्रदेश 22.9% रहेका छन्। सबैभन्दा कमजोर अवस्था कोशी प्रदेशको देखिएको छ, जहाँ 137 स्थानीय तहले केवल 23 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन्। स्थानीय शासनका जानकारहरूका अनुसार बजेट निर्माणमा राजनैतिक विवाद, योजना छनौटमा दलगत खिचातानी, स्रोत अनुमानमा अन्यल तथा जनप्रतिनिधिबीच सहमति नजुट्दा ढिलाइ भएको हो। समयमै बजेट पेश नभए आर्थिक वर्ष शुरू भएपछि पनि बजेट स्वीकृत नहुने अवस्था आएमा खर्च व्यवस्थापन र कार्यक्रम सञ्चालनमा अन्यल सिर्जना हुने विज्ञहरूको भनाई छ। सीआईएनसँग कुरा गर्दै अर्थविद हरि रोकाले भन्नुभयो,
1: सबभन्दा पहिलो कुरा त समयमा बजेट नल्याउँदाखेरि त्यो कार्यान्वयनमा लैजान ढिलो हुन्छ, त्यही एउटा पहिलो कुरा त त्यो नै भइहाल्छ। दोस्रो कुरा के हो भन्नुहुन्छ भने हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ, दुःख के हुन् समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने पेस्ट गरिदिने पुरानोलाई दुरुस्त सार्ने र त्यसलाई चाहिँ तपाईँको अलिकति अङ्कमा थपघट गरिदिने त्यस्तो खालको एउटा स्थिति बन्न थाल्यो एउटा त्यसलाई पनि समयमा नल्याउँदाखेरि कार्यान्वयन हुन सक्ने अवस्थाहरू आएन अब यसपालिको यो स्थानीय तहको वा स्थानीय सरकारले जुन ल्याएका छन् बजेट अब यो त तपाईँ चाहिँ अब यो एक वर्ष मात्रै बाँकी रहेछ कार्यकाल पनि अब यो अन्तिमै बजेट हो भन्दा पनि हुन्छ तर यो अन्तिम बजेटका लागि उहाँहरूले तपाईँको चाहिँ जुन छिटो ल्याउनु हो भने त्यसलाई कार्यान्वयनमा लैजानको लागि सहज हुन्छ।
5: आज दिनभरमा केही स्थानीय तहले बजेट पेश गरे पनि ठूलो संख्यामा स्थानीय तह समय सीमा भित्रै बजेट पेश नगर्न नसक्ने अवस्थामा रहेका छन्। अघिल्ला वर्षहरूमा समेत यस्ता समस्या देखिने गरेको थियो। यसैबीच देशका सबै छ महानगरपालिकाले भने आर्थिक वर्ष 2083-84 लागि समयमै बजेट सार्वजनिक गरेका छन्। बजेटमा शहरी पूर्वाधार विकास स्वास्थ्य सेवा कृषि आधुनिकीकरण सामाजिक सुरक्षा युवा स्वरोजगार र कर छूटलाई प्राथमिकता दिइएको छ। काठमाडौँ महानगरपालिकाले 25,88,00,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याउँदै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ भने विराटनगर महानगरपालिकाले 3,56,00,00,000 रूपियाँको बजेट सहित सबैभन्दा सानो बजेट ल्याएको छ। ललितपुरले 7,48,00,00,000 पोखराले 7,15,00,00,000 भरतपुरले 5,51,00,00,000 र वीरगंजले 4,42,00,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। काठमाडौँले घर दैलोमै नागरिकता सेवा र युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको छ भने ललितपुरले कर छूट र ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरेको छ। भरतपुरले अधुरा आयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई गति दिने योजना अघि सारेको छ। वीरगंजले कृषकलाई 50% अनुदानमा उन्नत गहुँको बिउ वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ भने विराटनगरले महिला उद्यमी व्यवसाय दर्ता तथा नवीकरणमा 25% छूट दिने नीति लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति 8:30 बजेदेखि विद्युतीय मतदान हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदानका लागि 80 विद्युतीय मतदान मेसिन तयारी अवस्थामा राखिएका छन्। प्रतिनिधिहरूले विद्युतीय प्रणाली मार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। एक प्रतिनिधिले मतदान गर्न करिब 10-15 मिनट लाग्ने अनुमान गरिएकाले राति 8:30 बजेदेखि मतदान प्रक्रिया शुरू गर्ने तयारी गरिएको आयोगका सदस्य गोपाल सापकोटाले सीआईएनसँग बताउनुभयो।
6: गाई विरोधको फर्म ठ्याक्कै भर्खर सक्यो उम्मेद्वारको, त्यही त अब सक्यो। अब यसलाई चाहिँ तपाईँको यो यहाँ हेरेर तपाईँको गाई विरोधको प्रकृति हेरेर अब फाइनल उम्मेद्वारको लिस्ट निकालिन्छ अनि त्यो अनुसार त्यो तपाईँको इलेक्ट्रोनिक भोटिङ मिसिनलाई लिस्ट दिइन्छ अनि त्यसको 3-4 घण्टा उनीहरूलाई तपाईँको त्यो अपडेट गर्न लाग्छ अरे त्यो मिसिनलाई अनि त्यसपछि भोटिङ सुरु हुन्छ। लगभग अब मेरो विचारमा धेरै छैन यो 20-30 होला। अब यसलाई चाहिँ हटाउन पर्ने तपाईँको नाम सचाउन पर्ने के छ यसलाई तपाईँको सचाइन्छ अनि त्यसपछि तपाईँको फाइनल लिस्ट भयो त्यसलाई टालिन्छ भनौँ के अरे प्रकाशित गरिन्छ अनि त्यसपछि त्यो लिस्ट चाहिँ तपाईँको हाम्रो 2-3 घण्टा ढिलो हुने सक्छ 8:30 भने 10-10:30-11 बज्ला।
5: मतदान अघि प्रतिनिधिहरूलाई प्रणालीबारे जानकारी गराउन र मतदान प्रक्रिया सहज बनाउन डेमो अभ्यास समेत सञ्चालन गरिएको थियो। सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले श्रमिकलाई सरकारले निर्धारण गरेको न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक दिनु कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइने बताउनुभयो।
2: न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्छ, त्यसैले नेपाल सरकारले न्यूनतम ज्यालाको सुनिश्चितता गरेको छ। त्योभन्दा कम ज्याला दिएर काममा लगाउनु भनेको चाहिँ कानून विपरीत हुन्छ र त्यो चाहिँ कानूनका विभिन्न मुद्दाहरू आकर्षित हुने सम्भावनाहरू हुन्छ। त्यस्तै गरी प्रत्येक एउटा श्रमिकले सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ। उसले श्रममा रहन्जेलसम्म पनि आफ्नो व्यवसाय आफ्नो चाहिँ श्रमको सुरक्षा व्यवसायको सुरक्षाको कुरा हुन्छ र आफ्नो एउटा जीवनपछि पनि त्यो श्रमबाट बाहिर निस्किसकेपछि अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
5: तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदहरूका अनुसार आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा लू चल्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि तापक्रम थप बढ़न सक्ने अनुमान गरिएको छ। विभागले धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस तथा नेपालगंज र भैरहवामा 41 डिग्री सेल्सियससम्म पुग्ने सक्ने अनुमान गरेको छ। वीरेन्द्रनगर र घोराहीमा पनि गर्मी बढ़ने अनुमान गरिएको छ। मौसमविदहरूले अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन, हल्का लुगा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसैबीच मनसूनजन्य विपदको जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले पूर्व तयारीका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी, पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन गृह मन्त्रालय मार्फत 77 वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन अनुरोध गरेको छ। यस्तै अवरूद्ध सड़क तत्काल सञ्चालन गर्न, हेभी इक्विपमेन्ट चालक सहित 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिएको छ। खोज उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न तथा सड़क अवरोधका कारण आपूर्ति प्रभावित भएमा कम्तीमा 15 दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई अनुरोध गरिएको छ। बैठकले मौसम तथा बाढ़ी पूर्वानुमान सेवा मनसून अवधिभर 24 घण्टा सञ्चालन गर्न, अन्तर्देशीय विपद पूर्व सूचना आदान प्रदानका लागि कूटनीतिक पहल गर्न समेत निर्देशन दिने निर्णय गरेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
3: अब भारी वर्षा, अति भारी, धेरै भारी वर्षा भयो भने सड़कहरू अवरोध हुने स्थितिहरू हुन्छ। त्यो अवरोध हुने स्थितिमा 2-3 वटा सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ, पहाड़वान क्षेत्र, त्यसका लागि हामीले चाहिँ वैकल्पिक उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर, एक्सकाभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो। खोजुदार सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो। त्यसै गरी राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। खाद्य गैर खाद्य राहत सामग्रीहरू त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ। र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै बेला जुनसुकै सडक खण्ड पनि रिस्कको आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ। र त्यसमा चाहिँ सिडिएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने, र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 वटै जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ। भने अर्को चाहिँ मैले अगाडि भनेको खोजुदार राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा यो 7 वटै प्रदेश, त्यसै सडक विभाग, त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय, त्यसै गरेर 70 वटै जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत, भनेको जस्तो कि स्थानीय तहको हकमा यो भूमि व्यवस्था सहकारी संघीय मानव सामान्य प्रशासन मन्त्रालय संयोजन गर्छ, उहाँहरू मार्फत चाहिँ त्यहाँ चाहिँ परिपत्र गर्ने, त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
5: साझा खबरमा अब विदेशको खबर। बेलायतमा उच्च तापक्रमका कारण इंग्ल्याण्ड र वेल्सका 1000 भन्दा बढी विद्यालय पूर्ण रूपमा बन्द भएका छन्। केही विद्यालयले नियमित समयभन्दा अगावै कक्षा सञ्चालन अन्त्य गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बेलायती मौसम विभागले देशभरका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी सम्बन्धी चेतावनी समेत जारी गरेको छ। थोर्नी आइसल्याण्डमा तापक्रम 31.6 डिग्री सेल्सियस पुगेको थियो। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत आज राति 12:15 समूह बी का 2 वटा खेल हुँदैछन्। स्विजरल्याण्ड र घरेलू टोली क्यानाडा बीचको खेल हुनेछ। त्यस्तै बोस्निया र कतार बीचको खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। स्विजरल्याण्डको कतारसँग 1-1 बराबरी खेलेको थियो भने बोस्नियालाई 4-1 हराएको थियो। यस्तै क्यानाडाले बोस्नियासँग 1-1 बराबरी खेल्दा कतारलाई 6-0 हराएको थियो। यस्तै बिहान 12:45 समूह सी का मोरक्को र हाइटी बीचको खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। यस्तै बिहान 12:45 समूह ए का 2 वटा खेल हुँदैछन्। दक्षिण अफ्रिका र खेल मेक्सिको मोन्टेरी रंगशाला तथा चेक रिपब्लिक र घरेलू टोली मेक्सिको बीचको खेल मेक्सिको सिटी रंगशालामा हुनेछ।
0: गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकता किन?
7: बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ। उसलाई अप्ठ्यारो छ, उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन।
0: बालबालिकालाई त्रासभन्दा प्रोत्साहनको आवश्यकता विशेष कुराकानी अनि अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा शिक्षाको गुणस्तर नपुगेका धेरै कारणहरू छन्। गुणस्तरीय शिक्षाको कुरा गर्न थालिएको पनि धेरै भइसकेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको लागि रातोबंगला फाउण्डेशनले प्रदेश स्तरीय सम्मेलन गरिरहेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकताको बारेमा हामीले रातोबंगला फाउण्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षितसँग कुराकानी गरेका छौं।
12: हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 वर्ष नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमेरी लेभलको काम गर्थ्यौं, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देखियो भने, र रिसर्चले पनि के देखायो भने, बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बन्नेछ र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ।
0: गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ, होइन त्यसको लागि तपाईँहरूले कस्तो प्रयत्न गरिरहनु भएको छ?
12: ईसिडीको लागि हामीले धेरै काम गरेपछि एउटा गजबको प्रोग्राम बनाएको छौँ, जसलाई चाहिँ नि 11 अति आवश्यक बाल केन्द्रित शिक्षाको विधिहरू भनेर एउटा शिक्षकले कक्षामा गएपछि यो सबै 11 कुरा गर्नुपर्छ भन्ने कुरा हामीले प्रतिपादन नै गरेको भन्नु पर्यो, सबै इन्फर्मेसनहरू लिएर। र त्यो कुरा कसरी हुन्छ भन्ने पनि यो सम्मेलनमा बुझाइन्छ। के छ भने, सबैले भन्छन् गुणस्तरीय बाल शिक्षा चाहिन्छ, गुणस्तरीय बाल शिक्षा चाहिन्छ, तर यो कसरी गर्ने भन्ने चाहिँ त्यति कुराहरू मिलिसकेका छैन। होइन, जतातिरबाट हेर्दाखेरि पनि यो चाहिँ मस्तिष्ककै खेल हो। बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ,
7: ऊ एकदम उसलाई अप्ठ्यारो छ, ऊ उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन। यो कुरा नै हामीले बुझेको हुँदैनौँ। ए त्यसलाई हप्काइदिउँ न, हप्काएपछि त भइहाल्छ नि भन्ने होइन, तर त्यो बच्चा रोइरहेको छ कि रिसाइरहेको छ कि के भइरहेको छ, उसले चित्त बुझेको छैन भनेर ऊ बदमास हुनलाई त्यो गरेको होइन कि, उसलाई केही भएर त्यो गरिरहेछ। सो त्यो कुरा हामीले बुझ्न सक्यौँ र उसलाई त्यही अनुसार अगाडि लग्न सक्यौँ भने त्यो राम्रो हुन्छ। र यो चाहिँ नि अब हुन त यत्रो शताब्दीदेखि नै जीवन होइन चलिरहेको छ र मान्छेहरूले बाबुआमा भएका छन् र चलाइरहेका छन्, तर अभिभावकत्वको लागि त ट्रेनिङ त छैन नि,
13: होइन?
7: र सानसाना बाल बालिकाको लागि शिक्षकको पनि त्यति राम्रो ट्रेनिङ छैन। र यो सबभन्दा एकदम इम्पोर्टेन्ट उमेरको बच्चाहरूलाई नै हामीले जानेको छौँ भन्ठानेर काम गर्दाखेरि बिग्रियो भने यसको खति चाहिँ एकदम ठुलो हुन्छ भनेर हामीले यो अघि तपाईँले भन्नुभयो अन्तर्राष्ट्रिय सम्मेलन 12मा 19मा 24मा हामीले गऱ्यौँ र त्योभन्दा पहिला 2003मा पनि हामीले सम्मेलन गरिसकेको छ। यो सबै यो हाम्रो काठमाडौँ र हाम्रो यो सेन्टरको केन्द्रित भयो होइन, यहाँ मात्रै सम्मेलन गरेर हामीले सबै देशभरि नै यो कुरा कसरी फैलाउने जस्तो लाग्यो हामीलाई होइन, यहाँ मात्रै गरेर त पुगेन, यहाँ आउने मान्छेहरू खुसी हुन्छन्, एकदम राम्रो कन्फरेन्स हुन्छ, हामीले विदेशबाट पनि मान्छेहरू ल्याउन सक्छौँ, यहाँ आएका पनि छौँ र ट्रेनिङहरू राम्रो हुन्छ, वर्कसप्सहरू हुन्छ, एकदम पेपर्सहरू राम्रो प्रेजेन्ट हुन्छ, तर सीमित मान्छेले मात्रै यसको पहुँच पाउँछन्। यसलाई कसरी चेन्ज गर्ने त भन्ने, अब रातो बङ्गलाले पनि अब 25 वर्ष हुन लागिसक्यो हाम्रो संस्था पनि होइन, अब गरेको काम एकदम सिरियसली गर्नु पर्यो र दिगो विचार गरेर गर्नु पर्यो भनेर भन्दाखेरि, अनि यो एउटा सम्मेलन हामीले प्रदेशमा लग्दाखेरि यो एउटा हुन्छ भन्नुपर्यो। अब 5 वटा प्रदेशपछि हामी फेरि सेन्टरमा फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी।
14: तर हाम्रो लागि च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने, अर्को चाहिँ कालाबजारी।
0: नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ी भन्दा बढ़ी युवालाई रोजगारी दिने युवा उद्यमी संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ी भन्दा बढ़ी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्नु आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरकारवाला जुट्नु पर्दछ। अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालन गरेर 60 भन्दा बढ़ी युवालाई रोजगारी दिइरहनु भएका युवा उद्यमी एक्सप्रेस इटका कार्यकारी निर्देशक मनिष श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
14: यो आजको व्यवसाय भनेको चाहिँ म मात्र होइन कि, यो एउटा टिमबाट अर्गनाइज हुने कुरा हो होइन। यसमा चाहिँ हामीसँग कार्यकर्ता भइराख्नु भएको जति पनि कार्यकर्ताहरू हुनुहुन्छ, उहाँहरू सबै दक्ष अनुभवी हुनुहुन्छ है। दोस्रो चाहिँ हामीले मार्केटबाट लिएको सामानहरू, हामी आफै गुणस्तरीय सामानहरू लिन्छौँ होइन। हामीले अहिलेसम्म पनि तपाईँको जस्तै मानिलिउँ पिज्जाको लागि हामीले इटालियन सस युज गर्छौँ, मेक्सी प्यानहरू युज गरेको छौँ, पेलाटो युज गरेको छौँ। इन जेनरल मार्केटमा चाहिँ तपाईँको गोरुबेडाले ल्याएर त्यसैको पेस्ट बनाएर प्युरी बनाएर युज गर्ने हुन्छ। तर हामीले चाहिँ आजको दिनसम्म पनि क्वालिटीलाई कम्प्रोमाइज नगर्नको लागि चाहिँ हामीले बाहिरबाट इम्पोर्ट गर्छौँ सबै कुराहरू। त्यो कारणले गर्दाखेरि हाम्रो कस्ट अलिकति महँगो होला, तर त्यसलाई चाहिँ कस्ट फ्याक्टरमा भन्दा पनि हजुरले चाहिँ अथेन्टिक जे हो त्यही पाइरहनु भएको छ क्या। र अर्को कुरा चाहिँ हामीलाई आजको दिनसम्म निरन्तर रूपमा यो ठाउँमा आइपुग्नको लागि चाहिँ हाम्रो सप्लायरहरूको पनि ठुलो हात छ, जसले चाहिँ हामीलाई अहिलेको दिनसम्म गुणवर्धक सामानहरू पठाइरहेका छन्। होइन, कति ठाउँमा त जस्तो अब आज एउटा सामान मगायो भोलि त सामान सर्टेज हुन्छ, हाम्रो सप्लायरहरूबाट त हामी त्यस्तो फेसेसहरू गरेको छैनौँ। होइन, तर चुनौतीको रूपमा हेर्ने हो भने चाहिँ अहिले तपाईँको जुन पनि सेक्टरमा फुड बिजनेस गर्ने इन्डस्ट्रिजहरू हेरौँ, इक्जाम्पल एउटा सानो रेस्टुरेन्टदेखि फाइभ स्टार होटल हेर सबले डेलिभरी प्लेटफर्म गर्न थालेको छ। यदि फाइभ स्टारले डेलिभरी गर्ने हो भने त बाटोमा आएर रुम बेचे भयो नि त, तिनीहरूलाई फाइभ स्टार किन भन्ने? फाइभ स्टार भनेको मेरो जमानामा जब होइन अब स्किड होइन मलाई लाग्थ्यो ओहो त्यहाँ त भित्र जाँदाखेरि पनि त्यो अगाडि बस्ने पालेदाले पिट्छ कि भन्ने एउटा थ्रेट हुन्छ अरे। तर पछि यही विषयवस्तुमा हामी कार्यरत हुँदै आउँदाखेरि चाहिँ फाइभ स्टार होटल भनेको त मान्छेलाई बेवकुफपूर्ण ठाउँ मात्र हो। तपाईँले त्यही फुड त्यहाँनिर 4,000 तिरेर खानुहुन्छ, अब त्यही फुड अरू रेस्टुरेन्टबाट 3,000 खानुभयो भने तपाईँलाई महँगो भयो भन्ने कन्सेप्ट हुन्छ। किन
13: त्यही फुड तपाईँहरू कतिमा बेच्नुहुन्छ?
14: त्यो फुड हामीले तपाईँलाई 1200-1500 दिन्छ।
13: अहिले जस्तो अहिले सामाजिक सञ्जालमा हेऱ्यो भने कसैले न कसैले कुनै न कुनै नाममा किचनहरू चलाइरहन्छ कि, अनि केही न केही कुराहरू डेलिभरी पनि गरिरहनु भएको छ, अर्डर पनि भइरहन्छ, होइन, प्रोसेस भइरहेछ, सबै भइरहन्छ, तैपनि त्यसलाई कसरी कन्टिन्यू गरिरहनु भएको छ? तर तपाईँहरू जस्तो चाहिँ यति ठुलो प्लेटफर्म सञ्चालन गरेर अथेन्टिक खानेकुराहरू चाहिँ कस्टमरलाई दिँदै गर्दाखेरि पनि तपाईँहरूले पनि उहाँहरू जस्तै च्यालेन्ज चाहिँ भोगिरहनु भएको छ भने यसलाई कन्टिन्यू लैजानलाई यहाँले अहिलेसम्म गरेका कामहरू चाहिँ के?
14: हामीले यसको लागि चाहिँ तपाईँको डेली सर्भे गर्छौँ, हामी हाम्रो डेली डाटा एनालिसिसहरू गर्छौँ। होइन, त्यो बाहेक पनि हामीले प्रिपरेसन गरेको र मेटेरियल्सहरूमा जस्तै तपाईँको र ससहरू हुन्छ, होइन, मासुको प्रडक्टहरू हुन्छ, त्यसलाई हामीले कसरी फ्युजन गरिरहेको छौँ, त्यो कति नम्बर अफ डेजसम्म त्यसलाई युज गर्न मिल्छ, त्यसमा चाहिँ हामी लिफो फिफो भन्ने सिस्टमहरू युज गरिरहेको हुन्छौँ, लास्ट इन फर्स्ट आउट। होइन, कति ठाउँमा चाहिँ केयरलेस गरेर अब पुरानो सामान पहिला बेच्ने नयाँ सामान स्टक गर्ने भन्ने हुन्छ, होइन, हामी चाहिँ आउटडेटेड सामानहरू बेच्दैनौँ, बरु हामी वेस्टेजमा हाम्रो उसमा राख्छौँ, हिसाबमा राख्छौँ। होइन, त्यो बाहेक पनि हामीले डिस्पाच गर्दाखेरि चाहिँ वी मेक स्योर हाम्रो कस्टमरलाई जहिले पनि फ्रेस प्रडक्ट आओस्। होइन, काम गर्दाखेरि कहिले काहीँ ह्युमन एरर हुन्छ, हामीबाट पनि मिस्टेकहरू नहुने भन्ने हुँदैन, हामी पर्फेक्ट छौँ भन्दैनौँ, हामीले पनि कतिपय कुरा लर्निङ बाई डुइङ प्रोसेसमा सिकि नै रहेको हुन्छौँ। होइन, तर हामी चाहिँ यतिसम्म विश्वासी छौँ कि तपाईँको हजुरले हाम्रो रिसिभिङ गुड्स रिसिभिङदेखि लिएर होइन हाम्रो डिस्प्याचसम्मको प्रोसेस हेर्दाखेरि चाहिँ हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रेन्योर होला जसले चाहिँ एउटा पायनियर क्लाउड किचन चलाइरहेको छौँ। योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला, होइन, अझ कति नयाँ आउँदैछन् होला। तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने, होइन, अर्को चाहिँ कालाबजारी। त्यो बाहेक हामीले इन्टरनल्ली फेस गरेको चाहिँ हजुरको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन है। जस्तै एउटा सिटीभिटीको कुनै ठाउँमा छ तर त्यसमा पनि तपाईँको चिनजानको भरोसामा सोर्सफोर्स लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गयो भने सिक्न पायो, त्यो चाहिँ फ्री कम्पिटिसन छैन। होइन, तर हामी त एउटा यस्तो प्लेटफर्म हौँ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरेको उसलाई मासिक गभर्मेन्टले दिनुपर्ने तलब दिएर अथवा त्योभन्दा माथिको सेवा सुविधा दिएर उसलाई ट्रेन पनि गरिरहेको छ। हाम्रो यो ठाउँबाट आजको मितिसम्म धेरै सेफहरू होइन यहाँबाट योग्य भएर आफ्नो जीवनस्तरलाई उच्च रूपमा माथि पुर्याउनको लागि कोही विदेश गएका छन्, कसैले आफ्नै आउटलेटहरू पनि खोलेका छन्। होइन, त्यो भनेको चाहिँ हामी के प्राउड फिल गर्छौँ भने हामीले प्रडक्ट गरेको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले 4 अरू कसैलाई रोजगारी दिइरहेका छन् कि।
0: रासोपा महाधिवेशन जारी रहेको छ। नेतृत्व चयनका लागि 8:30 बजेदेखि विद्युत मतदानका लागि 80 मिसिन अहिले थम तयारी अवस्थामा राखिएको छ। आज बजेट आउनुपर्ने अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन अवस्थामा रहेका छन्। स्थानीय तहको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ। न्यूनतम ज्याला नदिए रोजगारदाताहरूमाथि कड़ा कार्यवाही हुने सरकारले चेतावनी दिएको छ। तराईमा गर्मी बढ़दै गएको छ, 3 उच्च सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। र अत्यधिक गर्मीका कारण बेलायतमा 1,000 विद्यालय बन्द भएका छन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि असार 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7045-47।
0: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: Berta?
1: Lau.
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
0: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनसादी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
4: ओ मेज्यू, नमस्कार है।
5: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
4: ल, बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल, धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
4: है मेज्यू। म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने, त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
4: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
7: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा

0: दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
0: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
2: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 97140031429।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र आलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
7: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला।
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड आलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
8: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98 43 40 057 437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
3: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ, हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: झोला बोकेर लुकुर लुकुर कता जान लाग्छ हो अर्जुन भाइ?
6: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
5: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
6: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
5: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
6: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
5: ल टिप, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। लस है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरदिङ प्ले र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्म न बोरबरी ध्वनिला सुविधा न मुभा क्रयुर्नाले बजार कोर्ब आहि नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
7: भिटामिन डी,
1: भिटामिन बी12,
7: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63802 98510 63802।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: क्षेत्रमा चर्को उष्ण लहर जारी रहँदा फ्रान्समा 10,000 मानिसहरू विद्युत आपूर्ति विहीन बनेका छन्। फिनिस्टरमा तातोका कारण विद्युत ट्रान्सफर्मरहरूमा समस्या निम्तिएको छ। मंगलबार फ्रान्सले अभिलेख राख्न थालिए यताकै सबैभन्दा गर्मी दिनको सामना गरेको थियो। फ्रान्स बाहेक इटली र स्पेनमा पनि रेड एलर्टहरू जारी गरिएका छन्। ब्रिटेनमा मेट अफिसले इंग्ल्याण्ड र वेल्सका कतिपय क्षेत्रमा जीवनकै जोखिम रहेको चेतावनी दिएको छ। लन्डनमा चरम गर्मीका कारण एउटा जलवायु कार्यक्रम स्थगित गरिएको छ। चीनको भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायले आफूले देशको रक्षा उद्योगका एकजना वरिष्ठ अधिकारी बियन झगाङमाथि अनुसन्धान गरिरहेको जनाएको छ। बियन चीनको राष्ट्रिय अन्तरिक्ष निकायका उपप्रमुख हुन् र उक्त निकायले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन भन्छन् उनी चीनको अन्तरिक्ष अन्वेषण बारेको अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख व्यक्ति थिए र देशभित्र र बाहिर अन्तरिक्ष सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन्थे। उक्त एजेन्सीले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आशंका गरेको छ। छानबिन घोषणा गरिएपछि उनको नाम आधिकारिक वेबसाइटबाट हटाइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन र भारतमा सरकारले विदेशबाट आर्थिक सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थाहरू बारेका नियमहरूमा कड़ाई गर्दै उनीहरूले आफ्ना गतिविधि सामाजिक सञ्जालका खाता र वेबसाइट खुलाउनु पर्ने व्यवस्था गरेको छ। दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्नेछ। त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ। अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाश प्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढ़ी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ। आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ। आयोगलाई आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको विवरण संकलन छानबिन तथा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्व घोषणा गरेका समेत पाइएको छ। यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौं।
4: अब अहिले 9,000 प्लस फारम बुझाउनु भएको छ र 26-27 सय उजुरीहरू मेलबाट भुलाकबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ। हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20-22 हजार हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो। फेरि यो फारम बुझाउने म्याद असारको मसान्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ।
3: अब यो हिसाबले मोटामोटी 20 दिन जस्तो बाँकी देखिन्छ। तपाईँहरूले अहिले यो क्रममा फारम बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन्? अहिले
4: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौँ। यद्यपि अब लजिस्टिकका विषयहरू, जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
3: केसीजी, यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बीचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपयले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ स्व घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ? ती विवरणहरूलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
4: होइन, यो इस्यु त आएको लागि चुनौती हुँदै होइन। केही पूर्व पदाधिकारीहरूले सम्पत्ति विवरण नबुझाउने कसैले त आफै पनि मिडिया मार्फत स्व घोषणा गर्नुभएको देखिया छ। त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढंगले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू, जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नै संयन्त्रबाट पनि त संकलित गर्न सक्ने अवस्था विद्यमान छ।
1: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोग प्रति व्यक्त भइरहेको पाइन्छ।
4: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान पनि हो। फलानाको सम्पत्ति फलाना फलानाकोमा पार्क भएको छ भन्ने ढङ्गका उजुरीहरू पनि हाल्छन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन। त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो, कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार गरेको हुन सक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
3: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनस्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन् दुई दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई पाँच दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300 भन्दा धेरै परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनस्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा एकमुष्ट 25,000 रूपियाँ उपलब्ध गराइने छ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी शुरूमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौँ।
5: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवतः डिस्चार्ज गर्छौँ। डिस्चार्ज गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
1: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो होइन? त्यसमा चाहिँ त्यो कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
5: होल्डिङ सेन्टर वाइज भन्नुपर्दा इच्याङको नारायण, होडे, नगरकोट, धुलिखेलको अधिकांश व्यक्ति, केही मान्छेहरू जहाँ जो जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरिपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ संकलन गर्ने योजना राखेको छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको केही नभएको भन्ने बुझिन्छ, तर अन्य अधिकांश परिवारहरूले त्यो निवेदन दिइसकेकोबाट पनि थाहा हुन्छ कि उहाँहरू चाहिँ पुनर्स्थापना हुनु तयार हुनुहुन्छ भन्ने।
1: तर संचार माध्यमहरूमा चाहिँ हामीलाई राम्रोसँग विकल्प नदिइकन अथवा चाहिँ 25,000 रुपियाँ मात्रै लिएर पुनस्थापनामा जान भनिराखिया छ, हामीलाई अन्याय पर्यो भन्ने किसिमको भनाई उहाँहरूको आइरहेको देखिन्छ। अब जो जान इच्छुक हुनुहुन्न अतिरिक्त सहुलियत दिनुहुन्छ होला नि त तपाईँहरूले पनि केही विकल्प नभएकाहरूलाई? त
5: विकल्प नभएकाहरूको एउटा पाटो आयो, जबरजस्ती जान्न खोज्नेहरूको भनेको अर्को क्याटेगोरी आयो। उहाँहरूलाई हामी त्यसो यो समय अवधि निस्किसकेपछि केही एक दुई दिन थप्ने वा वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने त हामी सोच्ने कुरा नै आयो। परिस्थिति हेरी हामी त्यो स्टेप चाल्छौँ।
1: भनेपछि त्यो राम्रोसँग अध्ययन नगरिकनै तपाईँहरूले पाँच दिनभित्र खाली गर भनेर भन्नुभएको हो?
5: त्यस्तो होइन, त्यो चाहिँ हामीले चाहिँ उहाँहरूलाई अध्ययन गरेर बुझिसकेर मात्र गरेको अवस्था हो। त्यसकारणले त अधिकांशले निवेदन दिएको अर्थबाटै बुझिहाले हुन्छ कि हामीले चाहिँ धेरै जस्तो विकल्पमा जान चाहन्छन् भन्ने सम्भावना देखिन्छ। को जान सक्दैन भन्ने कुरा त जब खाली हुने क्रम भएपछि नै देखिने अवस्था हो, तर विकल्प भनेको चिज त खुल्ला रहन्छ नि सरकारका लागि त।
3: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट। अब अर्को विषय, क्यान्सर उपचारमा प्रयोग हुने केही महत्वपूर्ण औषधिहरू अभाव हुन थालेको लामो समय बित्दा पनि सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ता तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। सरकारले 11 वर्ष अघि तोकेको मूल्य यथावत रहँदा र पछिल्ला वर्षहरूमा औषधिको उत्पादन तथा आयात लागत बढ़ेकाले ती औषधिहरूको नियमित आपूर्ति गर्न कठिन भएको व्यवसायीहरूले बताइरहेका छन्। गत साता संसदमा सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर औषधिको अभावप्रति सरकार गम्भीर रहेको बताएकी थिइन्। संजय ढकालको रिपोर्ट। किमोथेरापीका क्रममा तत्काल आवश्यक पर्ने केही आधारभूत औषधिहरू सहज रूपमा उपलब्ध नहुने गरेको बिरामीका आफन्त तथा उपभोक्ताहरूले गुनासो गरेका हुन्। आफ्नी आमाको किमोथेरापी उपचार गराउँदाको अनुभव सुनाउँदै विश्वराज सापकोटा भन्छन्,
6: किमो गर्ने औषधि अब त्यही दिनलाई मात्र थाहा हुन्छ, तत्काल चाहियो कहीँ पनि छैन, हामी त के गर्ने गर्ने भयो। अब मानसिक एक त बिरामीको अवस्था त्यस्तै, त्यसमा त औषधि नपाउनु त बिरामी एकदमै गाह्रो भएको थियो।
3: खास गरी सरकारी अस्पतालहरूमा औषधि अभावको समस्या अझ गम्भीर भएको बताइन्छ। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरिदिने हो भने अब थप आयात गर्न नसकिने बताउँछन्।
7: 20-21 दिनलाई पुग्ने औषधि हामीसँग मौजाद छ, कालो प्लाटिन पनि छ, सिस प्लाटिन पनि हिजो भर्खरै आइपुगेको छ। तर अब चाहिँ आज बिहान औषधि व्यवस्था विभागको स्टेटमेन्ट अनुसार भने उहाँहरू सुधारित मूल्य प्रणाली अपनाउनलाई अन्कमाइरहनु भएको छ, त्यसकारण अब चाहिँ हामीले आज उपरान्त एक भाग पनि हामी ल्याउन सक्छौँ।
3: सदनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले यो समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन उनकै शब्दमा स्वचालित मूल्य प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढ़िने बताए पनि आज बिहानसम्म त्यस्तो बैठक बसेको छैन। यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफलमै रहेको बताए।
8: नेपाल सरकारको अधिकतम चाहिँ खुद्रा मूल्य भित्र पर्छ, इन्डियामा चाहिँ त्योभन्दा प्राइस बढी भएकोले चाहिँ अहिले आयातमा समस्या परिरहेको हो। मन्त्रीज्यूसँग चाहिँ अब डिटेलमा छलफल हुन पाएको छैन, अब परिषदको मिटिङ बसेर त्यहाँबाट केही सल्युसन आउँछ कि भन्ने अपेक्षा।
3: चाँडै समस्या सम्बोधन नभए स्थिति झन जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रण गर्न सक्ने दुईटा औषधिको परीक्षण अर्को साताबाट थाल्न तयारीहरू पूरा भएको जनाएको छ। त्यहाँ अघिल्लो महिना महामारी घोषणा गरिएको थियो। हालसम्म मृतकको संख्या 260 नागेको छ भने करिब 1000 संक्रमित भएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: सन् 2014 पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीबाट बाँचेका व्यक्तिहरूबाट संकलन गरिएको नमूनाका आधारमा उक्त संक्रमणसँग लड्न सक्ने एन्टीबडीजको मिश्रण तयार पारिएको भनिएको छ। विश्व स्वास्थ्य संगठन र अक्सफोर्ड विश्वविद्यालयले यो परीक्षण कार्य अघि बढ़ाउनेछन्। यसअघि अधिकारवादी समूहहरूले अमेरिका सरकारलाई अहिलेको बुन्डी बुग्यो इबोला संक्रमणबाट प्रभावित भएका देशहरूमा उक्त प्रयोगत्मक उपचारलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगका लागि अनुमति दिन माग गर्दै आएका थिए। यस खालको स्ट्रेनको इबोलाको कुनै खोप वा उपचार हालसम्म विकास भइसकेको छैन। इबोलाको दुर्लभ प्रजातिले पछिल्लो महामारी गराएको र यसको कुनै खोप नभएको अनि संक्रमणको केन्द्र द्वन्द प्रभावित क्षेत्र रहेको हुँदा अहिलेको संक्रमण अझ बढी चुनौतीपूर्ण भनिएको छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटी छ दिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
1: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
1: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि त्यहाँ त प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंक्चर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
5: ए
1: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँखस्ने समस्या आदिको उपचार गरिन्छ हात जोड्ने नसा च्यातिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि आरोग्य जीवनको आधार आयुर्वेद उपचार

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: सुरुवाल सिलाउने ठाउँ त छैन, के बिमा आउनु र खै?
1: ल्या मिजु, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 किरण बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
6: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
2: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण किबल सिन्हा।
7: सम्पर्क मोबाइल 9741031429।
8: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
8: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323354।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
10: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
11: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
10: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
11: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843400 र 010590093 सम्पर्क गर्नु होला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843400437।
12: रेडियो

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्न न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आयरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।